0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com cinको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल जेठ 18 गते सोमबार जून 1 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक ज्येष्ठ कृष्ण पक्षको प्रतिपदा तिथि।
3: सिन्धुपाल्चोकको रेडियो जुगल आजबाट सातौं वर्षमा प्रवेश गरेको अवसरमा उत्तरोत्तर प्रगतिको शुभकामना। साझा खबरमा अब प्रमुख खबरका शीर्षकहरू।
2: संसदमा प्रधानमन्त्री बालेनसँग सांसदहरूको प्रश्न उत्तर। नेपाल भारत सीमा सम्बन्ध

0: गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह पूर्ण रूपमा सुनिश्चित नभएसम्म सम्झौता स्वीकार नगर्ने इरानको अडान लेबनानमा इजरायली सैन्य अभियान तीव्र
1: र साफ महिला फुटबल प्रतियोगितामा श्रीलंकालाई हराउँदै नेपाल सेमी फाइनलमा 20 एसियन क्रिकेट छनौटमा दुई पटक टी20 आईमा नेपालको सर्वाधिक योगफल आईपीएलको उपाधि आरसीबीलाई
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरको शुरूमा सीमा समस्या सम्बन्धी प्रधानमन्त्रीको जवाफ विवादमा
0: विगत जस्तो पूर्व निर्धारित प्रश्नोत्तर ढाँचा भन्दा फरक शैली अपनाउँदै प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधि सभामा सांसदहरूसँग सरप्राइज सवाल जवाफ गर्नुभयो। प्रत्यक्ष र पूर्व तयारी बिनाको उक्त संवादले आरम्भमा संसदमा नयाँ अभ्यासको संकेत गरे पनि नेपाल भारत सीमा समस्या सम्बन्धी प्रधानमन्त्रीको जवाब विवादित बनेको छ। एमाले सांसद पद्मा अरियाल र श्रम संस्कृतिका आर्यन राईले भारतसँगको सीमा विवादको प्रश्न उठाउनु भएको थियो। अरियालको प्रश्नमा सहज उत्तर दिन पनि राईको प्रश्नको जवाब दिँदा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अनपेक्षित र विवादित जवाब दिनुभयो, जसको राजनैतिक वृत्तदेखि विज्ञसम्मले आलोचना गरेका छन्। प्रश्नोत्तरका क्रममा अरियालले लिम्पिया धुरा कालापानी र लिपुलेख नक्सामा समावेश गरिसकिएको तर नेपाल भारत र चीनको त्रिपक्षीय सरकारको भूमिमा आज नेपाललाई व्यवस्था गरेर भारत र चीनका तर्फबाट द्विपक्षीय समझदारी कायम गरेर जुन व्यापारिक मार्ग निर्माण गर्ने काम भइरहेको छ यस सम्बन्धमा सरकारले के गरिरहेको छ भन्ने प्रश्न सोधिएको थियो। जवाबमा प्रधानमन्त्री शाहले लिम्पियाधुरा कालापानी र लिपुलेख सम्बन्धी विषयमा नेपाल सरकारले औपचारिक रूपमा कूटनीतिक नोट भारतलाई पठाइसकेको छ र जवाब पनि आएको बताउनुभयो। त्यो जवाबमा दुईवटै सरकारले आफ्ना इतिहासविदहरूसँग सर्वे र भूमि सम्बन्धी जानकारी भएका व्यक्ति राखेर समाधान गर्ने कुरा गरेको समेत बताउनुभयो। यस सम्बन्धी हामीले भारत र चीनलाई मात्र नभई इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौं। उहाँले ब्रिटिश इण्डिया जोड्दै गर्दादेखिको समस्याको विषय पनि उठाउनु भएको थियो। यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवादबारे संसदमा दिएको जवाफ 10,000 क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको दावी गरेको छ। प्रधानमन्त्रीको जवाफको आलोचना भएपछि परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो। यता संसदमा सांसदहरूले अचानक रूपमा प्रधानमन्त्रीको सो शैलीको विरोध समेत गरेका थिए। सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी समेत गरे। विपक्षी दलका केही नेताहरूले भने प्रश्नोत्तर प्रक्रिया पूर्व निर्धारित कार्यसूची अनुसार हुनुपर्ने र अचानक प्रश्न सोध्न लगाउँदा प्रभावकारी बहस हुन नसक्ने भन्दै विरोध गरेका थिए। यसैबीच प्रधानमन्त्री शाहले सांसदले उठाएका विभिन्न प्रश्नको जवाब दिए पनि केही अभिव्यक्ति भनी विवादित बन्न पुगेको थियो। विपक्षी दलहरूले उक्त भनाई संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने समेत माग गरेका थिए।
3: नेपालले भारतको सीमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय भन्यो र देशको शिर यसले जुटाएको छ।
4: आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर सत्यताको आधारमा भएर किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेको छौँ, हाम्रो सर्वजनीको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति निराश पनि हामीलाई बनाएको छ।
0: यसैबीच नेपालले भारतको जमीन अतिक्रमण गरेको भन्ने विषयमा प्रधानमन्त्रीले दिएको जवाफमा सीमावित बुद्धिनारायण श्रेष्ठले नेपालले भारतको जमीन अतिक्रमण नगरेको बताउनु भएको छ। किनभने भारतले सीमा क्षेत्रमा 45,000 एसएसबी परिचालन गरेको र भारतीय जमीनमा प्रवेश गर्न सम्भावना नरहेको समेत उहाँले बताउनुभयो। त्यस्तै ईपीजीका सदस्य निलाम्बर आचार्यले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति विषय अनुकूल नदेखिएको र न पदको गरिमासँग सुहाउने खालको नै भएको बताउनु भएको छ। राष्ट्रिय हितसँग प्रत्यक्ष जोड़िएको सीमा समस्या जस्तो संवेदनशील विषयमा उहाँले व्यक्त गर्नुभएको धारणा धेरै नेपालीका लागि दुखद र आश्चर्यजनक रहेको समेत टिप्पणी गर्नुभयो।
1: प्रतिनिधि सभामा सत्तापक्ष र विपक्षी सांसदहरूको घमसाघम्सी र विवादबीच हिजो राति संसद

0: नियमावली पारित भएको छ। सभामुख डोल प्रसाद अर्यालले विपक्षीको बेल घेराउ र नाराबाजीका बीच नियमावली पारित भएको घोषणा गर्नुभएको हो। विपक्षी दलका सांसदहरूले पटक पटक बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेका थिए। संसद नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले छलफलमा उठेका प्रश्नको जवाब दिँदासम्म बैठक सामान्य रूपमा चलिरहेको थियो। उहाँले बोलेपछि सभामुखले छलफल समाप्त भएको भन्दै संशोधनकर्तालाई संशोधन फिर्ता लिन समय दिनुभएको थियो। प्रतिपक्षी सांसद नरेन्द्र कुमार केरूङले संशोधन फिर्ता नलिएपछि सभामुखले नियमावली संशोधन फिर्ता प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। त्यसपछि उहाँले उक्त प्रस्ताव फिर्ताको पक्षमा हुने सदस्यहरूलाई हुन्छ र विपक्षमा रहेकालाई हुन्न भन्न लगाउनु भएको थियो। सत्तापक्षले हुन्न भने लगत्तै प्रतिपक्षका सांसदहरू सबै आसनबाट उठ्नु भएको थियो। प्रतिपक्षका तर्फबाट कांग्रेसका सचेतक भाषणा थापाले प्रतिपक्षको माग अनुसार सबै संशोधन प्रस्तावलाई विषयगत समितिमा लैजानुपर्ने माग गर्नुभएको थियो। तर सभामुखले प्रतिपक्षको माग सुनवाई गर्नुभएन। उहाँले कार्यसूची अगाडि बढ़ाउनु भएको थियो। एमाले सांसद आयन महरले बोल्नका लागि समय मागे पनि सभामुखले समय दिनुभएन। उहाँले नियमावलीलाई छलफलका लागि फेरि समितिमा नलैजाने भन्दै कार्यसूची अगाडि बढ़ाउनु भएको थियो। प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुखले यही बीचमा केरूङको संशोधन प्रस्ताव अस्वीकृत गर्नुभएको थियो। विपक्षी सांसदहरूले नाराबाजी शुरू गरेसँगै मर्यादा पालक अगाडि आएर उभिएका थिए। होहल्ला र नाराबाजी बीचै सभामुखले प्रक्रिया अगाडि बढ़ाउनु भएको हो। प्रतिपक्षीको आक्रोश बढ़दै जाँदा सांसद र मर्यादा पालक बीच तनाव उत्पन्न भएको थियो। राष्ट्रपा सांसद पनि अघि बढ़दा संसदको बैठकमा एक सदस्यले आफू बसेको कुर्सी नै उचालेका थिए। सांसदहरू कुर्सीमा चढ़दा बैठक अत्यन्त अमर्यादित र अस्वाभाविक बन्न पुगेको थियो।
1: अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकका निम्न वर्गलाई राहत दिन शिक्षा स्वास्थ्यमा कर लगाइएको बताउनु भएको छ। सरकारले शिक्षा स्वास्थ्य लगायतका आधारभूत सेवा सुलभ बनाउने नीति लिनुको साटो बजेट मार्फत कर लगाएर नागरिकलाई अतिरिक्त भार थपेको टिप्पणी भइरहेका बेलामा अर्थमन्त्री वाग्लेले कर सम्बन्धी निर्णयको बचाउ गर्नुभएको हो। आर्थिक वर्ष 2083-84 बजेट सम्बन्धमा हिजो आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले ऊर्जा क्षेत्रको पूर्वाधार विकासका लागि स्रोत जुटाउन 5% भ्याट लगाइएको बताउनुभयो। पूर्व अर्थमन्त्रीहरू लगायतसँग केही आलोचकबाट शिक्षा स्वास्थ्य बिजुली लगायतका लगाइएको करका विषयमा धेरै अतिरञ्जित गरियो। समता कर मार्फत मध्यम वर्गलाई न्याक्यो भन्ने पनि आयो। तर बजेटमा हामीले 25 जिल्लाका अति गरीब र मानव विकास सूचाङ्कमा धेरै पछाडि परेका बालबालिकालाई दिँदै आएको पोषण भत्तालाई यथावत राखेका छौं, जसको दायित्व 6,50,52,00,00,000 रहेको छ। 6,50,52,00,00,000 रहेको छ, उहाँले भन्नुभयो। अर्थमन्त्री वाग्लेले दलित समुदायप्रति भएको संस्थागत र संरचनागत विभेद अन्त्य गर्न बजेटमा दलित केन्द्रित कार्यक्रम ल्याएको समेत बताउनु भएको छ। उहाँले देशैभरका 313,753 दलित बालबालिकालाई पोषण भत्ता दोब्बर गरेको समेत बताउनुभयो। वाग्लेले निम्न वर्गलाई पनि मध्यम वर्गमा स्तरोन्नति गर्ने सरकारको उद्देश्य रहेको समेत बताउनु भएको थियो।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नीतिश नवीनको निमन्त्रणामा आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। पार्टीका केही नेतासहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै लामिछाने दिल्ली जान लाग्नु भएको हो। सभापति लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा सहितको टोली नयाँ दिल्ली जाँदैछ। भारत भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदीसहित सरकारी अधिकारीसँग पनि भेट्ने कार्यक्रम रहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बजेटमा नेपाली काठको प्रयोग र व्यवस्थापनका बारेमा समावेश भएपछि सामुदायिक वन अभियान कर्मी खुशी।
2: तुलनात्मक रूपमा अलिक फरक हो, यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा, यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ।
0: मकैको समर्थन मूल्य नतोक्दा किसानहरू मर्कामा लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: रामी यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
4: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
5: रामी दाईको कुरा त ठिकै हो,
1: तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
3: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
4: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
1: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबरहरू।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रदीप अधिकारीको प्रपञ्च, अख्तियार प्रमुख हटाउन 10 करोड़को डिलदेखि धम्की र आन्तरिक सञ्जालसम्म शीर्षकमा संगम पर्साई र गौरव पोखरेलले खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा बजेटले बढ़ायो विद्युतीय सवारीको मूल्य शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। आउँदो आर्थिक वर्षको बजेटमा कर वृद्धि गरेसँगै विद्युतीय सवारीको मूल्य बढ़ने भएको छ। सरकारले विद्युतीय सवारीमा लाग्दै आएको अन्तशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छ। आर्थिक विधेयक 2083 अनुसार सबै खाली सवारीमा अनुसार महसूल 20% कायम गरिएको छ। स्वच्छ पूर्वाधार लगानी शुल्क 2.5%देखि 130% लगाइएको छ। यसमा सड़क निर्माण दस्तुर 5 र मूल्य अभिवृद्धि कर भ्याट 13 र भन्सार 20% थप हुनेछ। त्यस्तै बजेटमा महिला प्राथमिकता कि प्रचारमा शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई आर्या चन्द्रले लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, लिपुलेखदेखि बाँदर व्यवस्थापनसम्म शीर्षकमा समाचार प्रकाशित छ। त्यस्तै आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा अर्थमन्त्री वाग्लेको दावी, डीजी पीको अनुपातमा बजेट सानो, जीडीपीको अनुपातमा बजेट सानो, ऋण बारे गलत भाष्य फैलाइयो शीर्षकमा खबर छ भने सर्वीर स्टेशन बनाउने निर्णयबाट पछि हट्यो नागढुङ्गा सुरुङ मार्ग शीर्षकमा अर्को खबर छ। त्यस्तै बजेट कार्यान्वयन भए अर्थतन्त्रले गति लिन्छ चेम्बर शीर्षकमा अर्को खबर पनि भित्र पृष्ठमा प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकमाको भित्री पृष्ठमा श्रुतिजन्य कर बजेटमा 10 यथावतमा 2.5% शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा महिनावारी विभेद कायमी शीर्षकमा खबर छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ढाँचा 6 महिनाभित्र शीर्षकमा अर्को खबर छ। विगत 4 वर्षदेखि अल्पत्र देशकै गौरवको आयोजनाका रूपमा शुरू गरिएको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी 6 महिनाभित्र एकिङ गरिने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले दावी गर्नुभएको छ। आर्थिक वर्ष 2083-84 लागि संघीय संसदको संयुक्त बैठकमा हिजो शुक्रबार बजेट वक्तव्य प्रस्तुत गर्दै वाग्ले दोस्रो विमानस्थल निर्माण प्रक्रिया अगाडि बढ़ाउने बताउनु भएको हो। त्यस्तै जग्गा तथा होटल व्यवसायी इच्छा बहादुर वाग्लेले टागिया बस्तीमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल धेरै वर्षदेखि बन्ने हल्ला गरिए पनि त्यस अनुसार काम नभएको गुनासो गर्नुभएको खबर पनि प्रकाशित छ।
0: त्यस्तै गरी गोर्खापत्र दैनिकको भित्री पृष्ठमा भक्ति विलास पोखरेलले लेख्नु भएको छ, दर्जन भन्दा बढ़ी आयोजना प्रभावित, इन्धन लगायतका निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिले चालू आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने निर्माणाधीन अवस्थाका विकास निर्माणका कार्यक्रमहरूमा गम्भीर रूपमा प्रभावित हुने अवस्था देखिएको छ। डिजेल, पेट्रोल र अलकत्ता लगायतका इन्धनको निरन्तर मूल्य वृद्धि भएपछि ठेक्का सम्झौता हुँदाको समयमा भएको दर रेट भन्दा अहिले दोब्बरसम्म मूल्य वृद्धि भएको भन्दै निर्माण व्यवसायीहरू अप्ठ्यारोमा परेका छन् भन्ने खबर छ। त्यस्तै गरी गोर्खापत्र दैनिककै भित्री पृष्ठमा खोटाङबाट राजकुमार भट्टराई लेख्नुहुन्छ, रावा खोलामा निर्माणाधीन झोलुङ्गे पुल अल्पत्र परेको छ। खोटाङको मुख्य राजमार्गको रूपमा रहेका विभिन्न राजमार्गहरूलाई जोड्नको लागि रावखोला झोलुङ्गे पुल एकदमै महत्वपूर्ण मानिन्छ। केपिलासगढ़ी चार र ऐसेलु खर्कको राखाबाङदेल जोड्ने झोलुङ्गे पुल 2078 फागुन 4 गते उपभोक्ता समिति मार्फत निर्माण गर्ने गरी सम्झौता भएको थियो, तर सम्झौता भएको करिब 5 वर्ष पुग्न लाग्दा पनि हालसम्म पुल निर्माण समेत सम्पन्न भएको छैन, त्यसैले स्थानीयलाई समस्या छ। त्यस्तै गरी म्याग्दी र मुस्ताङका होटलहरू भरिभराउ भएका छन् शीर्षकमा कारोबार दैनिकको भित्री पृष्ठमा लेखिएको छ। म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल तथा होटलहरू भरिभराउ भएका छन्। म्याग्दीको बेनी जुमसुङ सड़कमा पर्ने बेनी गलेश्वर लगायतका क्षेत्रहरूमा पर्यटकहरू खचाखच रहेका छन्। म्याग्दीको गलेश्वर, भुरूङ तातोपानी, रूपसे र विभिन्न झरना आसपासका क्षेत्रहरूमा पर्यटकहरूको ठूलो भीड़ लागेको छ। गर्मी छलरण र मुक्तिनाथ दर्शनका लागि भारतीय तथा नेपालका धेरै तीर्थयात्रीहरू त्यस क्षेत्रमा पुग्ने गरेका छन्। त्यस्तै गरी गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लुम्बिनी प्राविधिक विश्वविद्यालय 4 वर्षमा पनि भएन जग्गा व्यवस्थापन शीर्षकमा खबर लेखिएको छ। र त्यस्तै गरी मुक्तिनाथ मुस्ताङकै अर्को खबर छ, तीनतले समर गुफा बन्यो नयाँ गन्तव्य। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका तीनमा रहेको पुरानो धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पुरातात्विक महत्वको तीनतले समर गुफा नयाँ गन्तव्यको रूपमा परिचित हुँदै गइरहेको छ। त्यस्तै गरी गोर्खापत्र दैनिकमा भरतपुरबाट लेखिएको छ, प्रदेश अस्पताललाई प्रविधि मैत्री बनाइँदैछ मुख्यमन्त्री बानिया। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले प्रविधिको युगमा प्रदेश अस्पताललाई पनि प्रविधि मैत्री बनाउनको लागि विभिन्न पहल गरेको जानकारी दिनुभएको छ। र प्रतिनिधि सभाका सांसदहरूले अविरल वर्षाका कारण जनतामा परेको समस्या, महँगी र बेरोजगारी लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन् गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ। त्यस्तै गरी 8 वर्षदेखि पुल नबन्दा भोटखोलाका बासिन्दाहरू काठेपुलको भरमा। उत्तरी गोर्खाको भोटखोलामा एक झोलुङ्गे पुल निर्माणको काम विगत 8 वर्षदेखि अल्पत्र रहेको छ। आर्थिक वर्ष 2075-76 ठेक्का सम्झौता भएको चुम्रुमी एकमा रहेको सो पुल निर्माण कार्य अल्पत्र परेको हो। बुढ़ी गण्डकीमाथि निर्माण हुनुपर्ने सो पुल नभन्दा गाउँलेहरूलाई काठको पुलकै भरमा आवजावत गर्नुपर्ने समस्या रहेको छ। त्यस्तै गरी नेपाल र साउदी सम्बन्ध सब सुदृढ़ बनाउन पहल शीर्षकमा अन्नपूर्ण दैनिकको भित्री पृष्ठमा विष्णु घिमिरे लेख्नुहुन्छ, नेपाल र साउदी अरब बीचको श्रम तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ़ बनाउने उद्देश्यका साथ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक महत्वपूर्ण शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका महामहिम राजदूत फहद मोहम्मद बीच भेटवार्ता भएको हो।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग प्रस्तावित सम्झौतामा केही संशोधन गर्न आग्रह गर्नुभएको छ। यस वर्षको शुरूआतमा शुरू भएको द्वन्द अन्त्य गर्ने उद्देश्यले तयार पारेको उक्त सम्झौतामा मुख्यतया हर्मुज नाका सञ्चालन सम्बन्धी व्यवस्था र युरेनियम हटाउने विषयमा परिवर्तन प्रस्ताव गरिएको अमेरिकी संचार माध्यमले जनाएका छन्। व्हाइट हाउसले यसबारे कुनै औपचारिक प्रतिक्रिया भने दिएको छैन। यता इरानका अधिकारीले पूर्ण रूपमा सुनिश्चित नभएसम्म कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट पारेका छन्। सम्झौताको पछिल्लो मसौदामा 60 दिनसम्म हिंसा रोक्ने, हर्मुज नाका पुनः खुला गर्ने तथा इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता पुनः शुरू गर्ने रूपरेखा समावेश गरिएको बताइएको छ। दक्षिण लेबनानमा जारी सैन्य अभियानका क्रममा इजरायली सेनाले रणनीतिक रूपमा महत्वपूर्ण मानिने क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दावी गरेको छ। इजरायलका प्रधानमन्त्रीले त्यसलाई हिजबुल्ला विरूद्धको अभियानमा निर्णायक मोड भएको उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायल स्थल सेना लिटानी नदीको पुल सीमा रेखा भन्दा अझ गहिरो रूपमा लेबनानी भूभागभित्र प्रवेश गरिरहेको समेत बताइएको छ। र गत अप्रेलमा इरानको दक्षिण पश्चिमी क्षेत्रमा खसालिएको अमेरिकी लड़ाकू विमानमाथि चीनमा निर्मित मिसाइल प्रहार गरेको दावी गरिएको छ। अमेरिकी संचार माध्यमका अनुसार सो मिसाइल प्रहार गरिएको बताइएको हो। रिपोर्टका अनुसार सो जानकारी राख्ने तीन स्रोतलाई उद्धृत गर्दै उक्त दावी गरिएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि अमेरिकी अधिकारीहरूले भने घटनाबारे अनुसन्धान जारी रहेको र अन्तिम निष्कर्ष सार्वजनिक भइ नसकेको बताएका छन्।
0: ताजा खबरमा अब खेलकुदका खबर। जापानमा हुने बीसौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेट छनौटमा नेपालले चीन विरूद्ध थुप्रै कीर्तिमानी बनाएको छ। सिंगापुरमा हिजो भएको छनौट खेलमा नेपाल पहिलो राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय टी ट्वेन्टी आईमा दुई पटक 300 भन्दा बढ़ीको एक पल बनाउने टोली बनेको छ। नेपालका ओपनर कुशल भुर्तेलले नेपाली खेलाड़ी मध्ये दुईवटा टी ट्वेन्टीलाई आई शतक एकै ओभरमा छ छक्का र एकै इनिङमा सर्वाधिक 16 छक्काको कीर्तिमान बनाउनु भएको हो। भुर्तेलको आक्रमक इनिङको सहयोगमा नेपालले चीनलाई 221 रनको फराकिलो अन्तरले हराएको हो। यसैबीच नेपाल दक्षिण एसियाली महिला फुटबल साफ च्याम्पियनशीपको सेमी फाइनलमा पुगेको छ। हिजो गोवा स्थित नेहरू रंगशालामा भएको खेलमा श्रीलंकालाई 2-0 हराउँदै नेपालले अन्तिम चारको स्थान सुरक्षित गरेको हो। नेपाल समूह एको विजेता बनेको छ। नेपालले लगातार दुई खेलबाट 6 अंक बटुलेको छ। यसैबीच रोयल च्यालेन्जर्स बेंगलोर आरसीबीले इण्डियन प्रिमियर लीग आईपीएलको उपाधि रक्षा गरेको छ। 19 आईपीएलको हिजो भएको फाइनलमा गुजरात टाइटन्सलाई 5 विकेटले हराउँदै आरसीबीले लगातार दोस्रो पटक उपाधि हात पारेको हो। अहमदाबाद रंगशालामा पहिलो ब्याटिङ गरेको गुजरातले 20 ओभरमा 8 विकेट गुमाएर 155 रन बनाएको थियो।
1: बजेटमा नेपाली काठको प्रयोग र व्यवस्थापनका बारेमा समावेश भएपछि सामुदायिक वन अभियान कर्मी खुशी। कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालीसोर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब बजेटमा सामुदायिक वनको कुरा। सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा नेपाली काठको प्रयोग र व्यवस्थापनका बारेमा समावेश भएपछि सामुदायिक वन अभियान कर्मी खुशी भएका छन्। साथी लील प्रकाश चन्दले सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्नुभएको छ।
10: सामुदायिक वनको हिसाबले बजेटमा जे कुरा लेखियो, नीति कार्यक्रम बजेटमा जे कुरा लेखियो त्यो सकारात्मक छ।
1: के त्यस्तो राम्रो कुरा
10: गरेर सामुदायिक वनलाई वन ऐन 2049 भन्दाखेरि सामुदायिक वन उपभोक्ता समूह एक अविच्छिन्न उत्तराधिकारवाला सुशासित संगठित संस्था हो भनेर व्याख्या गरेको थियो। अहिलेको बजेटमा ठ्याक्कै त्यही शब्द सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन बजार का लागि स्वायत्तता प्रदान गरिनेछ भनेर ल्याएको छ। त्यसले गर्दा त्यो अत्यन्तै महत्वपूर्ण सामुदायिक वनको, किन भन्दा स्वभावैले सामुदायिक वन उपभोक्ता समूहहरू स्वायत्त छन्। यद्यपि कानूनी रूपमा भन्दा पनि नीति र नियतको कुरा हुन्छ। तल केही नियतका कारण, केही कानूनी हडलका कारण केही समस्याहरू सामुदायिक वनहरूले भोगिरहनु परेको छ। त्यसलाई अहिले चाहिँ कमसेकम शब्दमा सम्बोधन गरेको हुँदा हामीले पोजिटिभ लिएछौं। समुदायले वनको उत्पादन गर्न, वनको प्रशोधन गर्न, वनलाई बजार
2: सुधारीकरण गर्न पाउँछ कि पाउँदैन, हाम्रो मुख्य चासोको विषय त्यो
11: हो। बजेटमा आएको यो एउटा यो जुन वाक्य छ अथवा अनुच्छेद छ, म त्यो तपाईँलाई पढेर सुनाउँछु। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जड़ीबुटी तथा गैर कास्ट वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका काममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी, संकलन, ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन, प्रशोधन, ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौ। वन वातावरण, उद्योग, ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा तीन बीचको असंगति हटाउनेछौ र वन क्षेत्रको कार्बन स्टक इको सिस्टम, सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्यांकन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। सामुदायिक वनलाई थोकेर लेख्दाखेरि तपाईँहरू पुरुङ हुनुभयो।
2: एकदम होइन, समग्र वनको विषयमा पनि सकारात्मक लेख्यो, त्यसभित्र सामुदायिक वनलाई अझै प्रायोरिटी दिएर लेख्यो। त्यसकारण लेखेको कुरा र प्रस्तुत भएको विषयमा हाम्रो अत्यन्तै सकारात्मक हो, हामीले सरकारलाई धन्यवाद पनि दिएका छौँ। मात्रै के हो भन्दा कार्यान्वयनको अवस्था के हो भन्ने कुरामा हामी पर्खिरहेछौँ।
11: त्यो कार्यान्वयनको कुरा गर्नुभन्दा अगाडि यो जति लेख्यो नि सरकारले, त्यो आफ्नै स्वविवेकले लेख्यो कि अथवा अरू सरकारवालाले पनि
2: अरूले के गर्नुभयो आफ्नो ठाउँमा छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपालको तर्फबाट हामी अब निरन्तर रूपमा सरकारसँग भेटघाट गर्ने, सरकारका सरकारवाला जुन साथीहरू हुनुहुन्छ उहाँहरूसँग भेटघाट गर्ने, माननीय कृषि वन वातावरण मन्त्रीज्यूसँग हामी भेट गऱ्यौं, सचिवज्यूसँग लगायतसँग निरन्तर भेटघाटमा हामीले यी कुराहरू उठाइरहेका थियौं। हामीले जे कुरा उठाएर उहाँहरूसँग छलफल गरिरहेका थियौं त्यही कुरा बजेटमा आउँदाखेरि हामी चाहिँ उत्साहित भयो।
11: तर जस्तो अब जति लेखियो त्यो लेखिएको कुरा पनि अहिलेसम्मको बजेटमा यो अलिकति फरक र सकारात्मक हो कि यस्तो सामान्यतया बजेटको बेलामा यस्ता लेख्ने कुराहरू चाहिँ निरन्तर नै भइराखेका छन्, यसलाई तपाईँहरूले अस्वाभाविक रूपमा लिनुभएको?
2: तुलनात्मक रूपमा अलिक फरक हो, यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ।
0: सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: संसदमा प्रधानमन्त्री बालिनसँग सांसदहरूको प्रश्न उत्तर, नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा गल्ती सच्याउन आग्रह।
0: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित, सरकारको बजेटका कारण विद्युतीय सवारीको मूल्य वृद्धि हुने, उपभोग बढ़ाएर अर्थतन्त्र चलायमान बनाउने सरकारको रणनीति।
1: म्याग्दी र मुस्ताङका होटलहरू भरिभराउ, भरतपुरमा रात्रिकालीन उडान सञ्चालन गरिने, सुदूरपश्चिममा तीन वर्षदेखि जल विद्युत उत्पादन स्थिर।
0: इरानसँग प्रस्तावित सम्झौतामा केही संशोधन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, पूर्ण रूपमा सुनिश्चित नभएसम्म सम्झौता स्वीकार नगर्ने इरानको अडान, लेबनानमा इजरायली सैन्य अभियान तीव्र।
1: र साफ महिला फुटबल प्रतियोगितामा श्रीलंकालाई हराउँदै नेपाल सेमी फाइनलमा, बीसौं एसियन क्रिकेट छनौटमा दुई पटक टी20 आईमा नेपालको सर्वाधिक योगफल, आईपीएलको उपाधि आरसीबीलाई।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय टाइम्सबाट महेश बास्ताकोटीले चसक्क शीर्षकमा लेख्नु भएको कार्टुनलाई छनौट गरेका छौं। यहाँ तस्वीरमा देखिन्छ एकजना घरबेटी जस्ता देखिने व्यक्ति पत्रिका पढ्दै हातमा युनिट बढ्दा विद्युत खपतमा भ्याट तिर्नुपर्ने लगायतका कुराहरू उल्लेख गरिएको पत्रिका पढ़िरहेका छन्। र यहाँ घरमा बहालमा बस्ने एकजना महिला र उनका बच्चा अगाडि देखिन्छ। यहाँ पंखा पनि बनाइएको छ, चिम जस्तो संकेत पनि बनाइएको छ र यहाँ लेखिएको छ, घरमा बस्ने तिमीहरू अब ढुक्क भए हुन्छ, यो घरमा बत्ती पंखा केही पनि चलाउन पाइँदैन।
1: हौस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद, अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा विशिष्ट शिक्षा स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी गैर सरकारी क्षेत्रबाट भए गरेका काम कार्यवाही देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। आजको कार्यक्रम जीवन रक्षामा भने विशेषतः वन वातावरण संरक्षणको सन्दर्भमा आगामी आर्थिक वर्षको बजेटमा सरकारले के कस्तो सम्बोधन गर्यो र वन वातावरण संरक्षणको क्षेत्रमा सामुदायिक वन उपभोक्ता महासंघले कसरी काम गरिरहेको छ, पछिल्लो प्रगति के छ र सुधार्नुपर्ने पाटोको पक्षहरू के छन् भन्ने बारेमा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्दैछौ। यहाँलाई हार्दिक स्वागत छ अध्यक्षज्यू। शुरूमा त बजेटमा लागौं। बजेट वन क्षेत्रको लागि अथवा सामुदायिक वन उपभोक्ता समूहहरूले माग गरे अनुसार के आयो अथवा त्यसमा केही फरक पर्यो?
2: समग्रमा अब बाहिर राष्ट्रिय हिसाबले गर्ने व्याख्याहरू आफ्ना होलान्, तर सामुदायिक वनको हिसाबले बजेटमा जे कुरा लेखियो, नीति कार्यक्रम बजेटमा जे कुरा लेखियो त्यो सकारात्मक छ।
1: खास
2: गरेर सामुदायिक वनलाई वन ऐन 2049 भन्दाखेरि सामुदायिक वन उपभोक्ता समूह एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संगठित संस्था हो भनेर व्याख्या गरेको थियो। अहिलेको बजेटमा ठ्याक्कै त्यही शब्द सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन बजारका लागि स्वायत्तता प्रदान गरिनेछ भनेर ल्याएको छ। त्यसले गर्दा त्यो अत्यन्तै महत्वपूर्ण सामुदायिक वनको, किन भन्दा स्वभावैले सामुदायिक वन उपभोक्ता समूहहरू स्वायत्त छन्। यद्यपि कानूनी रूपमा भन्दा पनि नीति र नियतको कुरा हुन्छ, तल केही नियतका कारण केही कानूनी हडलका कारण केही केही समस्याहरू सामुदायिक वनहरूले भोगिरहनु परेको छ। त्यसलाई अहिले चाहिँ कमसेकम शब्दमा सम्बोधन गरेको हुँदा हामीले पोजिटिभ ल्याएको छौँ।
1: यसमा जस्तो शब्द उल्लेख गर्दाखेरि यो अहिलेसम्मका सरकार मध्ये यसपालिको शब्द अझ राम्रो गहिरो मनपर्ने खालको हो कि विगतमा पनि यस्ता खालका बजेटहरूमा शब्द लेख्ने क्रम छ निरन्तर?
2: पहिला पनि नआएको चाहिँ होइन, त्यही त मैले भने आउन आउँथ्यो, तर अहिले अझै त्यसलाई चाहिँ अझै शब्द चाहिँ अझै समायोजन गर्ने काम सामुदायिक वनको पक्षमा भएको छ। किनभने कहिलेकाहीँका बजेटमा चाहिँ सामुदायिक वन उपभोक्ता समूह भनेर शब्द लेख्न पनि अलमल लिएको देखिन्थ्यो, कहिलेकाहीँ उपभोक्ता समूह वन उपभोक्ता समूह यस्ता शब्दहरू प्रयोग हुन्थ्यो भने अहिले चाहिँ सामुदायिक वन उपभोक्ता समूह को उत्पादन होइन प्रशोधन बजार आदिमा चाहिँ स्वायत्तता प्रदान गरिनेछ भन्ने एउटा त्यो छ भने अरू पनि थुप्रै कुराहरू जस्तै कृषि वन पर्यटनको कुराहरू त्यसै गरी जलवायु परिवर्तन न्यूनीकरण कार्बनको पैसा तल जाने कुरा लगायतका थुप्रै विषयहरूलाई चाहिँ यसले चाहिँ सम्बोधन गर्ने प्रयास गरेको छ। त्यसले गर्दाखेरि अहिले हामीले हेर्ने भनेको त अस्तिको बजेट भाषणको दिन प्रस्तुत भएको विषय आफैमा राम्रो छ, त्यसलाई राम्रोलाई राम्रो भन्नुपर्छ। त्यसैले हामी सामुदायिक वन उपभोक्ता महासंघ नेपालले चाहिँ यसलाई चाहिँ सकारात्मक ढंगले लिएको छ। यो के मानेमा हो भने फेरि अहिले समग्र बजेटको धेरै आलोचना आदि इत्यादि भएको म सुनिरहेको छु, म समग्रतामा गएको छैन, किनभने म मेरो भूमिका भनेको सामुदायिक वन उपभोक्ता समूह अहिले यो देशमा चाहिँ 23,000 भन्दा धेरै समूह छन् जसमा 32,00,000 भन्दा धेरै घरधुरी छन्, 1,62,00,000 उपभोक्ताहरू हुनुहुन्छ जसले चाहिँ 25,00,000 हेक्टर बराबर वन व्यवस्थापन गरेको छ। हो, त्यो समुदायले व्यवस्थापन गरेको वनमा समुदायको अधिकार स्थापित हुन्छ कि हुँदैन? समुदायले वनको उत्पादन गर्न वनको प्रशोधन गर्न वनलाई बजारीकरण गर्न पाउँछ कि पाउँदैन? हाम्रो मुख्य चासोको विषय त्यो हो।
1: बजेटमा आएको यो एउटा यो जुन वाक्य छ अथवा अनुच्छेद छ म त्यो तपाईँलाई पढेर सुनाउँछु। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन वन वनमा आधारित उद्योग जड़ीबुटी तथा गैर कास्ट वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका काममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी संकलन ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौ। वन वातावरण उद्योग ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा तीन बीचको असंगति हटाउनेछौ र वन क्षेत्रको कार्बन स्टक इको सिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। यसले समग्रमा वनको विषय धेरै लेख्यो, सामुदायिक वनलाई थोकेर लेख्दाखेरि तपाईँहरू पुरुङ हुनुभयो।
2: एकदम होइन, समग्र वनको विषयमा पनि सकारात्मक लेख्यो, त्यसभित्र सामुदायिक वनलाई अझै प्रायोरिटी दिएर लेख्यो। त्यस कारण लेखेको कुरा र प्रस्तुत भएको विषयमा हाम्रो अत्यन्तै सकारात्मक हो। हामीले सरकारलाई धन्यवाद पनि दिएका छौँ। मात्रै के हो भन्दा कार्यान्वयनको अवस्था के हो भन्ने कुरामा हामी पर्खिरहेछौँ।
1: त्यो कार्यान्वयनको कुरा गर्नुभन्दा अगाडि यो जति लेख्यो नि सरकारले, त्यो आफ्नै स्वविवेकले लेख्यो कि अथवा लगायतका अरू सरकारवालाले पनि
2: अब अरूले के गर्नुभयो आफ्नो ठाउँमा छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपालको तर्फबाट हामी अब निरन्तर रूपमा सरकारसँग भेटघाट गर्ने, सरकारका सरकारवाला जुन साथीहरू हुनुहुन्छ उहाँहरूसँग भेटघाट गर्ने, माननीय कृषि वन वातावरण मन्त्रीज्यूसँग हामी भेट गर्यौं, सचिवज्यूसँग लगायतसँग निरन्तर भेटघाटमा हामीले यी कुराहरू उठाइरहेका थियौं। हामीले जे कुरा उठाएर उहाँहरूसँग छलफल गरिरहेका थियौं त्यही कुरा बजेटमा आउँदाखेरि हामी चाहिँ उत्साहित भयो।
1: तर जस्तो अब जति लेखियो त्यो लेखिएको कुरा पनि अहिलेसम्मको बजेटमा यो अलिकति फरक र यस्तो सामान्यतया बजेटको बेलामा यस्ता लेख्ने कुराहरू चाहिँ निरन्तर नै भइराखेका छन्। यसलाई तपाईँहरूले अस्वाभाविक रूपमा लिनुभएको,
2: तुलनात्मक रूपमा अलिक फरक हो। यति यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा, यो यति गहिरिएर आएको थिएन। अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ। यसो मतलब विगतमा नआएको भन्ने होइन, आएको तर विगतमा आएका कुराहरूलाई थप सुधार गरेर भाषा संयोजन आदि इत्यादि गरेर चाहिँ समुदायको पक्षमा वनको व्यवस्थापन, जस्तै वनबाट चाहिँ उत्पादकत्व वृद्धि गर्ने हामीले संरक्षणमा सफलता प्राप्त गर्यौं। अब वनलाई त्यसैले हामीले वन ऐन 2076 बनाउँदा, वन नीति 2075 बनाउँदा हामीले के भन्यौं भन्दा अब वनलाई चाहिँ अलिकति उत्पादनमा लानुपर्छ भनेर, जबकि त्यति बेलासम्म कृषि वन भन्न वन मन्त्रालय अन्तर्गतको संरचना चाहँदैनथ्यो। हामीले वन ऐन 2076 कृषि वनको परिभाषित कुरासहित हामीले उल्लेख गर्यौं। पर्यटन त अवैध थियो 2076 सालसम्म, हामीले 2076 सालमा वन ऐन बनाउँदाखेरि त्यसलाई चाहिँ वैध बनायौं। त्यसपछि उद्यम विकास वनले कहिले पनि स्वीकार्दैन थियो, यद्यपि अहिले उद्यमको कुरामा चाहिँ उद्योग ऐनले समस्या पारेको छ, नभए वन ऐनमा उद्यम गर्ने भनेर लेख्यौं। वन्यजन्तु व्यवस्थापनका कुरा, यी चारवटा अत्यन्तै महत्वपूर्ण कुरा। म त्यति बेलाको सरकारलाई, त्यति बेलाका माननीय मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, जुन कुरा हामीले वन संरक्षण मात्रै हो भन्ने कुरालाई चाहिँ हामीले 2076 सालमा परिवर्तन गरेर वन अब संरक्षण सँगसँगै उपयोग हो, यसले चाहिँ अब समृद्धिमा जोड दिनुपर्छ भनेर हामीले त्यतातिर एउटा चाहिँ मार्ग प्रशस्त गरेका थियौँ। अहिलेको बजेटले चाहिँ त्यसलाई चाहिँ थप पुष्टि गरेको छ।
1: अहिलेको बजेटमा अर्को आएको विषयवस्तु भनेको मानव वन्यजन्तु द्वन्द कम गर्नको लागि कार्यक्रमहरू चलाउने भनेर बजेटमा त्यसले उल्लेख पनि गरेका छ। अब जति उल्लेख गरियो त्यो उल्लेख गरिएको विषयवस्तुहरू भोलि कार्यान्वयन नहुनेमा तपाईँहरू कतिको चिन्तित हुनुहुन्छ, अथवा जति लेख्यो बजेटमा सरकारले त्यो कार्यान्वयन गर्ला भन्ने तपाईँहरूको भन्नु?
2: कार्यान्वयन गर्ने कुरामा हामी साह्रै चिन्तित छौँ। अब सरकारसँग हामीले शुरू गरेका छौँ संवाद, बजेट आयो धन्यवाद छ, तर तपाईँ आज म एक एक उदाहरण दिन चाहन्छु। काठ, स्वदेशी काठको प्रयोगको कुरा आयो, तर आज कुनै पनि सरकारी भवन बनाउँदा स्वदेशी काठ प्रयोग गर्ने इस्टिमेट गरिएको छैन। त्यो गर्न उहाँहरू तयार हुनुहुन्न र आज फलाम र विदेशी काठको मात्रै त्यहाँ प्रयोग गरिएको छ। हामीले अहिले सरकारले एउटा चाहिँ स्वदेशी काठ प्रयोगको मार्गदर्शन बनाउने भनेर अगाडि बढ़िरहेको छ। हामीले भनेका छौँ ए बाबा, स्वदेशी काठ प्रयोग गराउनलाई पनि छुट्टै कानून बनाउनु पर्छ, भवन बनाउँदाखेरि त्यसको इस्टिमेट गर्दाखेरि नेपालको काठ प्रयोग गर्ने भनेर लेखे त सकियो नि त, किन मार्गदर्शन बनाउनु पर्यो भनेर हामीले कुरा उठाइरहेको छौँ। यसका निम्ति सरकारलाई म अनुरोध गर्न चाहन्छु, अहिलेको नीति कार्यक्रममा बजेटमा आएका कुराले स्वदेशी काठ प्रयोग हुने अवस्था छैन। एक, दुई, एउटा सामुदायिक वनले 12-15 सयमा बेचेको प्रति क्युफिट काठ काठमाडौँ अथवा कुनै शहरमा आउँदाखेरि 55-6000-7000 पुग्छ। त्यो के कारणले भन्दा म काठ व्यवसायी साथीहरूसँग हामी निरन्तर अहिले संवादमा छौँ र काठ व्यवसायी साथीहरू पनि चिन्तित हुनुहुन्छ। उहाँहरू अन्यायमा पर्नु भएको छ। बाहिरबाट देख्दाखेरि काठ व्यवसायी साथीहरूले कतै एकदमै पैसा कमाउनु भयो कि जस्तो देखिन्छ, तर उहाँहरू पीड़ित हुनुहुन्छ। के मानेमा भने आज 1500 टेन्डर गरेको काठ उहाँहरूले काठमाडौँ ल्याउँदाखेरि 6000 बेच्दा उहाँहरूलाई घाटा छ। किन भन्दा बीचबीचमा हुने जुन समस्या छ नि, किन पैसा तोकिएको छैन। 1500 हुन्छ, त्यसपछि गएर टाँचा लाउने के अरे त्यो ट्रकमा लोड गर्ने बेलामा चाहिँ सिलबन्दी गर्ने बेलामा चाहिँ त्यहाँ एउटा समस्या निर्माण गरिन्छ। त्यहाँ प्रति क्युफिट कति हो त्यहाँ बुझाउनु पर्छ। त्यसपछि ट्रक हिँडाल्यो बाटोमा चाहिँ विभिन्न खालका चेकिङ, सुरक्षाका चेकिङ, त्यसपछि वनका चेकिङले चाहिँ यो काठमा मलाई शंका लाग्यो भनेपछि कि उहाँहरूको चित्त बुझाउनु पर्छ कि काठ भुइँमा झारेर फेरि नाप्नु पर्छ। एकपटक भुइँमा झारेर ट्रकमा राख्दाखेरि 4-5 लाख खर्च हुन्छ। चित्त बुझाउने भनेको त अब बुझ्न पर्छ। अब के भनेर अलिकति साइडबाट उहाँहरूलाई चित्त नबुझाउने हो, ठिकै छ भन्ने नपार्ने हो भने मुखले भनेर मात्रै ती काठहरू सरासर काठमा आउँदैनन्।
1: जुन खालको झन्झट छ नि अहिले, कर पनि त्यो ठ्याक्कै सामुदायिक वन क्षेत्रमा लागिराखेको दोहोरो तेह्रो करको बारेमा त प्रश्न बोलेको छैन, तर अरू करहरूलाई व्यवस्थित गर्ने र दोहोरो रूपमा छ भने त्यसलाई समायोजन भन्ने कुरा गर्दाखेरि यहाँनिर सम्बोधन हुन्छ कि हुँदैन?
2: यसमा के छ भन्दा तेह्रो कर भनेको अहिले संघले लिने कर, प्रदेशले लिने कर र स्थानीय सरकारले लिने कर हो। अहिले स्थानीय सरकारले 10% कर लिन्छ, त्यो भनेको संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐनको दफा 62 उसले स्थानीय सरकारहरू कुनै अधिकार दिएन। उसले के भन्यो भन्दा संघीय सरकारले तिमीले कर उठाऊ भनेर 10% लगाइदियो। त्यो स्थानीय सरकारले लिएको कर होइन। स्थानीय सरकारले आज पनि भन्नुहुन्छ हामी त सामुदायिक वनसँग छलफल गरेर हामीले त त्यहाँ सेवा दिने हो, कर लिने होइन भनेर उहाँहरू कर लिन तयार हुनुहुन्न। तर संघीय सरकारले ऐनमा लेखिदिएको हुँदा उहाँ उठाउन बाध्य हुनुहुन्छ।
1: बेरोजी
2: निकालिदिन्छ, हरेक पालिकाको बेरोजी निकालिदिएछ। अर्को भनेको समस्या प्रदेश सरकारहरू हुन्। प्रदेश सरकार यस्तो हुनुभएको छ कि उहाँहरू त प्रदेश चलाउने, लुम्बिनी सरकारले त भन्नुभयो यो प्रदेश अब वनबाट चलाउने हो भनेर भन्नुभयो। त्यो तहसम्म उहाँहरूले चाहिँ करको 20-30-40% कर लिनु भएको छ। त्यो कर संघीय सरकारले हटाएर हट्दैन, त्यो चाहिँ स्थानीय के अरे प्रदेश सरकारले आफैले त्यसलाई चाहिँ महसुस गर्नुपर्छ। अहिले सामुदायिक वनको पक्षमा त्यति धेरै प्रदेश सरकारहरू भएको देखिन्न।
1: बारेमा अहिलेको बजेटले
2: त्यसलाई बजेटले छोएको छ। त्यसले त अहिलेकोले त के हो भन्दा संघीय कुरालाई सम्बोधन गरे। जस्तै 5 नम्बर लिने ठूलो समस्या थियो, त्यसलाई चाहिँ उसले के भनिदियो भन्दा अब 3-4 वर्षको पुरानो हिसाब किताब गरेर कर तिरेर ल्याऊ। अहिले चाहिँ अहिलेसम्म चाहिँ दर्ता भएदेखिको दिन थियो लिने थियो। योभन्दा 3 वर्ष अगाडि योभन्दा अघिल्लो सरकारले 2 वर्षको कर तिरेर 5 नम्बर लिनु भनेर हामीले पनि त्यति बेला लबिङ गरे उहाँहरूले। अहिले पनि हामीले 1 वर्षको गराउनुहोस् भनेर भनेका थियौँ, यद्यपि उहाँले 4 वर्षको गराउनु भयो। यो ढंगले नभए उहाँहरूले दर्ता भएदेखिकै कर तिर्नु पर्थ्यो। यो खालको अवस्था छ एक। दुई, तपाईँको चाहिँ हामीले कृषि वन जड़ीबुटीको कुरा गरेका छौँ, अहिले बजेटमा आएको छ। तर अब वनमा व्यापक रूपमा जड़ीबुटी कृषि लगाउने अभियान थाल्न पर्यो नि। अहिले पनि त्यो कुरामा चाहिँ थुप्रै समस्याहरू त्यहाँ तल्लो तहमा जुन जहाँबाट नियमन डाइरेक्ट नियमन हुने हो, जहाँबाट समन्वय हुने हो, उहाँबाट त्यो खालको समन्वय छैन। सामुदायिक वनको कार्ययोजनाको समय सकिएको छ। जबसम्म सामुदायिक वनको कार्ययोजना परिमार्जन हुँदैन तपाईँको चाहिँ सामुदायिक वनमा केही पनि गर्न पाइँदैन। यहाँ नीति कार्यक्रममा ल्याएर त भएन। अब सामुदायिक वनको कार्ययोजना बनाउनलाई यति झन्झटिलो छ कि 5 लाख, 10 लाख, 15 लाख, 20 लाखसम्म लिने गरिन्छ। त्यो के का निम्ति लिइन्छ थाहा छैन। एउटा डिओफ साहबले चाहिँ एकजना कन्सल्टेन्ट हायर गरिदिनुहुन्छ, ल तिम्रो सामुदायिक वनमा त 15 लाख लाग्ने भयो भन्नुहुन्छ। उहाँहरू डाइरेक्ट पैसा लिनुहुन्न, डिओफ कार्यालयमा भएको 2-4 लाख पैसा त्यो समूहको खातामा हालिदिनुहुन्छ। त्यसपछि गएर यदि 15 लाख छ भने 10 लाख तिमीले हाल्न पर्छ है भनेर 10 लाखको भार सामुदायिक वनलाई बोकाएर यता 5 लाख, मैले उदाहरण दिएको 5 लाख बराबरको उहाँहरूले खातामा राख्नुहुन्छ र त्यो पैसा उहाँ सामुदायिक वन उपभोक्ता समूहले चलाउन पाउनुहुन्न। त्यो पैसा भनेको सिधै फेरि उहाँहरूले हायर गरेको जुन उसलाई कन्सल्टेन्टलाई दिनुपर्छ। यो खालको समस्या नहटाउँदासम्म अहिलेको नीति कार्यक्रम बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छैनौं। त्यसैले हामीले भन्यौं कि भन्दा आएको चिज राम्रो राम्रो छ यदि हुन त यो सरकार अरू भन्दा अब नयाँ ढंगले उत्साहित ढंगले आएको छ गर्ला हामी त्यो विश्वासमा छौ तर नीति कार्यक्रममा ल्यायौं भन्दैमा तलका साथीहरू कार्यान्वयन गर्ने पक्षमा हुनुहुन्न उहाँहरूले त अनेक झन्झट देखाइदिनुहुन्छ एकजना डिओ साहब कहाँ गएर यो काम गर्न पर्यो ऐनमा लेखेको छ भन्ने भने तपाईँहरूले गर्न पर्यो भनेर भयो र हाम्रो घाँटीमा त अख्तियारको घण्टी छ भन्नुहुन्छ अब त्यो अख्तियारको घण्टी कस्तो हुन्छ अहिले अब यो घण्टीको कुरा गर्दा अन्य अर्थ नलागोस् डिओ साहबहरूले भन्ने त्यही हो यो सामुदायिक मलाई अलिक सहज ढंगले काठ बिक्री वितरण ओसार पसार घाट गद्दी संकलन गर्न दिनुहोस् न भन्यो यो कहाँ सजिलो छ र हामीलाई त अख्तियारको घण्टी झुन्डियो छ तपाईँहरूले भनेर हुनुहुन्छ हुन्छ भोलि पर्यो भने त बेहोर्नुपर्छ भनेर धेरै कुराहरू त्यहाँ अल्मल्याउने परिपाटी छ यदि यसलाई उहाँहरूले चाहिँ व्यवस्थापन गर्न सक्यो यो सरकारले भने यो नीति तथा कार्यक्रम सही ढंगले कार्यान्वयन हुन्छ भने बजेट हामीलाई विश्वास छ
1: जुन यो बजेटमा उल्लेख भएको विषयवस्तुलाई भोलि कार्यान्वयन गर्दाखेरि पनि फेकोपन लगायत सरकारवालाले त्यसको सहजीकरण अथवा खबरदारी चाहिँ निरन्तर गर्छन् कि कस्तो हो
2: त्यो त हाम्रो ड्युटी नै त्यही हो हामी आज सामुदायिक वन उपभोक्ता महासंघ नेपाल चाहिँ 31 वर्षको यात्रामा अगाडि बढ़िरहेको सन्दर्भमा हामीले आफ्नो स्थापनादेखि नै अहिलेसम्म सरकारलाई चाहिँ सकारात्मक सुझाव दिने सल्लाह दिने कहीँ कतै कमी कमजोरी देखियो भने हामीले चाहिँ खबरदारी गर्ने काम भएको छ र अहिले पनि यो बजेटमा पनि ल्याएको कुरालाई हामीले एकदम धन्यवाद दिएका छौं सम्मान गरेका छौं यसलाई कार्यान्वयन गरेर सरकारले चाहिँ अत्यन्तै एउटा चाहिँ महत्वपूर्ण काम गरोस् वन क्षेत्रमा र देशको समृद्धिमा चाहिँ यसले ठूलो योगदान पुर्याउँछ अहिले भने नि काठ मात्रै प्रयोग गर्ने र बाहिरबाट काठ नल्याउने हो भने काठ मात्रै होइन तपाईँको बाहिरबाट आउने काठभन्दा धेरै फलामा आएको छ किन भन्दा हाम्रा जति पनि भवनहरू बनेका छन् आल्मोनियमबाट बनेका छन् काठ त थोरै हो हेर्नुहोस् अहिले जुन काठ बाहिरबाट आएको काठको हल्ला गरिन्छ नि त्योभन्दा 10 गुणा बेसी फलामको प्रयोग भएको छ झ्याल ढोकामा हामीले स्वदेशी काठ हाम्रो कुहिएको छ हाम्रो अब बर्खालाई अहिले त आग लागि कम भयो नभए कि आगोले जलेर गएको छ कि अब बाढी पहिरोले त्यसलाई बगाएर लाने हो त्यो काठ मात्रै बजारमा ल्याउने हो भने हामीले अरबौंको हामीले चाहिँ देशमा चाहिँ एउटा चाहिँ आर्थिक व्यवस्थापन गर्न सक्छौं त्यसकारण चाहिँ सरकार कै पनि अब ल्याएको विषयलाई कार्यान्वयन गर्छ त्यसमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सरकारसँग निरन्तर सँगै रहन्छ
1: अब फेकुवनको यो स्थापना दिवसको कुरा गरौं 31 स्थापना दिवस तपाईँहरू मनाउँदै हुनुहुन्छ र तपाईँ अध्यक्ष भएर काम गरेको 3 पूरा भयो अब 1 कार्यकाल अझै बाँकी छ तपाईँ आइसकेपछि फेकुवनलाई मैले यो स्थानबाट यो स्थानमा पुर्याएँ भन्ने खालको त्यो कुरा के हो
2: एउटा त के हुन्छ भने निरन्तरता हो सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थापना 2052 साल जेठ 18 गते भयो हामी भोलि हामीले स्थापना 31 स्थापना दिवस मनाउँदैछौ
1: सोमबारको दिन
2: हजुर यसमा के छ भने हामीले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल यति अग्रगामी ढंगले स्थापना भयो कि हिजो प्रजातन्त्र आउँदा गणतन्त्रको अभ्यास गर्यो गणतन्त्र आउँदाखेरि हामीले चाहिँ अहिले जेन्जी आन्दोलनले ल्याएका कुरा भन्दा हामी एक स्टेप अगाडि रहेर काम गर्छौँ
1: समावेशीकरणको हिसाबमा तपाईँहरूले 50% सहभागिता
2: हामीले 2052 सालमा 50% महिलाको सहभागिता भन्यौं त्यति मात्रै भनेनौ महिला मात्रै होइन आदिवासी जनजाति दलित विपन्न मधेसी मुस्लिम अपाङ्गता भएका व्यक्ति सबैको कोटा तोकेर हामीले युवा अहिले हामीले गत वर्षदेखि युवाको समेत व्यवस्थापन गरेर हामीले सबै क्षेत्रलाई समावेशीको रूपमा लग्यौं नम्बर 1 नम्बर 2 सामुदायिक वन उपभोक्ता समूहले आमदानी गरेको तपाईँको 25% वन व्यवस्थापनमा खर्च गरिसकेपछि बाँकी रहेको रकम समुदायको गरीब दलित विपन्न वर्ग अथवा त्यहाँको सामाजिक कामहरूमा लगाउने काम सामुदायिक वनले गर्यो त्यो एउटा उदाहरणीय काम थियो त्यसले गर्दाखेरि सामुदायिक वनले गरेका हरेक गतिविधि चाहे त्यो पारदर्शिताको कुरामा होस् चाहे नेतृत्व विकासको कुरामा होस् हिजो तपाईँको चाहिँ 20 स्थानीय सरकार जुन गाविस नभएर निर्वाचन नभइरहेको अवस्थामा सामुदायिक वनहरू गाउँमा चाहिँ निर्णायक ढंगले चाहिँ त्यहाँको समस्या समाधानका एउटा चाहिँ सम्भाग बनेर अगाडि बढ्नुभयो जस्तो सुकै द्वन्द्वको अवस्थामा म त्यहाँ आउँदैछु त्यसकारण त्यसलाई निरन्तरता दिने क्रममा म अध्यक्ष भइसकेपछि मैले 556 पालिकालाई सक्रिय ढंगले अगाडि बढ़ाउने काममा मेरो भूमिका रह्यो अहिले हाम्रो 556 पालिकामा स्थानीय महासंघ छ जहाँ सामुदायिक वनहरू छन् त्यहाँ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छ 77 जिल्ला अहिले क्रियाशील रूपमा अगाडि बढ़ेको छ 7 प्रदेश सबै ठाउँमा चाहिँ संगठन क्रियाशील छ सामुदायिक वनहरूलाई हामीले चाहिँ सुशासनको पाटोमा सामुदायिक वनहरूलाई चाहिँ त्यहाँको विधान त्यहाँको कार्ययोजना अनुसार अगाडि बढ़नका निम्ति हामीले अधिकतम रूपमा व्यापक रूपमा छलफल गर्ने उहाँहरूसँग संवाद गर्ने गरेका छौं कुनै समस्या आइलायो भने हामीले त्यसलाई समाधान गर्नका निम्ति हरेक सामुदायिक वन उपभोक्ता समूहसम्म पुग्ने त्यसपछि गएर हामीले चाहिँ त्यहाँ चाहिँ सामुदायिक वनसँग छलफल गर्ने स्थानीय महासंघ मार्फत होस् जिल्ला महासंघ प्रदेश महासंघ मार्फत गर्ने काम हामी गरेका छौं भने समृद्धिको
3: मात्रामा हामीले चाहिँ जुन वन ऐनमा आएका विषयहरू छन् कृषि वन कार्यक्रमहरू तलसम्म पुर्याउने काममा हामीले अहिले सहजीकरण गरिरहेका छौं पर्यटनमा व्यापक रूपमा चाहिँ पर्यटन कस्तो छ भन्दा अहिले हस्तक्षेप भइरहेको छ पर्यटनको नाममा सामुदायिक वनमा पर्यटन देखिन्छ तर कुनै ठाउँ कुनै कम्पनी प्रवेश गरेको छ कुनै ठाउँ स्थानीय सरकारले हस्तक्षेप गरेको छ कुनै ठाउँ प्रदेश सरकारले हस्तक्षेप गरेको छ हामीले सामुदायिक वनलाई चाहिँ सामुदायिक वन हाम्रो पर्यटन सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्नुपर्छ भनेर त्यसमा हामीले सहजीकरण गरेका छौं हामीले उद्यम विकासमा अहिले हामीले चाहिँ उद्यममा चाहिँ उद्योग ऐनसँग सुधार्नका निम्ति सरकारसँग निरन्तर छलफल गरिरहेका छौं सामुदायिक वनलाई चाहिँ अब एक सामुदायिक वन एक उद्यमको नारा हामीले धेरै पहिला ल्याएका थियौं अहिले हामीले त्यसलाई चाहिँ कार्यान्वयन गर्नका निम्ति विभिन्न खालका चाहे हस्तकला उद्योग होस् चाहे दुना टपरी उद्योग होस् चाहे बेलजी सुबोस लगायतका हजारौं उद्यमहरू अहिले सामुदायिक वनमा अगाडि बढ़िरहेका छन्
4: तपाईँले सहजीकरण भन्दा बढी भन्नुभयो नि अनि 753 पुग्न चाहिँ अथवा त्यो समूहसम्म पुग्नको
3: सम्भव छैन
4: सक्रिय बनाउनको
3: लागि सम्भव छैन 753 पुग्न सम्भव छैन किन भन्दा वनै छैन वन क्षेत्रै नभएका कारण त्यहाँ सामुदायिक वन बन्ने अवस्था नभएका कारण नपुगेको
4: वनमा भएको ठाउँमा वन लगाउन
3: निजी क्षेत्र छ सबै तराई खास गरेर तराईको दक्षिण बेल्टमा चाहिँ त्यहाँ चाहिँ वन क्षेत्र नै छैन यदि त्यहाँ वन क्षेत्र भयो त्यहाँ सामुदायिक वन भयो भने हामी पुग्छौं तर त्यो सम्भावना ज्यादै न्यून छ त्यसका निम्ति हामीले सरकारसँग यसलाई कसरी वन क्षेत्र जस्तै खोलाको छेउमा हुन सक्छ त्यसपछि गएर नहरको छेउमा हुन सक्छ त्यसलाई हामीले कसरी गर्न सक्छौं बाटोको छेउमा हुन सक्छ छलफल भइरहेको छ
4: वायु परिवर्तनको असर कम गर्ने बारेमा चाहिँ तपाईँको कार्यक्रम
3: यसमा हामीले व्यापक रूपमा हामीले निरन्तर मैले भने निरन्तर रूपमा हामीले वृक्षारोपणका कार्यक्रमहरू गर्ने अनुकूलनका कार्यक्रमहरू न्यूनीकरणका कार्यक्रमहरूलाई हामीले समुदायसम्म पुर्याउने छलफल चलाउने र अहिले पछिल्लो चरणमा अत्यन्तै महत्वपूर्ण के भन्दा धेरै पहिलादेखि हामीले अभ्यास गरेको नेपालमा चाहिँ पाइलट प्रोग्रामको रूपमा हामीले यो कार्बन को सन्दर्भमा चाहिँ हामीले सुरुमा चाहिँ दोलखा चितवन र गोर्खामा हामीले नेपालमा पहिलो पटक पाइलट प्रोग्राम शुरू गर्यौं अहिले तराईका 13 जिल्लामा हामीले यो वर्ष चाहिँ कार्बनको केही पैसा त्यो आफैमा फेरि पर्याप्त होइन यो हाम्रो यस्ता लाभ हो त्यसले गर्दा त्यो चाहिँ हामीले 13 जिल्लामा अहिले बाँड्नका निम्ति बेनिफिट सेयरिङ प्लानमा हामी यो रेट कार्यान्वयन केन्द्रसँग लगभग हामी अन्तिम अवस्थामा पुगेका छौं र रौतहटदेखि कञ्चनपुरसम्मका सबै सामुदायिक वनमा हामीले कार्बनको पैसा पुर्याउने गरी
4: बाँकी जिल्लाहरूमा चाहिँ कहिले पुग्छ
3: त्यसमा चाहिँ कस्तो अब यस पछाडि हामी गण्डकी बागमती र लुम्बिनीमा अब केही समय पछाडि एक दुई वर्षको बीचमा हामी यो प्रक्रिया अगाडि बढाउँछ भने देशव्यापी रूपमा चाहिँ अब त्यस पछाडि
4: वन क्षेत्रमा आदिवासी जनजाति समुदायको त्यो पहुँचको लागि चाहिँ केही भयो कि भएन तपाईँ
3: एकदमै अहिले हामीले वन क्षेत्र भनेकै समुदायका आदिवासी जनजाति विपन्न महिला गरीब दलितको वन क्षेत्र भनेको जति काम भएको छ पहिलो प्राथमिकता आदिवासी जनजाति महिला दलित गरीब विपन्न वर्गको पक्षमा भएको छ सामुदायिक वनमा चाहिँ वर्ग विश्लेषण हुन्छ क वर्ग ख वर्ग ग वर्ग घ वर्ग हुन्छ त्यो जुन हामीले सामुदायिक वनको काम गर्दाखेरि त्यो घ वर्गबाट सुरु गर्छौं किन भन्दा पहिलो अधिकार गरीबको विपन्नको त्यहाँ आदिवासी जनजाति त्यहाँ महिला त्यहाँ गरीब त्यहाँ दलित जो छ उसको अधिकार हो त्यसकारण त्यो खालको कार्ययोजना बनाएर सामुदायिक वनले काम गरिरहनु भएको छ त्यसमा हामीले सहजीकरण गरिरहेका छौँ भने सामुदायिक वनलाई परेका चाहे त्यो कानूनी अप्ठ्याराका कुराहरू हुन् ती सबै कुरामा सामुदायिक वन उपभोक्ता महासंघले सहयोग गरेको छ म आइसकेपछि पनि यसलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने काममा चाहिँ मैले भूमिका खेलिरहेको
4: छु जस्तो यो बीचमा सरकारले सुकुमवासी अव्यवस्थित बसोबासी र भूमिहीनहरूको व्यवस्थापनको लागि काठमाडौँबाट यसको अभियान शुरूआत गर्यो र अहिले देशका विभिन्न ठाउँमा पुगिरहेका छ वन क्षेत्रमा भइराखेको अतिक्रमण हटाउनको लागि अहिलेको यो अभियानमा तपाईँहरूको थप केही अनुरोध अथवा हामी पनि वन क्षेत्र यदि त्यस्तो अतिक्रमण भएको छ भने हटाउनको लागि व्यवस्थित गर्नको लागि केही सरकारले सहयोग गर्नुपर्छ कि पर्दैन अथवा फेरको पनि यसमा राखेको विचार के हो
3: हामीले प्रश्न भनेका छौँ अतिक्रमण भएको ठाउँलाई चाहिँ एकदमै त्यसलाई अतिक्रमण गर्न दिनु हुँदैन तर जहाँ सुकुम्बासी हुनुहुन्छ सुकुम्बासीलाई सरकारले व्यवस्थित गर्नुपर्छ त्यो भनेको सामुदायिक वनमा हस्तक्षेप गरेर
4: होइन
3: सामुदायिक वन हस्तान्तरण नहुँदै अतिक्रमण भएका क्षेत्रहरू छन् सामुदायिक वन हस्तान्तरण भइसकेपछि अतिक्रमण भएको छैन कुनै पनि सामुदायिक वनमा विशेष गरेर हेर्ने हो भने सामुदायिक वन हस्तान्तरण हुनुभन्दा पहिला अतिक्रमण भएको क्षेत्र सामुदायिक वन हस्तान्तरण गर्ने बेला त्यसलाई छुट्याएर बाहिर राख्नु पर्नेमा चाहिँ त्यो सामुदायिक वनभित्र पारेको हुँदा अहिले सामुदायिक वनको अतिक्रमण जस्तो देखिन्छ. जुन दिनदेखि सामुदायिक वन हस्तान्तरण भयो त्यहाँ यता सामुदायिक वनमा अतिक्रमण भएको ज्यादै न्यून घटना छन्. त्यसले गर्दाखेरि हामीले के भनेका छौँ भन्दा अतिक्रमण गर्नु हुँदैन, अतिक्रमण गर्ने कुरा बेठिको. तर यदि साँच्चै सुकुम्बासी छन् भने सामुदायिक वनमा हस्तक्षेप गरेर होइन कि सरकारले जग्गा किनेर हुन्छ कि अलि सुव्यवस्थित ठाउँमा राम्रो ठाउँमा उही कोबिलेती वन हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई दिने भनेर जुन शुरूमा कार्यक्रम ल्याइयो हामीले भन्यौं हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई कोबिलेतीमा दिने होइन. त्यो त राम्रो अलिकति उत्पादन हुने जस्तो राम्रो वन ती हैसियत बिग्रेका मान्छेलाई दियो भने जीवन सुधार हुन्छ भन्थ्यौं हामीले कोबिलेती वन दिँदा. त्यस्तै हामीले अहिले भनेको के भन्दा सामुदायिक वनमा हस्तक्षेप गरेर होइन सरकारले जग्गा किनेर घर बनाएर त्यो उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ. सामुदायिक वनमा हस्तक्षेप गर्नु हुँदैन, सामुदायिक वन अतिक्रमण गर्नु हुँदैन भनेर हामी योभन्दा विगतका आयोगहरूसँग पनि सरकारहरूसँग पनि छलफल गर्यौं र अहिले पनि हामी सरकारलाई यही भनिरहेछौं.
4: अब अहिले विशेष त वन क्षेत्रसँग नागरिकको पहुँच बढ़ाउने र जीविकोपार्जनमा नागरिकलाई सहभागी गराउँदै संरक्षण पनि रहने र जीविकोपार्जनका कार्यक्रम विभिन्न तरिकाले फेको फल्ने पनि चलाइरहेका छ. आफ्नै पनि हुन सक्छ र कतिपय धात्री निकायको सहयोगमा र समन्वयमा. यदि त्यो कार्यक्रम निश्चित परियोजना सम्पन्न भइसकेपछि पनि त्यस्तो खालको कार्यक्रम निरन्तर रहोस् भन्नको लागि तपाईँको कार्यकालमा फेको फन्डले गरिराखेको नयाँ योजना बनाएका योजना अथवा अपनाइएको नीति रणनीति के छ?
3: यस सामुदायिक वन उपभोक्ता महासंघ नेपालले कुनै कार्यक्रम चलाएर चलायो भने त्यसको समाप्त हुँदैन. किन भन्दा त्यो समुदाय पनि रहिरहन्छ, फेको फन्ड पनि रहिरहन्छ. त्यसकारण चाहिँ चाहे त्यो कसैको सहयोगमा होस् चाहे जसरी होस् त्यो निरन्तर हुन्छ. त्यसका निम्ति अहिले हामीले पछिल्लो चरणमा समृद्धिसँग जोड्नका निम्ति हामीले चाहिँ मैले अघि भने कृषि वन पर्यटन उद्यम विकासमा चाहिँ हामीले व्यापक रूपमा छलफल चलाइरहेछौँ र त्यसलाई निरन्तरता दिनका निम्ति तल समुदायसम्म चाहिँ त्यसको एउटा चाहिँ योजना बनाएर योजनाबद्ध ढंगले अगाडि बढ़ने कुराहरूलाई हामीले व्यवस्थित गरिरहेछौँ. अहिले चाहिँ प्रभावकारी रूपमा त्यो चाहिँ दिगो रूपमा अगाडि बढ़ोस् र त्यो चाहिँ एकदमै समुदायका गरीब दलित विपन्नसम्म पुगोस् उहाँहरूको सहभागिता होस् भनेर हामीले त्यो उठाइरहेछौँ. भने अर्को भनेको अहिले जुन खालको हस्तक्षेप सामुदायिक वनमा अहिले पनि थुप्रै खालका हस्तक्षेपहरू छन्, जस्तै कर्पोरेट हाउसहरूले चाहे त्यो केबुल कार बनाउने कुरा, चाहे त्यो हाइड्रो पावर बनाउने कुरा, चाहे होटल रिसोर्ट बनाउने कुरा, चाहे विकास आयोजनाका नाममा गरिने हस्तक्षेपहरू हुन्, ती कुराहरूलाई चाहिँ न्यूनीकरण गर्ने र त्यो समुदाय मैत्री समुदायको पक्षमा बनाउने कुरामा चाहिँ हामीले अहिले पैरवी गरिरहेका छौँ.
4: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद छ.
3: एकदम सामुदायिक वनको यो स्थापना दिवसको अवसरमा जुन खालको वातावरण बनाउनु भयो, सीआईएनले निरन्तर समुदायका आवाजहरूलाई सार्वजनिक गरिरहनु भएको छ, उठाइरहनु भएको छ. यसका निम्ति म सीआईएन परिवार सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
4: अहिले यो स्थापना दिवसको अवसरमा देशभरमा रहेका सामुदायिक वन उपभोक्ता अथवा उपभोक्ता समूहका सदस्यहरू समितिहरूलाई तपाईँको भन्नुपर्ने अनुरोध केही छ कि सन्देश?
3: मुख्य गरेर सामुदायिक वन उपभोक्ता समूहमा अहिले विभिन्न खालका प्रहारहरू भइरहेका छन्। सामुदायिक वनलाई कमजोर गराउनका निम्ति साना साना समूहहरू मर्ज गर्ने भनेर एकतरी मान्छेले आएका छन्। सामुदायिक वन मर्ज गर्ने कुरामा जाँदो हुँदैन। सामुदायिक वनले चाहिँ समुदायका गरीब दलित विपन्न वर्गलाई छुट्याइएको रकम कार्यान्वयन गर्नुभएको छ, त्यसलाई चाहिँ अभिलेखीकरण राम्रो गर्न अनुरोध गर्छु। नियमित बैठक नियमित साधारण सभा गरेर सामुदायिक वनको उचाइलाई विश्व सामु चिनाउन जुन खालको उपभोक्ताले गरेको प्रयास छ यसलाई अझै अगाडि बढ़ाउनको निम्ति म देशभरिका सामुदायिक वन उपभोक्ता समूहहरू, महासंघका सबै संरचनाहरू, सरकारवालाहरू, मीडियाहरू, सरकार सबैलाई म धन्यवाद दिन चाहन्छु।
4: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा सामुदायिक वन उपभोक्ता महासंघ फेको फन्डका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्यौं। विशेष त सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट र बजेटमा वन वातावरण संरक्षणको विषयमा राखिएका विषयवस्तु र आगामी दिनमा सुधार्नुपर्ने पक्ष अनि सामुदायिक वन उपभोक्ता महासंघ फेको फन्डको स्थापना दिवसको सन्दर्भमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न
1: साथीहरूलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण

0: प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा

विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुनिराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 99.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउँदैछौं। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल जेठ महीना को आज 18 गते तदनुसार इसी सन 2026 जून 1 तारीख सकसम वर्ष 1948 नेपाल सम्बत 1146 अनलागा रोद्र नामक संवत्सर उत्तरायण गृहम ऋतु आज सोमबार रहेको छ। अधिक जेठ कृष्ण पक्ष तिथि रहेको छ। आज प्रतिपदा तिथि रहेको छ। नक्षत्रमा रहेको छ ज्येष्ठ नक्षत्र। योगमा रहेको छ साध्य योग। करणमा रहेको छ तैतिला करण रहेको छ। चन्द्रमा आज वृश्चिक राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज विशेष गरी पद्म योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:10 भयो भने सारा सूर्यास्त 6:54 हुनेछ र आजको दिनमा घडी 13:44 बेला रहनेछ। आजको तिथिमिति पञ्चाङ्ग मैले तपाईँलाई विशेष जानकारी भने गराएँ र आज भने विशेष गरी वन उपभोक्ता दिवस, अभिभावक दिवस भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय के कस्तो रहन्छ, काल बेला अशुभ बेला के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। आजको काल बेलाको समय रहेको छ बिहानको 6:51 44 सेकेन्डदेखि बिहानको 8:03 सेकेन्डसम्म आज काल बेला रहनेछ। यसै गरेर आजको शुभ बेला रहनेछ बिहानको 8:35.04 सेकेन्डदेखि बिहानको 10:18.22 सेकेन्डसम्म आज शुभ बेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ, विशेष गरी लाभ बेलाको समय भनी रहेको छ दिउँसोको 3:28.20 सेकेन्डदेखि विशेष गरी 5:11.39 सेकेन्डसम्म लाभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा गराउनेछु। आजको ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शनि मीन राशिमा, यस्तै गरेर शुक्र मिथुन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृश्चिक राशि आउँछ। ज्येष्ठ नक्षत्रको तेस्रो नाम आउँछ, ईबाट नाम आएको छ, इव अथवा ईमा यस्तो नाम आउँछ, आद्यनदी राक्षसी गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसारी 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन अशस्त्र शरीर लिएर काममा जुट्नु पर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नु पर्ला। समय लागे पनि मेहनत गर्दा काम बढ्न सकिन्छ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला। पहिलेका कमजोरीमा क्रमशः सुधार आउन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन हडबलले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनकै आठदमी ल्याउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाने सम्भावना रहेको छ। विभिन्न सहयोग र उपहार समेत पाइन्छ। सुख दुःखमा साथ दिनेहरू प्रशस्त मात्रामा भेटिनेछन्। परिवारजनसँग साथले नयाँ आशा जगाउनेछ। वाद विवादबाट जोगिने प्रयत्न गर्दा नै राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। चुनौती पन्छाएर काम बढ़ाउन सकिन्छ। शत्रुहरू किराना लाग्दै जानेछन् भने प्रतिस्पर्धा पनि विजयी भइनेछ। भौतिक साधन जुट्नले दिगो काम शुरू गर्न सकिन्छ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुँदै जाँदैछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन पनि सफल हुने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन श्रम परे पनि सुखद समाचारले उत्साह जगाउँदैछन्। तारविका काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिन्छ। आमदानी घोषित बढ्नुको साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। अध्ययनमा प्रगति हुनुको साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मान स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव पनि बढ्ने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुकूल देखे पनि जोगिएर काम गर्नुपर्ने समय रहेको छ। साथीभाइहरूले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुने समय रहेको छ। बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। साझेदारीमा फाइदा हुनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिँदा राम्रो हुनेछ। विश्वमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्दा नै राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश केही विवादास्पद काम जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूको भरपर्दा काम बिग्रिन सक्छ। तैपनि प्रयत्न गर्दा विश्वास नलागेको काम सफल बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हात पारेर सफल भइनेछ। रोकिया काम बन्ने र नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले आफ्नो कमजोरीको फाइदा उठाउन पनि सक्ने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। बोली व्यवहारमा संयम रहँदै गरेको युक्तिपूर्ण व्यवहारले भने फाइदा दिलाउनेछन्। तार्किक क्षमता बढ्दै जाँदैछन् भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। आलस्य गर्नाले अध्ययनमा कमै प्रगति हुनेछ। मेहनतले शीघ्र कला निखार्ने अवसर प्राप्त हुनेछ। आयसत अलिक कमजोर हुनाले नयाँ काम शुरूआत गर्न समय लाग्ने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघट बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विषोदीका आफन्तजनसँग भेटघाट होला, तर सानो असावधानले स्वास्थ्य समस्या आउन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अवसरले पञ्चायत पनि विवादास्पद काम निर्णयले समस्या पर्न सक्छ। तर्क र कूटनीतिले पछि परिए पनि आत्मसम्मान जोगाउन सजग रहनु पर्ने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन खर्च लागे पनि काम बन्दै जाँदैछन्। पछिको लागि केही वस्तु त्याग्नु पर्ला। दोहोर प्रयत्न गर्दा रोकियो काम समेत बन्न सक्छ। आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुटाउन सकिन्छ। भेटघाटका लागि समय अनुकूल नदेखे पनि टाढाका साथीभाइहरूले काममा साथ दिनेछन्। अर्थ सञ्चय नहुन सक्छ। समयमा आलस्य गर्ने बानीले पछि परिन्छ। लगनी बढाउने अवसर समेत प्राप्त हुने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिमिक काम सम्पादन गर्दै मनका धन आर्जन गर्न पनि सकिन्छ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछन्। थोरै लगनीबाट पनि नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिन्छ। विशिष्ट व्यक्तिहरूसँग निकटता र मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बढाउने समय रहेको छ। मेहनतले जीवनशैली परिवर्तन ल्याउन सक्छ। सामाजिक नेतृत्व हात लागि हुन सक्छ। व्यापारमा पनि फाइदा हुनेछ। कूटनीतिक व्यक्तिको सहयोग जुट्दै जाँदैछन्। नोकरी तथा राजनीतिक गर्नेहरूलाई विशेष फाइदा हुने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा भाग्य नदीको समय रहेको छ। समुदायको हितमा केही राम्रो काम गर्न सकिन्छ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक उत्तरदायित्व हात पार्न सकिन्छ। रोकियो कामले पनि निकास पाउनेछन्। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइन्छ। शक्तिको धाक देखाउनेहरू सत निहुरिनेछन्। तारिमिक काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न पनि सकिने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृउद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845275223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: श्रोताहरु सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी भने गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। तपाईँले आफ्नो आफन्तको जसको बारेमा तपाईँले ग्रह दशा भाग्यको विषयमा हेराउन चाहनुहुन्छ उसको साल महिना गते र समय चाहिँ तपाईँले मलाई जानकारी गराउनुपर्ने हुन्छ फोन गरेर। मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला। कार्यक्रममा विभिन्न प्रकारका जानकारीहरू विभिन्न कुराको विषयमा जानकारीहरू म तपाईँलाई गराउने गरेको छु। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारी रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्ते गुरु।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: वर्षा
0: पौडेलजी प्युठान जिल्लाबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ? प्युठान कुन ठाउँबाट बोल्नु भएको हो तपाईँ? स्वर्गदारी नगरपालिकाबाट हो। हजुर, तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2067 साल 3 महिना 10 गते
0: 3 महिना 10 गते
1: बिहिबारको दिन।
0: जन्म समय भन्नुहोस्?
1: बिहानको 7 बजे
0: हो। जन्म जिल्ला प्युठान जिल्लामै हो?
1: हजुर, प्युठान जिल्ला नै हो।
0: हजुर, मन्दिर भन्दा कति टाढा पर्छ तपाईँको घर?
1: मन्दिरदेखि अलिक टाढा नै छ गुरु।
0: टाढा नै छ।
1: हजुर,
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हुन्छ।
0: श्री गणेश आयरमा श्रीमती रामानुज आयरमा 2067 साल जेठ शुक्ल पक्षको त्रयोदशी तिथिमा जन्म, वृश्चिक राशि, अनुराधाको दोस्रो चरण नाम आउँदो रहेछ तपाईँको, निर्मला भन्ने नाम आउँदो रहेछ। मध्यनाडी देवगण परेको छ तपाईँको, घातकमा परेको छ। तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी घातक, शुक्रबार घातक, नम्बरमा 8 नम्बर, राशिमा विशेष गरी तुला राशि घातक भन्ने लेखिया छ। ग्रह दशा भाग्य तपाईँको राम्रो छ। कुण्डलीबाट हेर्दाखेरि तपाईँलाई सूर्य ग्रहणको योग परेको छ। सूर्य ग्रहणको शान्तिहरू गर्नुपर्छ। तपाईँले सूर्य ग्रहणको शान्ति गर्नुभयो भने राम्रो हुन्छ।
1: सूर्य ग्रहको शान्ति गर्नको लागि के गर्नुपर्छ गुरु?
0: सूर्य ग्रह भने होइन, मैले सूर्य ग्रहण भनेको हो। आइतबारको दिन नुन नखाने, सूर्यको पूजा गर्ने, सूर्यलाई जल चढाउने, है, राम्रो हुन्छ। पढाइमा असाध्य राम्रो, दिमाग असाध्य तेजिलो हो। अलि साथीको सँग धेरै गर्न मन लाग्ने, घुमफिर धेरै गर्न मन लाग्ने, अलि धेरै बोलिराख्न मन लाग्ने ग्रहहरू पनि परेको छ क्या तपाईँको। अनि त्यसपछि अहिले ग्रहबाट हेर्दाखेरि तपाईँको लागि चाहिँ नि यहाँबाट हेर्दाखेरि सिद्धा भन्ने ग्रह चलेको छ, एउटा बुधा भन्ने ग्रह चलेको छ। यो बुधा र सिद्धा ग्रह राम्रै हो, नराम्रो होइन। विवाहमा प्रेम विवाह गर्नु हुँदैन, माघी विवाह गर्नुपर्छ। पढाइ राम्रो छ, विदेश राम्रै छ, त्यस्तो नराम्रो ग्रह छैन। एउटा चाँदीको सिक्री बनाएर लगाउनुहोस् घाँटीमा, राम्रो हुन्छ। समस्या केही छ? जिज्ञासाहरू केही सोध्न मन लागेको छ?
1: हजुर, कुन विषयले पढ्दा राम्रो होला?
0: जस्तै तपाईँको लागि चाहिँ म्यानेजमेन्ट, एकाउन्टेन्ट, यस्ता यस्ता विषय लिएर पढ्नुहोस्। कुन विषय लिएर पढ्न मन लागेको छ तपाईँलाई? म्याथ साइन्स शिक्षा हुन्छ।
1: म्याथ लिए राम्रो छ गुरु?
0: राम्रो छ।
1: अनि सरकारी जागिर खाने योग छ कि नै?
0: सरकारी जागिर खाने योग ठिक ठिकै छ, त्यस्तै नराम्रो पनि छैन, राम्रो पनि छैन, मध्यम मध्यम खालको छ।
1: अनि बुबा आमासँगको सम्बन्ध, दिदीहरूसँगको सम्बन्ध
0: एकदम राम्रो छ, राम्रो छ, ठिक छ। अलि छिट्टो रिसाउनुहुन्छ, त्यसलाई कम गर्नु। अलि एकरो स्वभावको हुनुहुन्छ तपाईँ, कम गर्नु। अरू जस्तो नराम्रो छैन। दाजुभाइसँग सम्बन्ध, बुवा आमासँग सम्बन्ध, दिदीबहिनीसँग सम्बन्ध, सबै थोक राम्रो छ, प्रेम विवाह नगर्नु, प्रेम नगर्नुहोस्, असफल हुनुहुन्छ अनि यसले गएर पछि गएर विवाह प्रेम विवाह गर्नुभयो भने धोका खाइन्छ, सम्बन्ध बिग्रिन्छ, यसमा ख्याल गर्नु तपाईँले, अरू त त्यस्तो नराम्रो छैन, ठिकै राम्रै देखिन्छ है। स्वास्थ्यमा त्यस्तो समस्या देखिँदैन यहाँबाट, ठिक छ। अब सूर्य खराब भएपछि आँखा टाउको दाँतमा समस्या आउने होइन, यी कुराहरू हुने, टाउकोमा समस्या आउने यी कुराहरू हुने हुन्छन्, तर त्यस्तो विधि नराम्रो छैन, ठिकै छ, ग्रहहरू राम्रै छ है। तपाईँको लागि चाहिँ सेतो कलर राम्रो हुन्छ, रातो हुँदैन, सेतो पहेँलो पनि राम्रै हुन्छ तपाईँको लागि चाहिँ, अब दिशा पूर्व दिशा पनि राम्रै हुन्छ, विशेष गरी जन्म थलोबाट उत्तरतिर पनि राम्रो हुन्छ भन्छ तपाईँको लागि चाहिँ है। अब विशेष गरी पुरा पुरी दक्षिण राम्रो हुँदैन, अरू राम्रो भइहाल्छ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी स्वर्गद्वारी नगरपालिकाबाट, प्युठान जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भन्ने गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गर्छु म, काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते। हेलो
2: दर्शन,
0: दर्शन काँडोको बोल्दै हुनुहुन्छ, धादिङ जिल्लाबाट बोल्दै हुनुहुन्छ, तपाईँको शुभ नाम भन्नुहोस् त।
2: रामकुमार कार्की।
0: रामकुमार कार्की, धादिङ जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? हजुर, किरानचोक, धादिङ किरानचोकबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ धादिङ किरानचोकबाट?
2: नानीको छोरीको बारेमा।
0: छोरीको बारेमा, जन्ममिति भन्नुहोस् त कति हो? तपाईँको जन्ममिति भन्नुहोस् त कति हो? हजुर हजुर, जन्ममिति भन्नुहोस् त नानीको कति हो? ओहो, उहाँसँग फोन काट्यो, उहाँको फोन काट्नुभयो, उहाँले झुक्किनुभयो। 9845175223 र 9805275223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ, काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते।
2: हजुर नमस्ते, म मकनपुर जिल्लाबाट,
0: मकनपुर जिल्लाबाट बोल्नु भएको, शुभ नाम तपाईँको?
2: मेरो तिलक लामा हो।
0: तिलक लामा हो, कसको बारेमा हेर्न चाहनुहुन्छ तिलकजीले?
2: छोराको बारेमा हो।
0: छोराको बारेमा हो, जन्ममिति भन्नुहोस् छोराको कति हो?
2: 2073 साल।
0: 2073 साल,
2: अनि सावनको कति 11 गते राति अनि बिहानको 1:15
0: 11 गतेको राति बिहानको 1:15
2: हजुर, त्यो बिहान पाख हो।
0: अनि उज्यालो भएको चाहिँ कति गते, 11 गते कि 12 गते?
2: 12 गते हो उज्यालो भएको चाहिँ।
0: 11 गतेको राति हो?
2: हजुर।
0: के बार पर्दछ उज्यालो हुँदा?
2: बुधबार पर्छ गाह्रो, त्यो बिहान पाख चाहिँ।
0: ल सुन्नुहोस् है त, ध्यान दिएर। श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। 2073 साल श्रावण कृष्ण पक्षको अष्टमी तिथिमा जन्म भएको छ, सोमबारको बिहान पाखा अनि त्यसपछि बुधबारको बिहान है, मंगलबारको राति उज्यालो भएको चाहिँ बुधबार।
2: हजुर, बुधबार।
0: राशि छोराको मेष राशि आउँदो रहेछ, अश्विनीको तेस्रो चरण नाम आउँदो रहेछ चोलाकान्त भन्ने नाम आउँदो रहेछ, चोलाकान्त है। आज दिनले देवगुण परेको छ, घातकमा परेको छ तिथि, प्रतिपदा षष्ठी एकादशी, आइतबार घातक, नम्बरमा 1 नम्बर, राशिमा मेष भन्ने राशि घातक हुँदो रहेछ। ग्रह दशा भाग्य राम्रो छ तपाईँको, त्यस्तो नराम्रो ग्रह छैन। गुरु चाण्डाल योग परेको छ, सप्त माङ्गलिक परेको छ, पेट दुख्छ अनि त्यसपछि टाउकोमा निधारमा चोट लाग्न सक्छ, काठबाट ढुङ्गाहरूबाट लडेर है, अलिकति विशेष ख्याल गर्नुपर्छ। विदेश राम्रो छ, अब यो गुरु चाण्डाल योग पढ्यो भने चाहिँ के हुन्छ भन्दा पढ्नमा मन लाग्दैन, एकरो हुन मन लाग्छ, जिद्दी हुन मन लाग्छ क्या।
2: हो
0: यसको लागि चाहिँ गुरु चाण्डाल योगको लागि चाहिँ एकादशीको व्रत बस्नुपर्छ। मंगलबारको दिन गणेश चौथीको दिन चोखो खाने, लक्ष्मी पूजा माछा मासु खानु हुँदैन बाबुले, तपाईँले पनि नखानुहोस् है। अनि राम्रो हुन्छ, पढाइ राम्रो हुन्छ, स्वास्थ्य राम्रो हुन्छ, रोजगार राम्रो हुन्छ, पछि भविष्य राम्रो चाहिँ नै बाबुलाई हुन्छ। अहिले बाबुले ग्रह चलेको छ शुक्र र अर्को उल्का भन्ने ग्रह चलेको छ है, त्यो भएर दशाको शान्ति चाहिँ गर्नुपर्छ। दशाको शान्ति एकपल्ट गरिदिनु राम्रो हुन्छ। विष्णु भगवानको पूजाहरू गर्न लाउनु बाबुलाई राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन। ओम नमो भगवते वासुदेवाय नभए जय जय श्रीमन्नारायण, यो मन्त्र जप गर्न लाउनुहोस्, बाबुलाई फाइदा हुन्छ, राम्रो हुन्छ, समस्या आउँदैन है त।
2: पढाइ लेखाइमा
0: बाबुको राम्रो छ, तर गुरु चाण्डाल योग पढेको भएपछि पढाइ बीचमा नपढ्ने, रोकिने, पढ्न मन नलाग्ने, पढ भने पनि रिसाउने, त्यस्तो हुन सक्छ क्या।
2: हजुर हजुर,
0: हो त्यो भएर पढाइमा पढाइको लागि चाहिँ एकादशीको व्रत बस्नुपर्छ है। एकादशीको व्रत बस्ने, चोखो खाने, अन्न नखाने एकादशीको दिन गर्नुपर्छ। अनि माङ्गल्यको लागि मंगलबारको दिन चोखो नृत्य गर्ने, गणेश चौथी मंगल चौथीको दिन चोखो नृत्य गर्नुपर्छ हो। त्यति गरिसकेपछि राम्रो हुन्छ, नभए पेटमा समस्या हुन्छ, पत्थरी हुन सक्ने, अपरेसन हुन पर्ने, पेट दुख्ने समस्याहरू हुन सक्छ। त्यही भएर पानी चाहिँ अलिक बिहान उठेर मनतातो पानी बनाएर पिलाउने गर्नुहोस् एक गिलास, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन त्यसपछि है। अरू केही कुरा सोध्न मन लागेको छ तपाईँलाई? ए हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोस् है त। उहाँले फोन गर्नुभएको थियो मकनपुरबाट फोन गर्नुभएको थियो, आफ्नो छोराको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो, हेराएर पनि गइसक्नु भएको छ। तपाईँहरू मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर आठ गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले मलाई भेटघाट गर्न सक्नुहुन्छ। कोही मिचा आउनुभएको छ कार्यक्रममा ज्योतिष वास्तुमा, स्वागत गर्छु, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: गुरु नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म नवलपरासीबाट सुनवलबाट गुरु।
0: नवलपरासी सुनवलबाट, शुभ नाम तपाईँको भन्नुहोस् त।
3: मेरो नाम दिनेश नाउ।
0: तपाईँको नाम दिनेश हो?
3: हजुर।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ त?
3: छोरोको बारेमा।
0: कतिको सुन्नुहुन्छ कार्यक्रम ज्योतिष वास्तु तपाईँको घर गाउँतिर?
3: ए डेली बिहान बिहान।
0: तपाईँले मात्रै सुन्नुहुन्छ कि छिमेकीले पनि सुन्नुको थाहा पाउनु भएको छ?
3: छौँ, दुईजना सुन्छौँ, अहिले पनि सुन्दै थिएँ म।
0: हो
3: हजुर।
0: जन्मदिन भन्नुहोस् त, छोराको कति हो?
3: 2078 साल 9
0: 2078 साल 9 महिना
3: 23 गते
0: 23 समय भन्नु
3: 11:58
0: 11:58 बेलुका कि बिहान?
3: साँझतिर हजुर, राति
0: साँझतिर, रातितिर। ल सुन्नुहोस् है त, श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2078 साल पौष शुक्ल पक्षको शुक्रबार षष्ठी तिथिमा जन्म कुम्भ राशि पूर्व भाद्रको तेस्रो चरण नाम आउँदो रहेछ, बाबुको दयाराम भन्ने नाम आउँदो रहेछ है। हजुर दयाराम। आद्यनारी नरगण परेको छ, घातक परेको छ तिथि, विशेष गरी तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक, आद्रा नक्षत्र घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ, कालो सर्प योग परेको छ, राति सपनामा झस्किने ओर्ने गर्छ।
3: हजुर हजुर।
0: गर्छ गर्दैन?
3: गर्छ, अलि चिम्क्ने गर्छ के रातिमा,
0: दाँत कि दाँत टोक्ने अनि झस्किने गर्छ, यो चाहिँ ग्रहले गर्दा भएको हो। कालो सर्प योग परेको छ, राति सपनामा नराम्रो सपना देख्ने, सर्पले टोकेको, सर्पले लखटेको होइन हो, यस्तो चाहिँ सपना देखेर डराएर चाहिँ राति झस्किने गर्ने, दाँत किट्ने होइन, दाँत चबाउने हो, त्यस्तो चाहिँ देखिन्छ। त्यसको लागि चाहिँ कालो सर्पको पूजा लगाइदिनुहोस्, बाबुलाई राम्रो हुन्छ। पूजा लगाउँदा पनि भएन भने पछि कालो सर्पको रत्न कवच पाउँछौँ हामीसँग, हो यो रत्न कवच लगाइदिन्छु, त्यसपछि बाबुलाई राम्रो भइहाल्छ, समस्याहरू आउँदैन क्या है।
3: हुन्छ गुरु,
0: हुन्छ। अरू केही छ जान्न मन लागेको कुरा?
3: अब जान्न मन लाग्यो भने फोन गर्छु।
0: जान्न मन लाग्यो भने फोन गर्नु, कार्यक्रम दैनिक सुन्नु, अनि अरू अरूलाई छिमेकीलाई पनि सुन्न भन्नुहोस् है। हुन्छ हुन्छ। उहाँले फोन गर्नुभएको थियो नवलपरासीबाट, नवलपुरबाट, पश्चिम नवलपुर उहाँले फोन गर्नुभएको थियो। उहाँले चाहिँ सुनौलबाट आफ्नो छोराको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा सम्पर्क भने गर्नुहोला। आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनु पर्ने हुन्छ। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी भन्ने गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
4: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: रुकुम जिल्लादेखि समीर केसी।
0: समीर केसी रुकुमबाट?
4: हजुर।
0: कताको रुकुमबाट? पूर्वी रुकुम कि पश्चिम रुकुम?
4: पूर्वी रुकुम।
0: पूर्वी रुकुमबाट?
4: हजुर।
0: रुकुमतिर खबर खबर के छ? कतिको पानी परेछ परे छैन आजभरि?
4: पानी परेको थियो हिजो दिउँसोतिर गुरु, आज चाहिँ घाम लागिरहेछ।
0: घाम लागिरहेछ। जाडो कतिको छ?
4: यस्तो जाडो छैन, राम्रो छ, ठिकै छ।
0: ठिकै छ, गर्मी छैन, जाडो पनि छैन।
4: हजुर।
0: पङ्खा चलाएर सुत्नु त पर्दैन राति?
4: पर्दैन गुरु, पर्दैन।
0: राति त सिधाकोरै सुत्नुहुन्छ होला है तपाईँहरू?
4: हजुर।
0: ए, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
4: आफ्नै विषयमा।
0: आफ्नै विषयमा। तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
4: 2062/12/25।
0: 2062 साल बाह्रको महिना पच्चिस भनेको चैतको 25 गते हो।
4: हजुर।
0: जन्म समय कति बजेर कति मिनटमा हो त?
4: रातिको 10 बजे।
0: रातिको 10 बजे हो?
4: हजुर।
0: ल, रातिको 10 बजे शुक्रबारको दिन होइन?
4: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
4: हजुर।
0: श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः। 2062 साल चैत्र शुक्ल पक्षको शुक्रबार नवमी दशमी तिथिको दिन जन्म कर्कटासी। नाम आउँदछ तपाईँको दिल्ली राज, दिल्ली कुमार नाम आउँदो रहेछ। अश्लेषा पढे रहेछ, अश्लेषाको प्रथम चरण नाम आउँछ दिल्ली राज, अन्तिनाडी राक्षस गुण पनि परेको छ। तपाईँको अलि छिट्टो रिसाउने मान्छे तपाईँ हो कि होइन? रिसाउनु भएन। घातकमा परेको छ तिथि, द्वितीय सप्तमी द्वादशी, बुधबार घातक, अनुराधा भन्ने नक्षत्र घातक नम्बर र 7 नम्बर राशिमा वृष राशि घातक छ तपाईँको चाहिँ। ग्रह दशा भाग्यहरू राम्रै छन्, त्यति खासै नराम्रो ग्रहहरू छैन। अहिले तपाईँलाई सिद्धा भन्ने ग्रह चलेको छ, अर्को शुक्र भन्ने ग्रह चलेको छ। यसो लपसप गर्न मन लाग्ने रहेछ, लपसप पर्या रहेछ, छुटेको पनि रहेछ है। चिन्न हुने, अहिले पनि त लपसप परेछ, केटीसँग बोल्न खुब मन लाग्छ हो कि होइन? केटीसँग बोल्न खुब मन लाग्दो रहेछ फोनमा भनेको बोल्नु हुँदैन केटीसँग, केटीसँग बोल्यो भने अहिले भविष्य बिग्रिहाल्छ नि फेरि हो कि होइन? माङ्गलिक नि केटी खोजेर बिहा गर्नुपर्छ, कुण्डली हेराएर, कुण्डली जुराएर विवाह गर्नुपर्छ, अनि मात्रै राम्रो हुन्छ है। पूर्णिमाको व्रत बस्नु, मंगलबारको दिन चोखो निधो गर्नु राम्रो हुन्छ, आइतबारको दिन नुन नखानु है राम्रो हुन्छ बाबुलाई। त्यस्तो ग्रह नराम्रो छैन, ठिकै ठिकै छ। जिज्ञासा समस्या के सोध्न मन लागेको छ भन्नुहोस् त?
4: त्यो स्वास्थ्य सम्बन्धी
0: नसाले गर्दा त्यस्तो भएको।
4: अनि गुरु कुन विषय पढ्दा राम्रो हुन्छ? अब 11-12
0: 11-12 अब तपाईँले होटल म्यानेजमेन्ट पढ्नुहोस्, अथवा म्यानेजमेन्ट विषयहरू पढ्नुहोस्, साइन्सहरू, कम्प्युटर साइन्सहरू पढ्नुहोस्, यस्तो यस्तो विषय पढ्नु न
4: तपाईँ। इन्जिनियर
0: हुन्छ, इन्जिनियरिङ सम्बन्धी पनि हुन्छ तपाईँको, ठिक छ।
4: ए हस गुरु हस
0: है अहिले पढाइमा ध्यान दिनुहोस् अहिले केटीतिर ध्यान दिनु भयो भने बर्बाद हुन्छ फेरि है हुन्छ उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी पूर्वी रुकुमबाट फोन गर्नुभएको थियो ग्रह दशा भाग्य जे जे छन् म त्यही त्यही विषयमा जानकारी गराउँछु क्या तपाईँहरूलाई पढ्ने विषयमा पढ्नुपर्छ हो कि होइन भन्नुहोस् त पढ्ने बेलामा चाहिँ लभ गरेर बस्यो भने पढाइ बिग्रिन्छ अनि पछि पछि त हुन्छ बेकारमा लभ गरेछु पढ्न पढाइमा ध्यान दिएको थिएँ भने त अहिले म सफल हुन्थेँ मलाई राम्रो हुन्थ्यो उन्नति मेरो राम्रो हुन्थ्यो प्रगति मेरो राम्रो हुन्थ्यो भन्ने मनमा आउन सक्छ क्या हो त्यही भएर यस्ता कुरामा यस्ता विषयमा विशेष ख्याल गर्नुपर्छ भन्ने कुराहरू हो 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउनेछु कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौँ कहाँबाट बोल्दै हुनुहुन्छ हजुर नमस्ते
5: नमस्ते गुरु
0: नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ
5: गोर्खाबाट हो विष्णुमाया
0: गोर्खाबाट विष्णुमायाजी बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ विष्णुमायाजीले
5: आफै हेर्नु के भने गुरु
0: तपाईँको जन्म समय थाहा छ
5: दुई हजार अठार साल असोजको महिना 14 गते शुक्रबार पर्छ पर्दैन गुरु
0: पर्दैन हुँदैन शुक्रबार पर्दैन
5: पञ्चमी पनि पर्दैन पञ्चमी परेखेरि सोमबार हो अब थाहा छैन भइगयो
0: हो र समय कति बजी जन्म समय
5: जन्म समय 7 बजेबाट 10 बजेसम्म 10 बजेसम्मको
0: ओहो धेरै फरक पर्यो गति पनि मिलिन तपाईँको है अब यसोलाई चाहिँ अलिक पछि फोन गर्नु न त यसो जन्म समयहरू मिलाएर तपाईँले है हुन्छ हस् उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो उहाँको चाहिँ अलिकति मिलेन कि तिथि पनि मिलेन बार पनि मिलेन तिथि बार त मैले मिलाउन खोजेको थिएँ जन्म समय पनि फेरि 7 देखि 10 भन्नुभयो 7 देखि 8 भन्नुभएको थियो भने त्यति चाहिँ यसो मिलाएर हेरिदिन हुन्थ्यो 7 देखि 10 भनेको धेरै फरक पर्यो नि त फेरि हो कि भन्नुहोस् त अब हेर्दाखेरि हच्चोमा हेरेर हावातालमा हेरेर पनि काम लागेन नि त फेरि हेरेपछि तपाईँलाई राम्रो भनिदिनु पर्यो मैले जे छ त्यो कुराहरूको जानकारी गराउनु पर्यो मैले पनि हो कि होइन भन्नुहोस् त त्यो कुरा साल महिना गते र समय तपाईँले मलाई दिनुहोला साल महिना गते समय उपलब्ध गराउन सक्नु भएन भने मैले हेर्न सक्दिनँ नरिसाउनु होला गुरुबाले हेर्दै हेर्नु भएन नभन्नुहोला तपाईँले पनि है कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा उहाँलाई स्वागत गर्छु म कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
6: हजुर नमस्ते गुरुबा
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
6: रोल्पा नगरपालिकाबाट
0: रोल्पा नगरपालिकाबाट बोल्दै हुनुहुन्छ
6: हजुर हजुर
0: हजुर शुभ नाम तपाईँको के हो त
6: ईश्वरी
0: ईश्वरी हो
6: हजुर
0: कसको बारेमा हेर्न चाहनुहुन्छ त आज
6: मेरो बाबुको बारेमा
0: बाबुको जन्ममिति भन्नुहोस् त कति हो
6: 2073 साल
0: 2073 साल
6: हजुर 3 महिना 26 गते
0: असारको 26 गते समय भने
6: हजुर बेलुका 11 बजी 11:30 बजे
0: हो
6: हजुर
0: के बार पर्दो रहेछ
6: आइतबार पर्छ
0: जन्म कहाँ भएको नि रोल्पामै भएको जन्म
6: रोल्पा धवाङमै भएको
0: ल सुन्छ है ध्यान दिएर
6: हजुर
0: श्री गणेश आय नमः श्रीमती रामानुज आय नमः 2073 साल असार शुक्ल पक्षको सप्तमी तिथिमा जन्म रवि सप्तमीको दिन जन्म भएको छ राशि कन्या राशि उत्तर फाल्गुनी नक्षत्रको चौथो चरण नाम आउँदछ पीबाट पीताम्बर नाम आउँछ है अनि त्यसपछि आद्य नारी नरगण परेको छ बाबुको घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार पनि बाबुलाई घातक श्रवण नक्षत्र घातक नम्बरमा 12 नम्बर राशिमा मकर राशि घातक छ कुण्डली असाध्यै राम्रो छ अलिकति पेटमा समस्याहरू हुन्छ बाबुलाई अलिकति विशेष ख्याल गर्नु पेटमा के
6: हजुर अनि
0: मनतातो पानीहरू पिलाउनु गर्नुहोस् गुरु उच्चारण योग परेको छ पढाइमा रुचि कम हुन्छ पछि मांगलिक पनि परेका छन्। तपाईको तपाईको श्रीमानको ग्रह पनि त्यति मिलेको छैन, झगडा गर्नु झगडा गर्नु हुँदो रहेछ, मनमुट भइरहँदैछ बुढाबुढीको पनि, हो कि होइन?
6: हजुर, के भन्छन् रे? अनि आमा बाउसँग भविष्य पछि के भन्छन्? पढाइ लेखाइ कस्तो छ?
0: ठिक छ, राम्रो छ। तपाईँको तपाईँको श्रीमानको दुई विवाह हुने ग्रह परेछ, बहुविवाह हुने ग्रह परेछ। एउटा आँखसँग विवाह गराइदिनु है। आँखसँग विवाह गराइदिनु भयो भने तपाईँ दुईजनाको सम्बन्ध राम्रो हुन्छ, अनि छोरालाई पनि राम्रो हुन्छ, समस्याहरू कम हुन्छ, बाधाहरू कम आउँछ, रुकावटहरू कम आउँछ भन्ने कुराहरू हुन्छ के बाबुको। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। दाजुभाइसँगको सम्बन्ध ठिक छ, राम्रै छ। बाबुको नराम्रो छैन, पछि गएर विवाहमा दाम्पत्यमा अलिकति नराम्रो हो, नभए अरू त सबै कुरामा बाबुलाई राम्रै छ, त्यस्तो चिन्ता गर्नु पर्दैन है। पढाइ लेखाइको लागि गुरु चन्द्र योगको शान्ति गर्नुपर्छ, अनि त्यसपछि पढाइ राम्रो हुन्छ। बिहिबारको दिन चोहोनी त गर्ने अथवा एकादशीको दिन व्रतहरू बस्ने गर्यो भने बाबुलाई राम्रो हुन्छ, समस्या आउँदैन क्या है। हुन्छ हुन्छ हुन्छ, फोन
6: गर्नु।
0: अब अहिलेलाई पर्दैन, अब धेरै बिग्रिराखेको ग्रह दशा राम्रो हुँदै भएन भने पछि लगाउँला, अहिलेलाई पर्दैन है। हुन्छ हस्। उहाँले फोन गर्नुभएको थियो लिवाङबाट, रोल्पा नगरपालिकाबाट फोन गर्नुभएको। उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845175223 र 9805675223 नम्बरमा सम्पर्क पनि गर्नुहोस्। आफ्नो र आफन्तको बारेमा, ग्रह र भाग्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते र समयको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्नुपर्ने हुन्छ, हामीले जानकारी गराउनुपर्ने हुन्छ। फोन गरेर साल महिना गते र समयको जानकारी गराउनु भयो भने म भूत वर्तमान र भविष्यको विषयमा, पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा विशेष जानकारी भने मैले तपाईँलाई गराउने गरेको छु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकियो सकियो भनेर मलाई प्राविधिक मित्रले इसारा गर्नुभएको छ। भोलि बिहान ठिक्क 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाई भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृउद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत

जीवनको वचन रेडियो कार्यक्रम सुनिरहनु भएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म गोविन्द। आजको वचनको शीर्षक रहेको छ, येशु को हुनुहुन्छ। मलाई लाग्छ धेरैजनाले येशु प्रभुको नाम सुन्नु भएको छ। तपाईँ आज पहिलो पटक हामीलाई सुनिरहनु भएको छ भने पनि तपाईँले धेरै पटक हाम्रा कार्यक्रमहरूबाट अन्य विभिन्न ठाउँमा येशु भन्ने एउटा नाम सुन्नु भएको छ। तपाईँ विश्वासी हुनुहुन्छ, तपाईँलाई पक्कै पनि थाहा छ येशु प्रभु को हुनुहुन्छ। तर धेरैजनाका लागि येशु को हुनुहुन्छ भन्ने एउटा कौतूहल आउन सक्छ। कतिजनाले सोचिरहेका हुन सक्छन् येशु इसाई धर्मका एक धार्मिक गुरू हुनुहुन्छ अथवा उहाँ एक ज्ञानी हुनुहुन्छ भनेर सोचिरहनु भएको छ। कतिजनाले येशु एक महान शिक्षक हुन् भनेर सोचिरहनु भएको हुन सक्छ अथवा संसारको कतिपय मानिसहरूले अहिले पनि सोचिरहेका हुन सक्छन् येशु एकजना अगमवक्ता हुन् जसले भविष्यका कुराहरू बताउँदछन् अथवा येशु प्रभु सामाजिक सुधारक एकजना व्यक्ति एकजना अगुवा हुन् भनेर चाहिँ मानिसहरूले येशुका बारेमा व्याख्या गरेको हामीले पाउँदछौ। अनि येशु वास्तवमा को हुनुहुन्छ त येशुको एउटा विशेषता उहाँ को हुनुहुन्छ, उहाँले के गर्नुभयो हाम्रा लागि अनि हामीले किन येशूलाई विश्वास गर्ने भन्ने कुराको चाहिँ मानिसहरूले खोजी पनि रहेको हुन सक्दछ। तर तपाईँले वास्तविक रूपमा येशु को हुनुहुन्छ भन्ने त्यो उत्तर पाउनु भएको छैन होला। यदि त्यसो हो भने आजको यस वचन तपाईँका लागि निकै नै फलदायी हुनेछ। निकै तपाईँले येशूको बारेमा जान्न खोजेका कुराहरू म तपाईँलाई बताउँदछु। प्रभु येशु ख्रीष्ट यस संसारका सृष्टिकर्ता हुनुहुन्छ। हामीले उत्पत्तिको पुस्तकमा हेर्ने हो भने परमेश्वरले सारा सृष्टि सिर्जना गर्नुभयो, उहाँले आफ्नो वचनबाट ती सबै कुराहरू रच्नुभयो, संसारका यावत थोकहरू। अनि धर्मशास्त्र बाइबलले भने अनुसार सुसमाचार यहोन्ना एकको एकमा हामीले हेर्ने हो भने आदिमा वचन हुनुहुन्थ्यो अनि वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो अनि त्यो वचन देहधारी भएर हाम्रो बीचमा आउनुभयो भनेको अर्थ येशु प्रभु एउटा सृष्टिकर्ता हुनुहुन्छ, उहाँ परमेश्वर। हामीले त्रिएक परमेश्वरको चर्चा गर्दछौ, पिता पुत्र र पवित्र आत्मा। अनि येशु प्रभु एउटा अदृश्य परमेश्वरको एउटा दृश्य स्वरूप हुनुहुन्छ, उहाँ मानिसले देख्न सक्ने एउटा स्वरूप हुनुहुन्छ अनि उहाँ नै परमेश्वर हुनुहुन्छ। उहाँले सबै कुरा सृष्टि गर्नुभएको कुरा हामीलाई थाहा छ। उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। आज धेरैजनालाई लाग्दछ येशु एकजना मानिसको रूपमा यस संसारमा आउनुभयो, उहाँ 2000 वर्ष अगाडि जन्मिनुभयो अनि 2000 वर्ष अगाडि जन्मिसकेपछि उहाँले मानिसहरूको बीचमा विभिन्न किसिमका सेवाका कामहरू गरे, मानिसहरूलाई विभिन्न किसिमका शिक्षाहरू दिनको लागि येशु प्रभु यस संसारमा आफ्नो समय व्यतीत गर्नुभयो अनि उहाँ मरेर जानुभयो। धेरैजनालाई यो लाग्न सक्दछ तर वास्तविक रूपमा येशु प्रभु हामी मानिसहरूको पाप छुटकारा गर्ने, हाम्रो मानिसहरूको पाप क्षमा गर्ने, हामीलाई उद्धार र मुक्ति दिने हाम्रो उद्धारकर्ता हाम्रो परमेश्वर हुनुहुन्छ। येशु परमेश्वर एउटा पुत्र परमेश्वरको रूपमा संसारमा देखिनु भएको विभिन्न उदाहरणहरू हामीले देख्न सक्दछौ। यूहन्ना 3 अध्यायको 16 पदमा यसरी लेखिएको छ, किनकि संसारलाई परमेश्वरले यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आज परमेश्वरले संसारलाई धेरै प्रेम गर्नुभएको कारणले गर्दाखेरि उहाँले आफ्नो एकमात्र पुत्र अथवा भनौं येशु प्रभुलाई नै उहाँले मानिसको रूप धारण गरेर संसारमा पठाउनुभयो ताकि मानिसले आफ्नो पाप प्रायश्चितको लागि जुन बलिदान दिनुपर्ने थियो त्यो बलिदान अन्य विभिन्न किसिमका बलिदानहरू मानिसहरूले आफ्नो पाप क्षमाका लागि चढाउँदथे तर त्यसले उनीहरूको अनन्त जीवन अथवा उनीहरूको पाप क्षमा हुँदैन थियो। तर वास्तविक रूपमा मानिसको पाप क्षमाका लागि मानिसकै बलिदान हुन आवश्यक थियो, तर त्यो बलिदान चाहिँ निष्कलङ्क हुनुपर्दथ्यो, त्यो बलिदान वास्तविक रूपमा कुनै पनि खोट रहित, त्यो रगतमा कुनै पनि पाप रहित त्यो बलिदान आवश्यक थियो। अनि मानिसको रूपमा हामीले बलिदान कुनै मानिसहरू संसारमा हेर्नु पर्दाखेरि उत्पत्तिदेखि आएका कुनै पनि मानिसहरू बलिदानका योग्य थिएनन्, तर येशु प्रभु एउटा निष्कलङ्क थुमा भएर हाम्रो लागि बलिदानका लागि आउनुभयो। अनि त्यो बलिदान के का लागि थियो भने तपाईँ र मेरो पाप क्षमाका लागि थियो, तपाईँ र मलाई उद्धार दिनको लागि थियो। त्यसकारण परमेश्वर जो अनन्तका परमेश्वर हुनुहुन्छ, जो सृष्टिकर्ता हुनुहुन्छ, सबै कुराका मालिक हुनुहुन्छ, उहाँ नै हाम्रो पाप क्षमाका लागि उहाँ पुत्र बनेर उहाँ यस संसारमा आउनुभयो, उहाँ मानिस बनेर यस संसारमा तपाईँ र मेरो लागि आउनुभयो। अनि येशु प्रभु केवल मानिस मात्र हुनुहुँदैन,

उहाँ मानिसै मात्रै भइदिनु भएको भए त यो संसारमा हामीले किन उहाँलाई परमेश्वर भनेर आदर गर्नु पर्दथ्यो? यदि उहाँ मानिसै भएर आउनु भएर मानिसकै रूपमा उहाँ मरेर जानु भएको भए त के हामी परमेश्वर येशूलाई एउटा उद्धारकर्ता मुक्तिदाता भनेर विश्वास गरी राख्ने सक्ने अवस्थाको हामी हुन्थ्यौं त? पक्कै पनि हुँदैनथ्यो। उहाँ शत प्रतिशत परमेश्वर हुनुहुन्थ्यो, शत प्रतिशत मानिस हुनुहुन्थ्यो। उहाँ परमेश्वरको थुमा, परमेश्वरको पुत्र हुनुहुन्थ्यो, उहाँ मानिसको रूप धारण गरेर संसारमा आउनु भएको थियो। प्रभु येशूको बारेमा फिलिप्पी 2:6 यसरी लेखिएको छ, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमारोको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो, स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्युसम्मै अर्थात क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो। त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, उहाँलाई त्यो नाम प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ। प्रभु येशू ख्रीष्ट मानिसको रूप धारण गरेर उहाँ संसारमा आउनु भएको, तर उहाँ शत प्रतिशत उहाँ मानिस मात्र हुनुहुँदैन थियो, तर उहाँ चाहिँ परमेश्वर हुनुहुन्थ्यो, वास्तविक रूपमा साँचो परमेश्वर जो सबै कुरा सृष्टि गर्ने परमेश्वर, उद्धारक परमेश्वर हुनुहुन्छ। त्यसै गरी प्रभु येशू ख्रीष्ट तपाईँ र मेरो पापहरू छुटकारा गर्ने परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। तपाईँ र मेरो पाप जो हामीले हाम्रो आफ्नो सामर्थ्यले, हाम्रो शक्तिले हामीले हाम्रो पापहरू क्षमा गर्न सक्दैनौ, तर येशू जो हाम्रो लागि एउटा परमेश्वर भएर पनि उहाँ मानिसको रूप धारण गरेर आउनुभयो, अनि उहाँ मानिसै भएर हाम्रो लागि कल्भरी क्रूसमा आफ्नो रगत बगाउनुभयो, अनि क्रूसमा उहाँ मर्नुभयो तपाईँ र मलाई उद्धार गर्नको लागि। तपाईँ र मैले भोग्नुपर्ने त्यो दण्ड उहाँले भोग्नुभयो, तपाईँ र मेरो लागि उद्धारक भनेर उहाँ आउनुभयो। मत्तीको पुस्तक 1:21 यदि हामीले हेर्ने हो भने येशू प्रभु को हुनुहुन्छ भन्ने बारेमा अझै हामीले प्रश्नसँग जानकारी पाउनेछौ। 21 यसरी लेखिएको छ, तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ। कन्या मरियमलाई येशू प्रभु जन्मनुभन्दा पहिले स्वर्गदूतले भनेको यो वाक्यांशलाई हामीले हेर्ने हो भने उहाँ एकजना परमेश्वर जो चाहिँ एकजना मानिसको रूपमा जन्मनुहुनेछ, अनि जन्मिसकेपछि उहाँको नाम येशू राखिनेछ र उक्त येशूले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट छुटकारा दिनुहुनेछ भनेर वचनमा भनिएको छ। त्यसकारण उहाँ हाम्रो पाप उद्धार गर्ने एउटा उद्धारक हुनुहुन्छ। आज तपाईँ र मलाई हाम्रो पाप छुटकाराका लागि कहाँ जाउँ? मैले गरेका मेरो यो जन्मजातै पाप, हामी पापमै स्वभावमै जन्मेका छौं। रोमीको पुस्तक 6:23 भनेको छ, पापको ज्याला मृत्यु हो, हामी अनन्त मृत्युको भागीदार हुनु पर्दछ। आज संसारमा पनि हामीले हेर्ने हो भने कसैले कुनै अपराध गर्यो भने त्यसको दण्ड सजाय भोग्नु नै पर्छ। कसैले कुनै व्यक्तिलाई मार्यो भने उसले जन्म कैदको सजाय भोग्नुपर्छ। कतिपय देशहरूमा त मृत्युको बदलामा, ज्यानको बदलामा ज्यान नै लिने चलन छ। अब यसको हामीले बाइबलमा अथवा आफ्नो जीवनमा हामीले त्यसलाई निहाल्ने हो भने हामी पापमै जन्म्यौं, हामी पापकै कारणले गर्दाखेरि अनन्त मृत्युको भागीदार हामी भएका छौं। यदि साँच्चीकै तपाईँ र हामी प्रभु येशूलाई, परमेश्वरलाई हामीले यदि विश्वास गरेनौं भने साँच्चीकै हाम्रो अनन्त मृत्यु, हाम्रो दण्ड निश्चय नै छ। तर येशू प्रभुले हामीले भोग्ने त्यो दण्ड, हामीले भोग्ने त्यो अनन्त मृत्यु उहाँले आफूले लिनुभयो। उहाँले त्यो अनन्त मृत्युलाई उहाँले क्रूसमा उहाँले भोग्नुभयो, विभिन्न असह्य पीड़ा उहाँले सहनुभयो तपाईँ र मेरो लागि। त्यसकारण उहाँ हाम्रो लागि को हुनुहुन्छ, येशू प्रभु को हुनुहुन्छ भन्दाखेरि येशू तपाईँ र मेरो पाप छुटकारा गर्ने एकजना उद्धारक हुनुहुन्छ भनेर हामीले बुझ्नु पर्दछ। त्यसै गरी येशू को हुनुहुन्छ भन्ने विषयमा हामीले हेर्दै गर्दाखेरि येशू बाटो, सत्य र जीवन हुनुहुन्छ। हामीले यो भन्दा अगाडि हेर्यौं, हाम्रो पाप छुटकारा गर्ने येशू ख्रीष्ट हुनुहुन्छ, हाम्रो उद्धार गर्ने येशू ख्रीष्ट हुनुहुन्छ, हाम्रो पाप क्षमा गर्ने येशू ख्रीष्ट हुनुहुन्छ भनेर हामीले बुझ्यौं। अब हामीले हेर्दछौ कि येशू प्रभु नै बाटो, सत्य र जीवन हुनुहुन्छ। कसरी उहाँ बाटो, सत्य र जीवन हुनुहुन्छ? कहाँ जाने बाटो,
के का लागि कुन कुराको सत्य अथवा जीवन भनेको के हो यो धेरैजनालाई कौतूहलता हुन सक्दछ। वास्तविक रूपमा येशु प्रभु हाम्रो अनन्त जीवनको लागि स्वर्गको राज्यको लागि उहाँ मात्रै बाटो हुनुहुन्छ अनि उहाँ मात्रै सत्य परमेश्वर हुनुहुन्छ अनि उहाँ नै अनन्त जीवन हुनुहुन्छ। यहुन्नाको पुस्तक 14 अध्यायको 6 पदमा यसरी लेखिएको छ, येशूले तिनीहरूलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। आज परमेश्वर कहाँ अथवा स्वर्गको लागि त्यहाँ जानको लागि मान्छे मृत्युपछि अब म मेरो अनन्त जीवन सुनिश्चित गर्नको लागि भनेर कति धेरै संघर्ष गरिरहेका हामीले पाउँदछौ। धनी मानिसहरूले आफ्ना धन सम्पत्तिहरू दान गरेको हामीले कुरा देखिरहेका हुन्छौ। मानिसहरूले कति टाढा टाढाको यात्रा गरेर आफ्नो पापहरू क्षमा गरेर म अनन्त जीवन स्वर्गको राज्यमा म प्रवेश गरौं भनेर त्यो एउटा संघर्ष गरिरहेको हामीले भेट्दछौ। तर वास्तविक रूपमा येशूले भन्नुहुन्छ, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। त्यसकारण आज तपाईँ र म, तपाईँ र मैले गरेको परिश्रमले, तपाईँ र मैले गरेको धन सम्पत्तिको त्यो एउटा दानले अथवा हामीले गरेको त्यो परिश्रमले साँच्चीकै मुक्ति र उद्धार पाउने थियो भने प्रभु येशू ख्रीष्ट संसारमा आउनुको कुनै अर्थ हुँदैन थियो। त्यो सम्भव पनि छैन। मानिसहरू सबैजना धनी हुँदैन, धेरै मानिसहरू गरिबी अवस्थामा छन्। यदि उनीहरूले दान गरेन भने के उनीहरू उद्धार पाउँदैनन् त? के कुनै मानिसहरू शारीरिक रूपमा दुर्बल रहन्छन्, उनीहरूले विभिन्न किसिमका यात्राहरू गरेनन् भने, तीर्थयात्राहरू गरेनन् भने के उनीहरूले उद्धार मुक्ति नपाउने हुन् त? कति मानिसहरू कस्तो अवस्थामा हुन्छन्, उनीहरूले आफूले जीवनभरि गरेका ती भूल गल्तीहरू कहाँ गएर मैले विसर्जन गरौं, कहाँ गएर मैले क्षमा मागौं भनेर विभिन्न ठाउँ धाइरहेका हुन्छन्। कि यी सबै आफ्ना परिश्रम आफ्ना कामहरूले मुक्ति र उद्धार सम्भव छ त? यसको उत्तर हो, सम्भव छैन। मानिसको परिश्रमले, मानिसको आफ्नो सामर्थ्यले हामीले मुक्ति र उद्धार पाउन सक्दैनौ। तर येशू प्रभु उहाँ बाटो हुनुहुन्छ, उहाँ सत्य हुनुहुन्छ, उहाँ नै जीवन हुनुहुन्छ। उहाँद्वारा मात्रै हामी पिता कहाँ जान सक्दछौ, उहाँद्वारा मात्रै हामीले मुक्ति र उद्धार पाउन सक्दछौ। त्यसकारण आज तपाईँ र म मुक्ति र उद्धारको खोजीमा छौं भने, तपाईँ र म अनन्त राज्यको खोजीमा छौं, स्वर्गीय राज्यको खोजीमा छौं भने, येशू नै बाटो हुनुहुन्छ। उहाँलाई विश्वास गर्नुहोस्, उहाँ हाम्रो अनन्त जीवनको एकमात्र बाटो हुनुहुन्छ। उहाँ नै जीवनको ढोका हुनुहुन्छ, उहाँ नै सत्य परमेश्वर हुनुहुन्छ। त्यसै गरी येशू को हुनुहुन्छ भन्ने विषयमा कुराकानी गर्दै गर्दाखेरि, उहाँ पुनरुत्थान हुनुभएको एउटा परमेश्वर हुनुहुन्छ, उहाँ पुनरुत्थान र जीवन हुनुहुन्छ। पहिलो कोरन्थीको पुस्तक 15 अध्यायको 3-4 म तपाईँको बीचमा म पढेर सुनाउन गइरहेको छु, किनकि मैले जे पाए त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए, अर्थात पवित्र धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो, उहाँ मृत्युलाई पनि जितेर उहाँ बौरी उठ्नु भएको परमेश्वर हुनुहुन्छ। आज येशू को हुनुहुन्छ भनेर सोच्दै गर्दाखेरि, उहाँ त मानिस हुनुहुन्छ भनेर कतिले व्याख्या गरिरहेका हुन्छन्। मानिसको विशेषता भनेको, मानिस एकपटक जन्मिन्छ र एकपटक मर्दछ, यो निश्चय छ। मानिस यदि जन्मियो भने ऊ सदाका लागि मरेर जाने, उसको मृत्यु निश्चित छ। तर येशू प्रभु एकजना यस्तो परमेश्वर जो चाहिँ यस संसारमा मानिसको रूपमा जन्म लिनुभयो, उहाँ हाम्रो पापका लागि उहाँ क्रुसमा उहाँ चढाइनुभयो, उहाँ क्रुसमा मर्नुभयो र सिहानमा गाडिसकेपछि तेस्रो दिनमा उहाँ त्यो मृत्युलाई पनि उहाँले जित्नुभयो र उहाँ बौरी उठ्नुभयो। आज यस संसारमा कोही पनि मानिसहरू आफ्नो मृत्युलाई जितेर बौरी उठेको कोही पनि व्यक्ति छैन। येशू प्रभु मात्रै एक परमेश्वर जसलाई, जसले चाहिँ मृत्युलाई पनि जित्नुभयो, जसले मृत्युलाई पनि उहाँले विजय हुन दिनुभएन, मृत्युबाट पनि उहाँ विजय हुनुभयो, अनन्त जीवनमा उहाँ प्रवेश गर्नुभयो। त्यसकारण येशू प्रभु नै एक परमेश्वर हुनुहुन्छ जो मृत्युलाई पनि जित्ने, उहाँ पुनरुत्थान र जीवन हुनुहुन्छ। जसरी हामीले येशूलाई विश्वास गर्दछौ, त्यसरी हामी तपाईँ र म पनि उहाँ जस्तै पुनरुत्थान हुनेछौ, उहाँ जस्तै तपाईँ र म पनि अनन्त जीवनको भागीदार हुनेछौ। त्यसैले प्रिय मित्रहरू, आजको यस समयमा तपाईँ र मैले येशूलाई कसरी बुझिरहेका छौ, तपाईँ र मैले येशू प्रभुलाई कुन रूपमा चिनिरहेका छौ, आज तपाईँ र मैले येशू प्रभुलाई एकजना परमेश्वर, उहाँ नै हाम्रो उद्धारकर्ता,
उहाँ परमेश्वरको एक पुत्रको रूपमा संसारमा आउनु भएको अनि उहाँले हाम्रा पाप क्षमा गर्नु भएको अनि उहाँ नै बाटो सत्य र जीवन अनि उहाँ नै पुनरुत्थान हुनुहुन्छ भन्ने कुरा हामीले विश्वास गरेका छौं कि छैनौं। यदि साँच्चीकै हामीले विश्वास गरेका छौं भने तपाईँ ढुक्काउनुहोस्, तपाईँको जीवन सुनिश्चित छ, तपाईँको लागि आशा र उमङ्ग छ, तपाईँको लागि स्वर्गीय राज्यमा परमेश्वरले अनन्त जीवनको लागि त्यो ठोका खोलिसक्नु भएको छ। यदि तपाईँ खोजिरहनु भएको छ, मैले कहाँ गएर उद्धार पाउने, मैले कहाँ गएर मेरो पापको क्षमा पाउने, मैले कसलाई विश्वास गर्ने र मेरो जीवनमा मैले शान्ति प्राप्त गर्ने, तपाईँ यदि खोजिरहनु भएको छ भने आज नै तपाईँले यीशुलाई विश्वास गर्न सक्नुहुन्छ। यीशु तपाईँ र मेरो पाप क्षमा गर्ने, तपाईँ र मेरो परमेश्वर हुनुहुन्छ। उहाँले तपाईँ र मलाई धेरै प्रेम गर्नुहुन्छ। वचन अध्ययनबाट तपाईँलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 9741031429।
9: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855-72555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा, मकनपुर, नेपाल,

0: Bud. Redmi A7 Go, A7 Pro, RJD, hello, let's go.
1: 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshta harule, tapai ko man jitna barambar.
2: Haina, aaja bhari malai yesto ke bhayo hola? घरी टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरीको तल्लो पेट दुख्छ, घरीको हाड जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाड सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी खिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरस फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141-67-64, 98141-67-64।
7: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
7: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
7: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
7: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
9: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
9: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
6: आदरणीय सिद्धलेक भाषी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ, त्यसैले आयातित बिउको मोह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेक गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेक गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
10: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
10: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
10: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने, त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
0: भिटामिन डी,
3: भिटामिन B12,
0: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थपो जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
5: भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस छँदैछ नि। यहाँ त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 0105909093 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
12: होइन सर, के सोचिरहनु भएको छ?
11: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
12: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, मेलकन्ठ नगरपालिका तेह्र बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9800888778।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: धादिङको सिद्धलेखको गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा सरो बहस नेपाली बहस

नमस्कार आदरणीय नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभर छरिएर रहेका नेपालीहरूले सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट नेपाली बहस प्रसारण भइरहेको छ। नेपालीहरूले धेरै मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौं र विशेष गरी सामाजिक आर्थिक राजनैतिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस चलाउने गर्दछौं र नेपाली बहसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग हाम्रो सिधा र खरो प्रश्न हुन्छ र हाम्रो खबरदारी निरन्तर बहस मार्फत जारी रहन्छ। आदरणीय श्रोता, यतिखेर हामी नेपाली बहसमा उठान गर्न चाहन्छौं सीमाबारे दिएको प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिका कारण उनी फेरि एकपटक विवादमा आएका छन्। लामो समय नबोलेर विवादमा आएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सीमाको विषयमा दिएको अभिव्यक्ति उनका लागि निकै ठूलो भारी बन्ने खतरा बढ़ेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले 10 गजा र सीमाको विषयमा छुट्याउन नसक्दाखेरि उनीहरूले बचाउ पनि गरिरहेका छन्। तर सीमा विवादको विषयमा सीमाका विज्ञहरू हिजोका भारतीयका लागि नेपाली राजदूतहरू लगायतका विभिन्न व्यक्तिहरूले नेपालको सीमा विवाद भारतसँग रहेको तर भारतको सीमा विवाद नेपालसँग नरहेको विषयलाई यतिखेर अगाडि ल्याइरहेका छन्। प्रधानमन्त्री बालेनको अभिव्यक्ति विवादमा तानिएपछि परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै उनले उल्लेख गरेको विषय 10 गजा क्षेत्र अतिक्रमण र सीमा वारपारको जग्गा भोगाधिकार क्रस बर्डर अकुपेसनसँग सम्बन्धित रहेको प्रष्टीकरण पनि दिएको छ। यो लज्जाको विषय पनि हो। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सीमाना क्षेत्रमा फिक्स बााउण्ड्री सिद्धान्त अवलम्बन गरेका कारण क्रस बर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको परराष्ट्रले समेत जनाएको छ। कुनै पनि तयारी बिना बालेन शाह जसरी हिजोको आइतबारको संसदमा प्रस्तुत भए जुन कुरा सभामुखलाई पनि थाहा थिएन किनभने बालेन शाहको संसदमा उपस्थिति हात उठाएर संसदको रोस्टममा गएको विषय र त्यस पछाडिको प्रश्नोत्तर कार्यक्रमले गर्दाखेरि उनले सीमामा बोलेका विषयहरू र अन्य केही विषयहरू यतिखेर विवादमा तानिएका छन्। एउटा सार्वभौम सत्ताको राष्ट्रको प्रधानमन्त्रीले जुन किसिमले तयारीका साथ संसदमा फेस हुनुपर्थ्यो यो त विश्वले हेर्ने संसद हो, हरेक नेपालीहरूले हेर्ने संसद हो। संसदमा उनको जुन उपस्थिति र उनको जुन लापरवाहीपन देखिएको छ त्यसमा धेरैले आलोचना पनि गरेका छन्। अहिलेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहको सभामुखलाई पनि थाहा थिएन किनभने बालेन शाहको संसदमा उपस्थिति हात उठाएर संसदको रोस्टममा गएको विषय र त्यस पछाडिको प्रश्नोत्तर कार्यक्रमले गर्दाखेरि उनले सीमामा बोलेका विषयहरू र अन्य केही विषयहरू यतिखेर विवादमा

0: पहिलो पटक आइतबार संसदको रोस्टमबाट बोले। न पूर्व निर्धारित कार्यक्रम न पूर्व तयारी, उनले बोल्नका लागि समय मागेर हात उठाएर उठिहाले। बालेनको यो शैलीले प्रतिनिधि सभाका सभामुख डीपी अर्याललाई समेत एकचोटि अलमलमा पारेको थियो। छोटो परामर्श गरेर उनले आकस्मिक रूपमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर गराए। संसदमा प्रधानमन्त्री बालेनको खोजी हुन थालेको धेरै भएको थियो। प्रधानमन्त्रीको जवाफ मागेर विपक्षी दलहरूले विरोध र अवरोध गर्दै समेत आएका थिए। सभामुख आफैले आग्रह गर्दा समेत संसदमा आउन र संसदका प्रश्नको जवाफ दिन नमानेका बालेन आइतबार भने अनपेक्षित रूपमा प्रस्तुत समेत भए। संसद नियमावलीका प्रक्रिया र परम्परा भत्काउँदै सरप्राइजकै रूपमा उनी पहिलो पटक संसदमा बोले। प्रधानमन्त्री बालेनको पहिलो संशोधन विवादरहित भने हुन सकेन। भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्तिले उनी विवादमा यतिखेर परेका छन्। दश गजाको कुरा छ, सीमाको कुरा छ, हामी सीमाका विषयमा चाहिँ संवेदनशील हुनुपर्छ, राष्ट्रका विषयमा संवेदनशील हुनुपर्छ। बजेट आएको छ, बजेटका नीति सिद्धान्तका विषयमा छलफल र बहस हुनुपर्दछ। 21.25 खर्ब बराबरको बजेट अनुमान गरिएको छ। त्यो बजेट आइसके पछाडि त्यसबाट राजस्वबाट हुने जुन संकलनको अपेक्षा लिइएको छ होइन, त्यसै गरी वैदेशिक अनुदानका कुराहरू, वैदेशिक ऋणका कुराहरू होइन, आन्तरिक राजस्वका कुराहरू, आन्तरिक ऋणका कुराहरू, अझै भन्दा राजस्वको विषयलाई जुन किसिमले 12 खर्ब बराबरकै हाराहारीमा हामीले अहिले राजस्व उठाउने गरेका छौं, तर 14.5 खर्ब बराबरको हाराहारीको राजस्व अपेक्षा गरिएको छ। यस कारणले गर्दाखेरि बजेट सबैभन्दा महत्वपूर्ण कुरा हो, नीतिदा कार्यक्रम सबैभन्दा महत्वपूर्ण कुरा हो, तर बालेन शाह जुन प्रधानमन्त्रीजीले आज सीमालाई फेरि कोट्याएर भारतले समेत नेपालसँग सीमाको विवाद छैन भन्दै गर्दाखेरि उहाँले चाहिँ भारतसँग समेत नेपाल सीमा विवाद छ भनेर जुन अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्तिका कारणले गर्दाखेरि आज उनको क्षमतामाथि चाहिँ निकै ठूला प्रश्नहरू उठेका छन्। उनी कमजोर रूपमा प्रस्तुत भएका छन् भन्ने ढंगले पनि यतिखेर चर्चा परिचर्चा भइरहेको छ। बजेट कार्यान्वयनमा शंका नगर्न अर्थमन्त्री डाक्टर सोलिम वाग्लेले आग्रह त गर्नुभएको छ, तर डाक्टर सोलिम वाग्लेको एकल प्रयासले त्यो सम्भव हुने छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने यतिखेर भारत जाँदै हुनुहुन्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछाने, भारतीय जनता पार्टी भाजपाको अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सोमबार अर्थात आज भारत जाने तय भएको छ। पार्टीका केही नेताहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लामिछाने दिल्ली जान लागेका हुन्। सभापति लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा सहितको टोली नयाँ दिल्ली जानेछ। भारत भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदी सहित सरकारी अधिकारीहरूसँग पनि भेट्ने कार्यक्रम तय भएको पनि बताइएको छ। भारतले राष्ट्रसभाका सभापति रवि लामिछानेलाई भव्य रूपमा स्वागतको तयारी पनि गरेको र भाजपाको मुख्यालयमा समेत उनलाई प्रवेश गराइने, त्यहाँ पनि उनको भेटघाट कार्यक्रम रहेको विषयहरू यतिखेर आएका छन्। आफ्नो श्रोता, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धवल शमशेर राणाले धक्का दिएका छन्। विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण अभियानमा जुट्न नेता धवल शमशेर राणाको आह्वान पनि यतिखेर छ र यतिखेर धवल शमशेर राणाले जुन पार्टी फुटाउनका निम्ति कसरत गरेका छन् यसको बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी अब कमजोर हुने देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन किसिमले आफ्नो भूमिकालाई यतिखेर देखाइरहेको थियो, निर्वाह गर्दै गइरहेको थियो, त्यो आज फुट्ने अब अन्तिम संहारमा, विभाजनको अन्तिम संहारमा पुगिसकेपछि कमजोर बन्दैछ। राजा ल्याऊ देश बचाऊ भन्ने पार्टी आज आफै कमजोर बन्ने एउटा परिस्थितिमा छ, आफै बस्ने खतरामा राष्ट्रिय प्रजातन्त्र पार्टी यतिखेर रहेको छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ, जब नेकपा माओवाद दोस्रो पटक त्यागेर प्रचण्डले नेकपा बने, नेकपाका आज संयोजक छन् प्रचण्ड, तर नेकपाभित्र पनि पुराना राजनीतिक दलका केही नेताहरू त्यहाँ समेटिएका छन्, पुराना वामपन्थी नेताहरू समेटिएका छन्। त्यो कारणले गर्दाखेरि नेकपाभित्र पनि एउटा विवाद छ। नेतृत्वले युवा पुस्ताको मन बुझ्न नसकेको, जेएनजी विद्रोहको मन बुझ्न नसकेको र एकल काटेर एकलौटी रूपमा जुन किसिमले दबाव र सृजना गरेर पार्टीलाई कमजोर बनाउने र ध्वस्त पार्ने प्रयत्न भएको छ, त्यसका लागि नेकपाका युवा नेताहरूले पनि आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दै आएका छन्। यसका विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्दैछौ। नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मान

0: आफू रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
5: यतिखेर हाम्रो बेसमा पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका प्रभावशाली नेता डाक्टर सुरेन्द्र पाण्डे हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। होइन, हामी अर्थतन्त्रको विषयमा र अहिलेको बजेटको विषयमा एकछिनमा चर्चा परिचर्चा गर्नेछौं, तर प्रधानमन्त्री बालिन शाहले भारतको भूमि नेपालले पनि अतिक्रमण गरेको भनेर संसदबाटै बोलिदिनु भएछ। यस्तो पनि छ र डाक्टर साहब, तपाईँ त नेपालको राजनीतिमा लामो समयदेखि हुनुहुन्छ, भारतको सीमा, भारतको भूमि नेपालले मिच्या छ र अहिलेसम्म?
6: त्यो मलाई थाहा भएन, उहाँले कसरी बोल्नुभयो थाहा छैन, तर आजसम्म नउठेको प्रश्न हो यो, जानकारी भएको विषय भएन मलाई।
5: भनेपछि भारतको सीमा अतिक्रमण गरेका छैन नेपालले?
6: त्यो गरेकै छैन नि, किनभने नेपाल जस्तो एउटा सानो देश एउटा सम्भव पनि हुँदैन। पहिलो कुरा त होइन, सानो शक्तिको सानो महत्व हुन्छ, त्यस कारणले यो प्रश्न न भारतले कहिले उठाएको छ न हामीले यसमा कहिले जवाब दिनु परेको अवस्था छ। त्यस कारणले यो मैले चाहिँ बिल्कुल थाहा नभएको विषय हो।
5: तर प्रधानमन्त्रीले त कहाँबाट पत्ता लगाउनु भएको छ त्यसो भए?
6: त्यो उहाँलाई नै सोध्नु होला, मलाई सोध्दै होइन नि त।
5: अब आज आज चाहिँ जुन किसिमले पार्लियामेन्टको दृश्य तपाईँहरूले देखिराख्नु भएको छ, हिजो प्रश्नोत्तर कार्यक्रममा पनि उहाँले जवाब दिने कार्यक्रम, सभामुख पनि एकपटक अलमलमा परेको विषय,
6: मलाई पार्लियामेन्टको अहिले नसुन्नु होला है, म पार्लियामेन्टको सबै कुरा फलो गरिरह हुन्न कि, म पार्लियामेन्टमा छैन, सबै कुरा मलाई जानकारी हुँदैन, मसँग सरकारवाला विषय मात्रै सोध्नु होला।
5: हामी बजेटको विषयमा कुराकानी गर्छौँ, बजेट त राम्रो आयो यसपालि होइन, डाक्टर सोनी मार्गलेजीले चाहिँ करिब करिब भोल्युम बढाएर बजेट ल्याउनुभयो, यसको बजेटको अहिलेको यो चित्र जसरी आएको छ, रूपरेखा, यो कार्यान्वयनका जटिलता, चुनौती वा सम्भावनाहरूलाई कसरी हेर्नु भएको छ?
6: पहिलो कुरा त जुन ढंगले यो बजेट आएको छ, त्यो नियमित हिसाबले नै आएको छ, विगतका प्रोग्रामहरूलाई यसले क्यारी अन गरेका छ, केही थोर बहुत सामान्य नयाँ कुरा पनि गरे जस्तो देखिन्छ, हरेक अर्थमन्त्रीले केही न केही नयाँ कुरा गर्ने चाहना हुन्छ, इच्छा हुन्छ, त्यो स्वाभाविक भएर नै नयाँ मान्छेको एउटा अदला बदलीको कारण पनि त्यो हो। त्यस्तो ठुलो त्यसले अमूल हुन्छ नि नयाँ कुरा यसले केही गरेका छैन, पहिलो कुरा मेरो बजेटको बारेको टिप्पणी। दोस्रो कुरा, विगतका अर्थमन्त्रीहरूलाई एउटा प्रश्न आउने गर्थ्यो जहिले पनि, त्यो प्रश्न उहाँले फेरि छोडेर जानुभयो, त्यो नदिएको भए हुन्थ्यो भन्ने थियो मेरो। त्यो भनेको के भने, बिना स्रोत बिना आधारमा चाहिँ बजेटको, स्रोत बिनाको चाहिँ बजेट आयो, यो बजेट कार्यान्वयन हुन्न भन्ने जो प्रश्न विगतमा उठ्ने गर्थ्यो, सायद अहिलेका अर्थमन्त्रीले पनि यो प्रश्न गए वर्ष गत वर्षको बजेटको सन्दर्भमा टिप्पणी गर्दा सायद उठाउनु भएको थियो होला। आज उहाँको निम्ति पनि यही प्रश्न फेरि दोहोरिएको छ। किन दोहोरिएको छ भन्दा, 21 अरबको चाहिँ लक्ष्य जो छ, त्यो चाहिँ स्रोतबाट पूरा गर्न सक्ने अवस्था देखिन्न, सरस्वती हेर्दा पनि उहाँले पनि त्यसलाई चाहिँ एस्योर्ड गर्न सक्ने कुनै आधार देख्दिनँ म। त्यस कारणले पनि जुन प्रश्न विगतका अर्थमन्त्रीहरूको सामु उभिन्थ्यो, आज त्यो प्रश्न उहाँको सामु पनि उभिएको छ, अर्थात् यो बजेट कार्यान्वयन हुन सक्दैन, या ठूलो चुनौती छ, र वर्षको मध्यावधि समितिपछि फेरि बजेटको आकार घटाउनु पर्ने अवस्था हुन्छ, जुन कुरा यसपटक भएको थियो फेरि अर्को पटक पनि त्यही हुने भयो भन्ने मात्रै मलाई चाहिँ लागेको छ, चिन्ता लागेको छ। त्यो नगरिदिएको भए राम्रो हुन्थ्यो भन्ने मेरो चाहिँ सुझाव थियो।
5: अपेक्षा गरेका छन् त एम्बिसन निकै ठुलो ल्याएर आयो नि त होइन बजेटले
6: होइन यो नवप्रवर्तन आदि ठिक छ 4 अरब रुपियाँ राखेको कुरालाई तपाईँले बिल्कुल टर्निङ पोइन्ट भन्दा यो अलि अगाडिदेखि नै बहस हुँदै आएको विषय पनि थियो त्यसरी नवप्रवर्धन रिसर्च आरएनडीमा चाहिँ सरकारले खर्च गर्नुपर्छ जीडीपीको 1% भन्ने त धेरै अगाडि म नै अर्थमन्त्री भएको बेलामा यो विषय उठाएर मैले अगाडि सारेको त्यस बेला 1 अरब रुपियाँ चाहिँ स्टार्टअपलाई पैसा दिने भनेर चाहिँ अर्थ मन्त्रालय अन्तर्गत राखेर त्यो त्यसको वितरण पक्ष राम्रो भएन तर यो कन्सेप्ट त्यस बेला पनि आएको थियो र त्यो बजेटमा रहँदै आयो तर कार्यान्वयनको पक्ष एकदमै अँध्यारो रह्यो त्यो एकदमै त्यसप्रति मेरो चाहिँ दुःख छ दुःख लाग्छ किनभने आएका कन्सेप्टहरूको कार्यान्वयन एकदमै तीव्रताका साथ त्यो तत्परताका साथ नगर्ने हाम्रो सरकारी क्षमताको कारणले गर्दा चाहिँ हामीले सरकार यसको आलोचना र मार खानु परेको छ अब अहिले पनि त्यो 4 अरब उहाँले राख्नु भएको छ त्यो राम्रो कुरा हो त्यो राम्ररी सदुपयोग होस् भन्ने म चाहन्छु किनभने पैसा राखेर बजेटमा चाहिँ शीर्षकमा झुन्ड्याएर मात्रै हुँदो रहेछ विगतका अनुभवले के देखाउँछ भने राखेका योजनाहरू कैयौं चाहिँ के भने कार्यान्वयन हुँदैनन् नभएपछि जनताले के भन्छन् भने तिम्रो चाहिँ के भने बजेट त कार्यान्वयनबाट नै मान्छेले माप्ने मापन गर्ने हो कि मेजर गर्ने हो नि कागजको चाहिँ मापन त गर्दैन त्यस मानेमा उहाँले ल्याउनु भएको कुरामा ठिकै छ त्यसमा कुनै ऊ छैन तर यो नितान्त नयाँ पनि होइन मैले यहाँलाई भन्न खोजेको कुरा के भने विगतमा पनि थियो 1 अरब रुपियाँ त्यस बेला पनि राखिया थियो वर्षको अन्तमा चाहिँ 4 करोड 5 करोड मात्रै चाहिँ निकासा भयो भन्ने मैले सुने किनभने म त छोडेर हिँडेँ होइन त्यस कारण यस्तो हुँदै आएको छ अहिले यस्तो नहोस् भन्ने चाहिँ मेरो चाहिँ आग्रह छ
5: जस्तो साहब एउटा कुरा मैले हिजोसम्मको डेटमा हेर्दाखेरि करिब 10.25 खर्ब चाहिँ राजस्व उठ्या छ अब हामीसँग 1 महिना मात्र बाँकी छ करिब करिब 12.25 खर्ब बराबरको हाराहारीमा राजस्व उठ्ला तर उहाँहरूले 14.5 खर्ब बराबरको अपेक्षा चाहिँ अब आगामी वर्षको राजस्वको लिनुभएको छ होइन ऋणको कुरा पनि त्यस्तै छ होइन आन्तरिक ऋणको कुराहरू छन् भोलि अब यी स्रोत व्यवस्थापन गर्न नसकेको खण्डमा मलाई लाग्छ 4 अरब खर्ब बराबरको उहाँले ऋणको अपेक्षा गर्नुभएको छ हामीसँग अहिले 30 खर्ब छ 4 खर्ब बढिसके पछाडि करिब 34 खर्बको ऋणको भारे हामी टाउकोमा बोक्दैछौ प्रत्येक वर्ष 4.5 खर्ब त ब्याज र किस्तामा मात्रै हामीले जान्छ त्यसका लागि ऋणै काट्नुपर्ने स्थिति छ भन्दा अबको अवस्थालाई कसरी चाहिँ
6: यसको दुईटा पाटोमा म अलग अलग व्याख्या गरौँला एउटा राजस्व लक्ष्यको जहाँ तपाईँले कुरा गर्नुभएको छ यो वर्ष हामीले राजस्वको लक्ष्य 1480 अरब उठाउने लक्ष्य हो चालु आर्थिक वर्षमा तपाईँले नै भन्नुभयो 10 खरबको आसपासमा छ अब केही भनौँ न 2 महिना पनि छैन 1.5 महिना पनि छैन होइन त यो अवधिमा कति म्याक्सिमम 12 खरब भन्दा माथि जाला भन्ने देखिँदैन तपाईँकै हिसाबले पनि तपाईँ यो हेर्न सक्नुहुन्छ 12 खरबबाट अहिलेकै लक्ष्यमा कति नउठ्ने भयो 2 खरब 80 अरब नउठ्ने भयो होइन त अर्को साल उहाँले 15 खरब 80 अरबको लक्ष्य राख्नु भएको छ 1405 अरब 31 करोड चाहिँ राजस्व लक्ष्य छ 175 अरब चाहिँ प्रदेश र स्थानीय तहमा जाने राजस्व छ त्यो दुइटै जोडेर कति हुन्छ त्यो सबै पैसा संकलन चाहिँ कसले गर्छ संघले गर्छ र यसको राजस्वको भनेको चाहिँ 1580 अरबको लक्ष्य हो अर्को साल तपाईँले त्यो जुन 10.25 खरब भन्ने छ नि त्यो दुइटै प्रदेश र स्थानीय तहमा जाने पैसा सहित जोडेर हो त्यो अलग होइन त्यो र अब त्यसलाई अलग अब त्यो दुइटै जोडेर यदि छ भनेपछि 1580 अरबको जो अर्को सालको लक्ष्य छ अब आउने साललाई उहाँले राख्नु भएको छ त्यो हिसाबले चाहिँ अहिलेको बड 12 खरब उठ्यो भने 1580 भनेको 3 खरब 80 अरब थप्नुपर्छ थप्ने भनेपछि कति प्रतिशत भयो झन्डै भनौँ न 31% चाहिँ राजस्व वृद्धि हुनुपर्छ अहिले चाहिँ कति प्रतिशतमा वृद्धिमा छ 7% छ चालु वर्षमा 7% वृद्धिमा छ गएको वर्षको तुलनामा अब एकैचोटि 30-31% ग्रोथमा जाने जो कुरा गरेको छ बजेटले त्यो कुरा त किमार्थ सम्भव देखिँदैन किनभने आजसम्म हुँदै नभएको कुरा हो यो है सबैभन्दा धेरै राजस्व उठेको भएर 30-31 अरबको के अरे 30-31% बाबुराम भट्टाईजीको पालामा थियो 25 अरब त्यसपछिको दोस्रो 25% मेरो समयमा थियो त्यहाँबाट ओह्रालो लागेको हाइएस्ट भनेको त्यही हो त्यहाँबाट ओह्रालो लागेको यात्रा अहिले 7% ग्रोथमा छ 2-3 वर्ष अगाडि त माइनसमा पनि थियो होइन अघिल्लो वर्षको भन्दा कम उठ्या थियो अब त्यो स्थितिबाट हामी गुज्रेर आएका छौँ र अहिले नै अत्यधिक रूपले चाहिँ के भने राजस्व वृद्धिको कुनै ठुलो सम्भावना देखिँदैन. धन धेरै समस्याहरूको बीचमा हामी छौँ. किन समस्याको बीचमा छौँ भन्दा तपाईँको ब्याङ्कहरूमा पैसा थुप्रेर बसेका छ, झन्डै 79 खरब रुपियाँ छ, 58 खरब मात्रै लगानी भएको छ, 21 खरब पैसा लगानी हुन नसकेका देखिन्छ, ऋण लिन नआएको छ, जबकि ब्याङ्कको ब्याज दर चाहिँ एकदमै तल झरेको छ. ब्याज दरको कारण ब्याज घट्दाखेरिमा लोन बढ्छ भन्ने एउटा सिद्धान्त हुन्छ नि, त्यो पनि त्यहाँ देखिँदैन. किनभने व्यवसायको विश्वास बढेको देखिँदैन, त्यो कन्फिडेन्स भनेको.
5: तर निजी क्षेत्रले त स्वागत गर्यो नि त बजेट आइसकेपछि, होइन?
6: कहिले विरोध गर्छ र निजी क्षेत्रले? निजी क्षेत्र भनेको कस्तो हुन्छ भने निजी क्षेत्र कमजोर चाहिँ वर्ग हो के. चुनावमा भोट हाल्यो, एउटा पार्टीले स्वार्थ जित्छ, मत हालिदिने बित्तिकै उलटफेर हुन्छ, राजनीतिक नेताहरूले चर्का कुरा गर्छन्, लाप्पा पनि खेल्छन्. हिजो तपाईँले संसदमा लाप्पा खेला देख्नुभयो. यो व्यवसायीले गर्दैन. व्यवसाय चाहिँ जात के हो भने उसलाई सबैसँग डर हुन्छ, उसको पैसा डुब्छ भन्ने डर.
5: होइन,
6: अरूलाई चाहिँ पैसा डुब्छ भन्ने डर छ र तिर्नुपर्छ भन्ने छ र छैन नि. त्यस कारणले उनीहरू त के छ भने ऋण लिएका हुन्छन्, तलमाथि पर्यो भने आफ्नो घर खेत जान्छ भन्ने हुन्छ, छोरा नातिसम्म चाहिँ के भने छोरा बुहारी छोरी नाति नातिना सम्मलाई चाहिँ एउटा चाहिँ के भने दुःख पाउँछन् भन्ने चिन्ता हुन्छ, ऋण मैले बोकाएर जानुपर्ने स्थिति आउँछ भन्ने हुन्छ, ऊ एकदमै चिन्तित हुन्छ. कसैले लेखिदियो भने पनि, तपाईँहरू जस्तो मिडियाले केही गाली गरिदियो, कोही केही भनिदियो भने पनि ओहो यसले मेरो चाहिँ प्रतिष्ठामा चाहिँ दाग लाग्छ भनेर डराउँछन्. झुटै कुरा भए पनि ऊ डराउँछ, किनभने सत्य कुराको आलोचना गर्दा त मान्छेले यसै डराउनु पर्छ. झुटो कुरा भनिदियो भने पनि डराउँछ. किन डराउँछ? मान्छेलाई चाहिँ झुटो कुराको प्रभाव पर्दैला, कतिको सामु चाहिँ प्रष्टीकरण दिएर जानु भन्ने हुन्छ. त्यस कारणले यो निजी क्षेत्र कमजोर हुन्छ. उसले जहिले पनि के हुन्छ नि सरकार अरू सबै पक्षहरूसँग एक प्रकारको समझदारीमा चाहिँ व्यवसाय गरिरहेको हुन्छ. त्यस कारणले उसले त्यसो गर्नु स्वाभाविक हो. त्यसलाई फेरि यो निजी क्षेत्रको अमैत्री छ भन्न खोजे आइन मैले, होइन, यो अमैत्रीपूर्ण बजेट छ त्यस कारणले भने होइन, मैत्रीपूर्णै होला. तर पनि के हुन्छ भने उसले कहिले पनि गाली गर्दैन. विगतको बजेटमा चाहिँ गाली गरे तपाईँ सुन्नु भएको थियो र जहिले पनि स्वागत गर्छ. अनि फागुन चैततिर लागेपछि भएन भन्न थाल्छ है. यो एउटा जेनरल चलनको तपाईँले यसो सम्झिनुहोस् त, स्मरण गर्नुहोस् त, कारण पनि भएन, यो पनि भएन, अप्ठ्यारो भयो, फलाना भयो, यस्तो भयो भन्ने कुरा चाहिँ अलि पछि भन्ने स्थिति हुन्छ. त्यस कारणले उहाँले गरेका कुरालाई मूल्याङ्कनको आधार बनाउनु हुँदैन. यो चाहिँ कार्यान्वयन कस्तो हुन्छ भन्ने कुराको बाट हेर्नु पर्यो. कार्यान्वयनका तथ्यगत आधारहरू वस्तुगत एउटा चाहिँ के भने व्यवहारगत हुन सक्ने कुरा छ कि छैन भन्दा मैले देख्दाखेरिमा पहिलो राजस्वको ठाउँबाट यो गाह्रो छ. 30-31% ग्रोथ हुन सक्दैन. त्यसो हुने बित्तिकै राजस्व घट्ने बित्तिकै स्वाभाविक बजेटको आकार घट्नै पर्छ, घट्छ. दोस्रो ऋण चाहिँ अहिले तपाईँले अघि ऋण पनि चर्चा गर्दै हुन्थ्यो, जति भनेको थियो होइन, त्यो अर्को पाटो हो. 233 अरब यसपालि ऋण लिने भनेको थियो वैदेशिक ऋण, अब अहिलेसम्म 156 अरब मात्रै आएको छ भने जति त्यो पनि आउँदो रहेछ विदेशी ऋण, होइन. अनि विदेशबाट हामीले चाहिँ अनुदान प्राप्त गर्छौँ भनेर हामीले 53 अरब 45 करोड लक्ष्य राखेको मध्येमा अहिलेसम्म 32-33 अरब भन्दा माथि गएको छैन. भनेपछि त त्यही एमसिसीको पैसा अलिकति आएको छ यस वर्ष, त्यस कारणले अलिकति त्यो पनि गएको, नत्र भने माथि जाने स्थिति देखिँदैन थियो. यति पनि हुँदैन थियो, 5-7-10 अरबभित्र सीमित हुने गरेका थियो. यो जम्मै कारणहरूले गर्दाखेरिमा एउटा राजस्व नपुग्ने, अर्को वैदेशिक सहायता कम हुने, तर आन्तरिक ऋण चाहिँ जति भन्यो त्यति नै लिनुपर्ने एउटा बाध्यात्मक छ. किनभने अरू आएन भने आफ्नो हात जगन्नाथ भन्छन् नि, आफ्नो हातमा भएको हुनाले सरकारले त्यो काम गर्न चाहिँ सजिलो छ. अब 362 अरब नै यसपालि लिने भनेको, 280 अरब करिब दिइसकेका छ, अझ अब वर्षान्त बाँकी नै छ. खास गरी यो अन्तिम क्लोजिङको पनि अन्तिम महिनामा सबै हिसाबको राफसाफ गर्ने हुन्छ, त्यो बेलामा कतिपय कुरा लिनुपर्ने होला. त्यस कारणले गर्दा अर्को साललाई अब 247 अरबको वैदेशिक ऋणको पक्ष होस्, 410 अरबको आन्तरिक ऋणको पक्ष होस्, यो दुइटै चाहिँ के भने अब तपाईँले भने एउटा आन्तरिक ऋण बढेर जाने कुरा भयो, वैदेशिक ऋण पनि बढेर जाने भयो, तिर्ने क्षमता चाहिँ बढ्दाखेरिमा राम्रो हुन्छ. तपाईँले भने जस्तो फ्याक फ्याक डब चाहिँ जोडिएर जाने चाहिँ होइन फेरि है त्यो मिसगाइड गर्नु हुँदैन. तिस छ अब चाहिँ चार ल्याएपछि चौतिस हुन्छ होइन. यसपालि तिर्ने पनि त राखेको छ नि त जस्तो 410 मध्ये 245 अरब 246 अरब चाहिँ समावेशको भुक्तानीको लागि चाहिँ पैसा राखेको छ. ऋणबाट ऋणै तिर्ने स्थिति छ या हाम्रो चाहिँ अरू हाम्रो राजस्वबाट चाहिँ बचत पैसाबाट दिनुपर्ने हुन्छ होइन. हाम्रै आफ्नै सरकारी ट्रेजरीबाटै दिने हो त्योबाट भए पनि ऋणले पनि त्यो ट्रेजरीमा आउँछ या हाम्रो राजस्व भए पनि त्यसैबाट तिर्ने हो. हामीले झन्डै झन्डै अहिले स्थिति के छ भने हाम्रो पिक्चर चाहिँ कस्तो छ भने 1200 राजस्व उठ्दाखेरिमा प्रदेश र स्थानीय तहमा 1/3 जान्छ अनि तलब भत्ता पेन्सनमा 1/3 जान्छ अनि 1/3 समावेश भुक्तानीमा जान्छ. भनेपछि हामीलाई त विकासको लागि त पूर्वाधार निर्माणको लागि त पैसै बच्दैन. त्यो त्यसको लागि या त हामीले वैदेशिक ऋण वा सहायतामा भर पर्नु पर्यो या त हामीले आन्तरिक ऋणमा भर पर्नु पर्यो. भनेपछि हाम्रो डेभलपमेन्ट कस्टिङ नै एकदमै महँगो हुँदैछ किनभने जब ऋण लिएर चाहिँ हामीले चाहिँ पूर्वाधार निर्माणमा जानुपर्ने स्थिति आउँछ भने त हाम्रो लागत त यसै पनि महँगो हुन्छ नि. पहिलो त सरकार प्रभावकारी छैन हुँदैन कहिले पनि अनि सरकारी खर्च गर्ने प्रणाली प्रभावकारी नहुने तर ऋण लिएर चाहिँ गर्नुपर्ने भयो भने आफ्नो राजस्वबाट गर्न पाउँदा केही पनि त ऋण तिर्न नपर्ने अवस्था हुन्थ्यो नि होइन. त्यो पनि अवस्था छैन अहिले. त्यस कारणले हाम्रो चाहिँ यो अर्को सालको चाहिँ राजस्व लक्ष्य यो अब बनाउने जस्तो भन्नु एउटा सानो कुरा भनेर भन्छु. अब चालु खर्च चाहिँ अहिले जति राखेका छ झन्डै झन्डै चालु खर्च हाम्रो चाहिँ छेउछाउमा पुग्छ तर जसले हाम्रो आर्थिक वृद्धि गर्नलाई मद्दत गर्छ त्यो चाहिँ पुँजीगत खर्च भन्ने गरिन्छ. त्यो चाहिँ झन्डै झन्डै 25% मात्रै खर्च भएको छ अहिलेसम्म. 407 अरब चाहिँ खर्च गर्ने भने ठाउँमा चैत मसान्तमा 96 अरब खर्च भएको थियो. वैशाख भरिमा अलिकति बढ्या होला भनेपछि यो 1.5 खरब भन्दा माथि जान सक्ने कुनै सम्भावना देख्दिनँ म 4 खरबमा भनेपछि त त्यो 30% हाराहारी भन्दा माथि खर्च नहुने लक्ष्य भन्दा अनि अर्को साल पनि 431 अरब चाहिँ गर्छु भने त त्यो पनि माथि नजाने अरू खर्च चाहिँ राजस्व पनि नउठ्ने ऋण पनि कमाउने आन्तरिक ऋण चाहिँ बढेर जाने यो खालको चाहिँ स्थिति हुँदा 21 खरब 34 अरब मध्ये 18.5 खरबको आसपासमा मात्रै बजेट चाहिँ एक्ज्याक्ट रहन्छ भन्ने म देख्छु. अब त्यो चाहिँ 18.5 भनेपछि 19.5 20 झन्डै चाहिँ 21.5 भनेपछि म्याक्सिमम भए 19 होला. 2 खरब 2.25 खरब भन्दा बढी चाहिँ अहिलेको बजेटको आकार चाहिँ वर्षान्तमा पुग्दा घट्छ. त्यो घट्ने हुँदा कहाँ घट्छ भन्दा चालु खर्च घट्दैन समावेज भुक्तानी पनि घट्दैन तलब भत्ता पनि घट्दैन. घट्ने कहाँ पुग्छ भन्दा कुन खर्च घटाउनु पर्ने हुन्छ भन्दा हामीले पुँजीगत खर्च घटाउनु पर्ने हुन्छ. पुँजीगत खर्च कटौती गरेर अथवा घट्ने स्थितिबाट हामीले 7% लक्ष्य जो ग्रोथ राखेका छौँ 6% यो मूल्य के अरे मुद्रास्फीति राखेका छौँ त्यो 13% अथवा 13.42% एभरेज ग्रोथ नभइकन यो टार्गेट पुग्दैन. जो यस वर्ष पनि थियो 6.5% उठाउने ग्रोथमा जान्छौँ भनेको थियो. अहिले कति छ उहाँले भन्नुभएको छ 3.85% ग्रोथमा छौँ हुने सक्ने सम्भावना छ भनेको छ. त्यो पनि ठ्याक्कै हुन्छ भन्ने छैन किनभने अन्तिममा अझ खर्चको बाँकी नै छ होइन भुक्तानी गर्न बाँकी नै छ.
5: अब जाँदा जाँदै अब धेरै नेपालीहरूले चाहिँ अपेक्षा गरेको सुन्न चाहेको एउटा विषय पनि छ किनभने नेकपा एमाले भित्रको जुन अहिलेको विवाद छ नि त्यसलाई चाहिँ तपाईँहरूले चाहिँ अब शल्यक्रिया नै गर्नुपर्छ भन्ने ढंगले जानुभएको थियो तर पेन किलरले सन्चो भयो होइन. अहिले
6: त्यो विषयमा अहिले आज त्यो छलफल गरौँ न तपाईँले बजेट भनेर कुरा गर्नुभयो होइन जानु जाँदै होइन के हो भने होइन अहिले अहिले आम रूपमा नेकपा एमाले को भित्र कार्यकर्तादेखि समर्थक नेता जम्मैले उठाएको प्रश्न हो. यो पार्टी सामान्य सुधारबाट मात्रै होइन यसमा ठूलो रेभोल्युसनको खाँचो होइन रिफर्म होइन रेभोल्युसन आवश्यक छ समग्र होइन अनि सबै कुराको यसको विचारदेखि लिएर संगठनदेखि लिएर नेतृत्वदेखि लिएर संगठन बन्द गर्ने पद्धतिदेखि लिएर पार्टी सदस्यता दिने पद्धतिदेखि लिएर सबै कुराको चाहिँ के भने पुनर्गठनको खाँचो छ होइन कार्यशैलीदेखि लिएर समग्र कुराको चाहिँ परिवर्तनको खाँचो छ. त्यो नगरेसम्म हामी अगाडि जान सक्दैनौँ र त्यसको लागि चाहिँ अब अहिले पनि सचिवालय सेन्ट्रल कमिटीमा छलफल चलिरहेको देखिन्छ होइन एउटा कार्यदल बनिया छ अब यसले कस्तो नतिजा ल्याउँछ कस्तो सिफारिस गर्छ त्यो निर्णय कसरी हुन्छ किनभने अन्य कार्यदलहरू जस्तै सामान्य चाहिँ काम चलाउ खालको नियत एउटा चाहिँ नियमित चाहिँ बनाइदियो समितिले एउटा चाहिँ के भने रिपोर्ट दिउँ भनेर मात्रै आउँछ कि साँच्चै
5: होइन
6: त्यो त हामीलाई भनौँ न कहिले पनि जस्तो टेस्टिङ के उसले भयो भने नतिजा नै हो नि कसैले पनि उच्चतम उपलब्धि लिँदा पनि नेतृत्वले लियो भन्छन् नेतृत्वलाई जस जान्छ सरकारले राम्रो गर्यो भने कसलाई जान्छ जस जस कुनै मन्त्रीले गरे नि प्रधानमन्त्रीलाई जान्छ नि होइन र प्रधानमन्त्री नै त्यसको लागि चाहिँ मुख्य पात्र नहुन पनि सक्छ कहिलेकाहीँ अरूले गर्दै आउन सक्छ तर जस कसलाई जान्छ प्रधानमन्त्रीलाई जान्छ खराबी भयो भने खराबी भयो भने कसलाई जान्छ उसैलाई जान्छ नि त किन अरू
5: नियन्त्रण
6: त्यो त सबै छ तर मुख्य जवाफदेही को हुन्छ वडाको कारणले चाहिँ वडाको सदस्यले राम्रो काम नगरे हुनाले यो नतिजा आयो भने निष्कर्ष निक्लिन्छ र होइन त्यसो भए त उपलब्धि लिँदा पनि वडाको कारणले लिएको भन्न सक्नु पर्यो नि त्यो त हुँदैन कसैले भन्दैन भन्छ पार्टीहरूमा राजनीतिमा त्यस्तो देखिन्छ यसको चाहिँ जस चाहिँ हामीले लिनुपर्छ भन्छौँ होइन हामी माथि तर स्वाभाविक छ सबभन्दा धेरै जिम्मेवारी सबभन्दा जिम्मेवार ठाउँबाट चाहिँ हुन्छ
5: छोड्नका निम्ति त पार्टी अध्यक्ष तयार हुनुहुन्न किनभने भर्खरै मात्र महाधिवेशन भएको छ एघारौं महाधिवेशन स्थापित गर्ने भन्नुभएको छ उहाँको प्रश्नै छ नि
6: होइन त्यो विषय अर्कै हो त्यो छलफल त हामी फेरि पनि गरौँला तपाईँले भने कुरामा कहाँ पुग्छ परिस्थितिले कहाँ चाहिँ मान्छेलाई धकेल्छ भन्ने कुरा मान्छेको इच्छाले मात्रै निर्णय गर्ने स्थिति बन्दैन नि परिस्थितिले नै त्यो ठाउँमा पुर्याउँछ के त्यस कारणले कुनै पनि कुराको समीक्षाको पनि आधार चाहिँ परिस्थितिले सिर्जना गर्ने हो राम्रो भइरहेको बेला समीक्षा गर्नुपर्ने हुँदैन नराम्रो हुँदा नै समीक्षा हुन्छ धेरै जसो होइन त्यस कारणले यो पनि त्यो गरौँला
5: हस् यस विषयमा थप कुरा गरौँला डाक्टर साहब अहिलेको लागि समय दिनुभयो सुझाव दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद नमस्कार
6: हस्
5: उहाँ हुनुहुन्थ्यो पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका प्रभावशाली नेता डाक्टर सुरेन्द्र पाण्डे आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छौँ विश्रामपछि पुनः उपस्थित हुन्
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
8: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
9: माउ किन खोज्नु भएको होला हजुर को पर्नुभयो
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
9: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
8: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
9: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
11: रेडियो बिहानी 97.6 मेगाहर्ज
5: यतिखेर हाम्रो बेसमा नेकपाका युवा नेता सुदेश पराजुली हुनुहुन्छ सुदेशजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
12: नमस्कार गुड मर्निङ खेमजी
5: गुड मर्निङ सुदेशजी नेपालको प्रधानमन्त्रीलाई तपाईँ सीमा पारीबाट परिचालित हो कि भनेर आरोप लाउने तपाईँले यस्तो गर्नु मिल्छ सुदेशजी
12: उहाँको अभिव्यक्ति नै नेपालको सार्वभौम सत्ता संसदमा
5: खासमा तिमी पारीबाट परिचालित जस्तो स्वाभिमान बेच्ने सस्तो जस्तो यो के भन्न खोज्या
12: उहाँलाई नबोल्दाखेरि त नेपाली जस्तै लागेको थियो तर उहाँले जुन ढङ्गले संसदमा बोल्नुभयो उहाँको संसदको पहिलो बोलाइ पहिलो अभिव्यक्ति नै नेपालको सार्वभौम सत्ता सम्पन्न मुलुकको विरुद्धमा छ उहाँ प्रधानमन्त्री भए पनि अर्कै देशबाट परिचालित व्यक्तिको रूपमा हिजो संसदमा प्रस्तुत हुनुभयो त्यही भएको कारणले मैले त्यो अभिव्यक्ति फेसबुकमा सार्वजनिक गरेको हो।
5: नबोल्दा नेपाली जस्तो लाग्ने प्रधानमन्त्री बोलेपछि भारतीय प्यादा जस्तो लाग्न थाल्यो। हिजोदेखि नै तिमी नक्कली थियौ कि आज आएर सक्कली भयौ, हेर्दा हेर्दै तिमी त अर्कै नै पो भयौ, अनुहार हाम्रै जस्तो, आकृति अर्कै जस्तो, तिमी त कस्तो कस्तो, खासमा तिमी पारीबाट परिचालित जस्तो, स्वाभिमान बेच्ने सस्तो सस्तो जस्तो। बडो राम्रो गजब लेख्नु भएको छ तपाईँले, तर यसको अर्थ, यसको अन्तर्य त एउटा सार्वभौम सत्तामाथि, देशको प्रधानमन्त्रीमाथि त निकै ठुलो प्रहार हो नि त यो।
12: हजुर, उहाँले जुन हाम्रो चाहिँ यत्रो जनमत प्राप्त पार्टीको तर्फबाट उहाँ प्रधानमन्त्री हुनुहुन्छ, उहाँले जुन ढङ्गले हिजो संसद एउटा चाहिँ जनताको प्रतिनिधिको अधिकार सम्पन्न संसदमा जुन ढङ्गले नेपालको देशका विरुद्धमा जो बोल्नुभयो, त्यसले नेपालीहरूको चाहिँ एउटा एकतामा चाहिँ ठुलो हागत पुगेको छ, हाम्रो राष्ट्रियतामा ठुलो प्रहार गरेको छ। उहाँ हेर्दाखेरि चाहिँ हिजोसम्म नबोल्दाखेरि एउटा चाहिँ काम गर्ने जस्तो अथवा एउटा चाहिँ हाम्रो सार्वसत्ता सम्पन्न संरक्षक जस्तो देखिन्थ्यो, तर उहाँको पहिलो संसदको अभिव्यक्ति, पहिलो दृष्टिकोणै देशका विरुद्धमा भइसके पछाडि अब उहाँको आकृति, उहाँको स्वरूप, उहाँको भावना चाहिँ हिजो प्रतिनिधित्व भयो र बुढापाकाले भन्ने गर्छन् बिरालालाई अन्तिममा म्याउ गरे जस्तो हो, उहाँले पनि राष्ट्रियताका विरुद्धमा चाहिँ म्याउ गर्नुभयो र उहाँलाई हिजोदेखि नै लागेको आरोप के हो भने बालेन्द्र शाह काहीँ न काहीँबाट परिचालित व्यक्ति हुन्,
5: यसको मतलब भारतबाट परिचालित स्पष्ट भयो, अब
12: उहाँलाई काहीँ न काहीँ हुन् भन्ने कुराको पुष्टि स्वयं आफैले संसदको रोस्टमबाट गर्नुभयो र उहाँलाई अब चाहिँ जनताले चिन्न बाँकी केही पनि रहेन र उहाँको सक्कली आकृति ऐनामा देखियो, त्यसो भएको कारणले अब उहाँका विरुद्धमा एउटा चाहिँ राष्ट्रवादी जनताहरू चाहिँ एकजुट भएर अब उभिनुपर्छ भन्ने ठानेको छु मैले।
5: होइन, प्रधानमन्त्री भएपछि भारतकै बार्गेनिङ पावर बढाउने गरी अभिव्यक्ति दिने बालिन शाह अहिलेको प्रधानमन्त्री तीनै नेता हुन् जसले काठमाडौँ महानगरको मेयर हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा समेत टाँसेका थिए नि त, होइन?
12: हजुर, त्यो त नक्कली रहेछ भन्ने कुरा पुष्टि भयो नि त। उहाँले जे गर्नुभयो हिजो, जे गर्नुभएको थियो त्यो त नक्कली रहेछ। उहाँ चाहिँ आज चाहिँ सक्कली अनुहार चाहिँ के हो भन्ने कुरा त दिख्यो नि त। उहाँले
5: राष्ट्र मन्त्रालयले त एउटा वक्तव्य जारी गरेर उनले उल्लेख गरेको विषय दस गजा क्षेत्र अतिक्रमण र सीमा वारपारको जग्गा भोगाधिकार क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको प्रष्टीकरण दिएछ नि त। फेरि
12: एउटा कुरा चाहिँ कुन ठाउँमा नेपालले भारतको जग्गा मिचेको छ, के अरे सुस्तामा हो कि महेशपुर हो कि कालोपानी हो कि लिपुलेक हो कि त्यस पछाडि चाहिँ नि उता चाहिँ हाम्रो पशुपति नगर हो कि यता चाहिँ कञ्चनपुर हो कि यता झापा हो कि यता चाहिँ मोरङ हो कि कुन ठाउँमा कति इन्च कति चपरी जग्गा नेपालले चाहिँ भारतको चाहिँ लिएको छ त्यो कुरा त पुष्टि गर्नु पर्यो नि। आजसम्म चाहिँ हाम्रो सीमा क्षेत्रको सबभन्दा बुद्धिजीवी हाम्रो चाहिँ श्रेष्ठ सरले भन्नुभएको छ
5: अनि
12: त्यस पछाडि के अरे चाहिँ सम्पूर्ण परराष्ट्रविदहरूले भन्नुभएको छ, विज्ञहरूले भन्नुभएको छ कि नेपाल नै भारतको सीमा क्षेत्रमा सबभन्दा अतिक्रमित भएका क्षेत्रहरू भारतले अतिक्रमण गरेको छ भनेर त दुनियाँले भनेको छ। त्यसो भएको कारण आज एउटा मान्छे फुत्त आयो प्रधानमन्त्री भयो अनि भारतको चाहिँ नि भारतको जग्गा नेपालले मिचेको छ भनेर अभिव्यक्ति दिने, उनलाई कहाँबाट सास आयो, कहाँबाट आँट आयो, कहाँबाट त्यो जग उहाँले चाहिँ बसाल्ने कोसिस गर्नुभयो? त्यसो भएको कारणले यसो हेर्दाखेरि जुन ढङ्गले चाहिँ अहिलेको सरकार, अहिलेको पार्टी बेलुन जस्तो फुकेर ठुलो भएको छ, त्यसमा काहीँ न काहीँको चाहिँ दम सुई परेको भन्ने कुरा चाहिँ पुष्टि भएको छ र आज सम्पूर्ण नेपाली जनताहरू भारतको थिचोमिचो, भारतको चाहिँ नि अतिवादका विरुद्धमा, भारतीय विस्तारवादका विरुद्धमा जे चाहिँ नारा चाहिँ घन्काइरहेका छन् त्यसको ठिक उल्टो आज चाहिँ भारतको भारतलाई भारतमा चाहिँ भारतको चाहिँ नेपालले जग्गा मिचेको छ भनेर उहाँले भन्नुभयो। उहाँले सुस्तामा जानुभएको छ, म गएको छु सुस्तामा, सुस्तामा त्यहाँका जनताहरू लैला बेगमको घर लुटिएको छ, होइन त्यहाँ चाहिँ सानो नेपाली जनताको चाहिँ जग्गा जमिन लुटिएको छ, त्यस पछाडि चाहिँ आज लिपु लेक लिम्बिया धुरा जो नेपालको हो त्यहाँ चाहिँ त्यहाँको बारेमा एउटा संसदमा चाहिँ बोल्न सक्दैन प्रधानमन्त्री, अनि उल्टै आएर के भन्छ नेपाली जनतालाई चाहिँ मूर्ख बनाउन के भन्छ भन्दाखेरि चाहिँ भारतको जमिन हामीले पो लुटेका रहेछ, म त प्रधानमन्त्री भएर थाहा पाएँ भनेर यस्तो गैर जिम्मेवारी अभिव्यक्ति दिने पनि नेपालको प्रधानमन्त्री हुन्छ? त्यसो भएको कारणले गर्दाखेरि यो चाहिँ बालेन्द्र शाह जसरी नबोली बसेका थिए, बोलेपछि उनको चाहिँ नाङ्गो रूप हिजो संसदमा नेपाली जनताले प्रश्न देखे, अन्तर्राष्ट्रिय जगतले प्रश्न देख्यो र अब यस्तो मान्छेबाट देश सञ्चालन गर्न सकिँदैन भन्ने कुरा नेपाली जनताको निष्कर्ष पुगेको छ र हाम्रो पार्टीको पनि त्यही हो।
5: कि त राजीनामा दिनुपर्छ प्रधानमन्त्रीले त्यसो भए?
12: तपाईँ लथालिङ्गम भइसकेको उहाँको अभिव्यक्ति भनेको चाहिँ राजीनामा नदिएर के गरेर बस्नुहुन्छ तपाईँ? अहंकारी दम्भी घमण्डी निरङ्कुश चरित्र भएको मान्छेलाई त अब जनताको चाहिँ आधीले स्याल्छ नि त।
5: भनेपछि भारतको जग्गा कहीँ पनि मिच्या छैन, यो चाहिँ गलत हो, यसले चाहिँ दुई देश बीचको सम्बन्ध र जनता जनता लडाउने खेल सुरु गर्नु भएन प्रधानमन्त्रीले?
12: उहाँले त पहिलो कुरा त उहाँले नेपाली देशको एउटा चाहिँ अस्मितामाथि नै धावा बोल्नुभयो नि। तपाईँले हिजोको उहाँको अभिव्यक्ति हाम्रो नेपाल जस्तो एउटा चाहिँ हाम्रो पराष्ट्र नीति एकदमै सन्तुलित पराष्ट्र नीति हो, यस्तो चाहिँ गैर जिम्मेवारी बोल्ने मान्छे त प्रधानमन्त्री हुनै सुहाउँदैन पहिलो कुरा। त्यसो भएको कारणले उहाँले देश देश बिचको सम्बन्ध हाम्रा चाहिँ भू राजनीतिको चाहिँ सम्बन्धलाई पनि उहाँले त चाहिँ खतरामा पुर्याउनु भयो नि। त्यसो भएको कारणले मान्छेहरूले भन्ने गर्थे युक्रेनको जेलेन्स्की चाहिँ नेपालमा जन्मियो भने जस्तै उहाँ पनि फेरि नयाँ जेलेन्स्कीको रूपमा उदय भएको छ र यो हाम्रो राष्ट्रियतामाथि खतरा छ। अब सबभन्दा राष्ट्र जोगाउने हो भने बचाउने हो भने तुरन्त यी राष्ट्रघाती बालेन्द्र शाहले राजीनामा दिनुको विकल्प छैन।
5: होइन, यो राष्ट्रलाई त कसले जोगाउन खोज्यो र यो राष्ट्रलाई त कसले राम्रो बनाउन खोज्यो, यो राष्ट्रलाई चाहिँ कसले चाहिँ होइन यो देश एकदम राम्रो कायापलट गर्न खोज्यो, सबै उस्तै आए जो आए पनि एउटै त रहे नि भन्ने खालको छ नि त जनतामा, होइन भाष्य चाहिँ?
12: होइन, जनताले चाहिँ जनताका केही दिनानुदिनका आकांक्षाहरू दिनानुदिनका समस्याहरू परिपूर्ति गर्न पुराना दलहरूले सकेनन्, त्यो कुरा सत्य हो। तर पुराना दलका चाहिँ अहिलेसम्म भाका परराष्ट्र मन्त्री भाका चाहिँ प्रधानमन्त्रीले यस्तो किसिमको अभिव्यक्ति राष्ट्रघाती अभिव्यक्ति दृष्टिकोण सार्वजनिक गरेनन् नि। हो, उहाँहरूले हामी हाम्रो पार्टी अथवा पुराना दलहरूले
5: पनि राष्ट्रवादलाई त सत्ताको भर्याङ त बनाए नि, के उपलब्धि गरेछन् ठोस रूपमा? होइन
12: होइन, सत्ताको राष्ट्रवादको भर्याङ भन्दा पनि हिजो यथार्थको जगमा चाहिँ राष्ट्रियताको कुरा चाहिँ उजागर भएको कुरा हामीले स्वीकार्नुपर्छ। हामी बिचमा नि कमी कमजोरी भयो होला, नभए भन्दिनँ, तर यस्तो राष्ट्रघाती अभिव्यक्ति संसदमा गएर उभिएर हाम्रा पार्टीका नेताहरूले पूर्व प्रधानमन्त्रीहरूले त दिएका छैनन् नि। त्यसो भएको कारणले हामी के बुझ्छौँ भने अहिलेको नयाँ जो प्रियतावाद अहिले चाहिँ यो प्रियतावादको जगमा उक्लेको यो सरकार यो पार्टी हेर्दा हेर्दै अराजकतामा परिणत भयो। अराजकता केमा गयो भने फाँसीवादमा गयो, फाँसीवादबाट चाहिँ अन्त एउटा चाहिँ अन्धवादमा गयो, त्यस पछाडि अब हुँदा हुँदा चाहिँ अर्काको गुलामवादमा चाहिँ परिणत हुँदैछ। त्यसो भएको कारणले अहिले के देखिन्छ भने यो सरकार अहिले सरकारको प्रधानमन्त्रीको गतिविधि हेर्दैखेरि नि देशमा यिनले चालेका चाहिँ नि कदमहरू यिनले बोलेका बोलीहरू यिनले चाहिँ देखाउन खोजेका चाहिँ जान खोजेका बाटाहरू अँध्यारो हुन्, यिनले चाहिँ कुनै पनि गन्तव्य र लक्ष्यमा पुर्याउँदैनन् भन्ने कुरा चाहिँ हामीले।
5: होइन, सतीश पराजुलीजी, तपाईँ त युवा नेता हो, होइन, हिजो विद्यार्थी अनि तपाईँले काम गर्नुभयो, फेरि अर्को झटारो हान्नु भएछ एक दिन अगाडि, नबोलाउ नलेखौ भन्यो तर हेर्दा हेर्दा वैराग लाग्ने अवस्था देखिन्छ। नेपाली कम्युनिष्ट पार्टीको संगठन सञ्चालकको तरिका हेर्दा लाग्छ भीरमा लड्ने गुरुलाई राम राम बाहेक के नै भन्न सकिन्छ र हाम्रै कर्मले बन्यो हाम्रै वर्मले सक्नेछौ भने जस्तो हुँदै सक्नेछौ भन्ने जस्तो हुँदैछ। भनेपछि अब यो को प्रचण्डजी अब भीरमा लड्दै हुनुहुन्छ यतिखेर?
12: होइन, त्यस्तो होइन, मैले चाहिँ हाम्रो पार्टी जुन ढङ्गले एकता भयो र त्यत्रो आम निर्वाचन चाहिँ सम्पन्न भइसक्यो, हाम्रा सांगठनिक त्यो तरिकाहरू बिग्रेका छन्, यसलाई मिलाउनु पर्यो र नेताहरूले अहिले नि बुद्धि पुर्याउनु पर्यो। यत्रो समय छ, यस्तो समयमा त सुस्त दुरुस्त सांगठनिक गतिविधि हुनु पर्यो भन्ने कुराको चाहिँ अभिव्यक्ति हो र हाम्रा केही केही नेतृत्वकोमा वरिपरि रहेका मान्छेहरूले जुन गतिविधि चाहिँ सांगठनिक गतिविधि गर्नुभएको छ त्यो गतिविधिले चाहिँ संगठनको चाहिँ मूल मान्यतालाई पनि नछोएको देखिन्छ। त्यसो भएको कारणले मैले यो कुरा चाहिँ लेखेको हो र हामी त्यस्ता मान्छे हौ।
5: नेतृत्वप्रति तपाईँको आक्रोश पलायो नि त, फेरि नेतृत्वले काम गर्न सकेन, निराशा छ पार्टीमा, नेकपामा यतिखेर हस हजुर चल्छ, कसैले जान्छन् दर्शन गर्छन् अभिवादन गर्न छुट्यो, लाल सलाम गर्न छुट्यो, भर्खर भर्खर आकारले खुट्टा सुन्छन् पाउ बोल्छन्, अहिले त गजब छ नि त नेकपामा दृश्यहरू।
12: त्यही भएर त हामी त्यस्ता कार्यकर्ता हौ। हेर्नुहोस्, होइन, हामी कसैको चाहिँ गुलाम भएर कसैको दास भएर चाहिँ पार्टीभित्र लागेका मान्छे होइन, हामी सिद्धान्तको स्वतन्त्रताको एउटा चाहिँ अगुवा हौ, अभियन्ता हौ। त्यसो भएको कारणले गर्दाखेरि कसैले चाहिँ पार्टीको विधि पद्धति कसैले नीति विचार दृष्टिकोण अनुसार टलबिचल गर्छ भने त्यसका विरुद्धमा त हाम्रो चाहिँ हिजो पनि हामी बोलेका हौ आज पनि बोल्छौँ र भोलि पनि बोल्छौँ यसमा कुनै पनि हिचकिचा हाटै छैन र आजको नेतृत्वले पनि गल्ती गर्छ भने त्यो नेतृत्वमाथि हामीले प्रश्न गर्ने प्रश्न गरेर सच्याउन प्रयत्न गर्ने सच्याउन सचिनु भएन भने समय क्रमले त छोड्ने छ नि त समय त समयको रफ्तारलाई कसैले रोक्न सक्छ र हाम्रा नेताहरूले समयको रफ्तारलाई बुझ्नु भएन भने त समय त अगाडि बढ्छ त्यसो भएको कारणले हामीले जाने बाटो हामीले चाहिँ सङ्गठनको चाहिँ नि मूल मान्यता हामीले लिएको नीति विचार कार्यक्रमहरूको कार्यान्वयनको सन्दर्भमा हामीले जुन गतिका साथ हिँड्नुपर्ने हो
5: अब पनि अहिलेको पुरानै अनुहारहरूबाट पुरानै नेताहरूबाट चल्छ र भने यसपटक प्रचण्ड त जोगिनुभयो उहाँले अलिकति आइडिया लाउनुभयो रुकुमतिरै पुग्नुभयो होइन अरू ठाउँ भएको भए चाहिँ जमानतै जफताउने स्थिति हुन्थ्यो भनेर आलोचना टिप्पणीहरू हुन्छन् अहिले किनभने केपी शर्मा ओलीजीको होइन झापाको हालत देखिहाल्नुभयो मान्छे एकचोटि कुन वेगमा थियो आज कुन वेगमा हुनुहुन्छ उहाँ भन्ने खालका पनि विश्लेषणहरू हुन्छन् अब पनि पार्टी युवाको नेतृत्वमा जाने त सम्भावना रहेन क्या नेकपा अब कि छोडेर
12: ठिक एउटा कुरा के हो भने चाहिँ नि हिजोको केपी ओली होइन हिजोको केपी ओलीको त्यो चाहिँ नि उच्च हाइट र आज रसातलमा पुगेको केपी ओलीको चाहिँ त्यो भूमिका
5: हेरेर उतार चढाव हुँदो रहेछ
12: त्यही त राजनीति त्यो हो भने त नेताहरूले त्यो कुरा बुझ्नु पर्यो नि हिजोको हेर्नुहोस् त्यो समयले जस्ता सुकै चाहिँ नि माइबापहरू सत्ताका चाहिँ ठुला ठुला चाहिँ म यो म नै राज्य हो भन्ने मान्छेहरूले जनताको आवेग अगाडि जनताको चाहिँ त्यो आफ्नो सार्वभौम अधिकारमाथि समाप्त भएका छन् पराजित भएका छन् जनताको समयको वेगलाई सबैले बुझ्नुपर्छ हाम्रो पार्टीका नेताहरूले पनि बुझ्नुपर्छ र हिजोको केपिएललाई हेरेर आजको केपिएललाई हेरेर पनि हाम्रो पार्टीका नेताहरूले आफूलाई मूल्याङ्कन गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको
5: होइन अहिले त संसदमा युवा युवाहरू आएका छन् रेस्लिङ पनि चलिरहेको छ तपाईँले हेरिरहनु भएको छ नि होइन
12: ठिक हो त्यो अहिले मलाई एउटा यति चाहिँ भनौँ वाउ संसद हिजोको संसद वाउ थियो आजको संसद थि संसद जस्तो भयो तपाईँले संसदको मर्यादा हामीले हिजो अन्तर्राष्ट्रियमा लाग्दाखेरि प्रारम्भ कमिटीको बैठक पनि यति अमर्यादित हुँदैन थियो हेर्नुहोस् त
5: तपाईँको
12: यो चरित्र त देखिन्छ नि हिजो चुनावबाटै देखिन्छ नि हिजो के अरे चाहिँ कुखुराको चलाई समातेर मलाई भोट देऊ भन्ने मान्छेहरू हिजो लुगा पसलमा गएर डमीसँग हात मिलाएर मलाई भोट दिनुहोस् है भनेका मान्छेहरूको चरित्र देखेपछि यो संसदको आकार त हिजै हामीले विश्लेषण गरेको हो नि हिजो चाहिँ त्यही धादिङमा होइन त कुखुराको टाउकोलाई मलाई भोट देऊ भन्ने मान्छे अनि गोर्खामा गएर हिजो चाहिँ लुगाको चाहिँ डोमीलाई हात मिलाउँदै मलाई भोट देऊ भन्ने अराजनीतिक असंस्कारी मान्छेहरू संसदमा पुगेपछि यो भन्दा चाहिँ गतिलो व्यवहार हुन्छ भन्ने कुरा त जनताले बुझ्नु पर्यो नि त त्यसो भएको कारणले यो गतिविधि हिजो नै देखिरहेको थियो यो चित्र हिजो नै थाहा थियो त्यसो भएको कारणले यी संसदमा आएका अधिकांश धेरै मान्छेहरू राजनीतिक संस्कारविहीन मान्छेहरू छन् यहाँ राजनीतिक मान्यता के हो संसदको चाहिँ अनुशासन के हो संसदको मान्यता के हो संसदको परम्परा के हो एउटा प्रधानमन्त्रीलाई त त्यो भएको मान्छेलाई त संसदको परम्परा मान्यता नीति नियम विचार थाहा छैन भनेपछि त्यो पार्टीमा लागेका मान्छेहरू जो हिजो चाहिँ के अरे चाहिँ क्यामेराले आफ्नो मोबाइलको क्यामेराले चाहिँ कलङ्कीतिर फोटो खिच्दै भिडियो खिच्दै भाइरल भएका मान्छेहरू चाहिँ आज संसदमा पुगेका छन् भनेपछि यो संसदको आकार प्रकार हुने नै यही हो यसबाट हामीले ठुलो अपेक्षा गर्नु कुनै पनि जरुरत छैन र यो संसद आफै पनि लज्जाजनक स्थितिमा पुगेको छ जस्तो लाग्छ भनाइ छ नि लथा लिङ्ग मान्छेको भत्ताभुङ्ग घर भने जस्तै आजको संसदको अवस्था लथा लिङ्ग छ भत्ताभुङ्ग बनाउँदैछन् यी मान्छेहरूले संसदको गरिमा नै
13: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
14: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
15: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
16: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
17: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 6.9 inch Sanda display, AI powered camera, Vivo's warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik vishesta harule, tapai ko man jitna barambar.
1: Tapai Radio Bihani 97.6 MHz sundai hununcha.
2: Etiko ramro beach ma Bharat ka lagi purva rajdoot Nilambar Acharya hununcha. आचार्यजी नेपाली बसमा यहाँलाई हार्दिक स्वागत छ. नमस्कार.
3: नमस्कार. धन्यवाद.
2: अब यो भारतले पनि नेपालको सीमा मिचेको रहेछ भनेर प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रुष्टममै उभिएर अभिव्यक्ति दिनुभयो. यसले कस्तो खालको असर पार्यो, त्यो छ कि छैन, यसको तथ्यहरू अर्थात् अहिलेसम्म चाहिँ भारतले दावी गरेका छ कि नेपालले यस्तो दावी गर्यो कि यो कुन प्रयोजनले यो अभिव्यक्ति आयो जस्तो लाग्छ?
3: त्यो त प्रधानमन्त्री नै जान्नु होला. तर हाम्रो दाबी त चाहिँ यो रिम्पियादुरा रिपुले काला पानी एरिया र सुस्तासँग हो. त्यहाँ चाहिने भारतले मिचेको छ भन्ने हो. मिचेको मात्रै होइन कि काला पानीमा त सैनिक नै राखेको छ र नेपालले कहीँ पनि नेपाल राज्यले चाहिने भारतको भूमि मिचेको छैन. र हाम्रो खुला सीमा भएको हुनाले 10 गजामा पनि मानिसले चाहिने 10 गजा मिचिएर बस्नु थालेको हुनाले अनि कतिपय ठाउँमा सीमावर्ती ठाउँमा नेपालीहरूले चाहिने भारतीय दुर्गा आवाज गर्ने उपभोग गर्ने भारतीयहरूले नेपालको दुर्गा गर्ने भन्ने चाहिने भएको छ. त्यसलाई चाहिने नेपाल राज्यले सीमा मिचेको छ र उल्लेख गर्न मिल्दैन. यो दुईवटा कुरा बेग्ला बेग्लै हुन्. किन भन्दाखेरि यो हाम्रो 10 गजालाई चाहिने खाली पार्नुपर्ने आवश्यकता छ र अर्को चाहिने हाम्रा जङ्गी पिलरहरू हराएका छन् त्यसलाई ठाउँमा राख्नुपर्ने आवश्यकता छ. जाँदा पिलरहरू छैनन् त्यहाँ पिलरहरू राख्नुपर्ने आवश्यकता छ. हाम्रो करिब 97% चाहिने बोर्डरमा त दुईटाका बिचमा समझदारी भइसकेको छ. त्यसैले 97%मा सीमावर्ती मानिसहरूले एकअर्काको जग्गामा कतै कतै चाहिने भारतीयहरू नेपालको जग्गा आवाज गर्ने नेपालको जग्गा भारतीयले गर्ने यो क्रस बोर्डिङ होल्डिङ भयो भन्दैमा राज्यले मिचेको भन्न मिल्दैन. राज्यले मिचेको होइन, हाम्रा सैनिक उता गएको छैनन्. र मेरो जानकारीमा आएसम्म भारतले कहिले पनि नेपालले राज्यले भारतमा भारतको जग्गा मिच्यो, भारतको जग्गा अतिक्रमण गर्यो, यो ठाउँ चाहिने खाली गरिदेऊ भनेर चाहिने माग गरेको छैन, दाबी गरेको छैन, विरोध गरेको छैन. अब प्रधानमन्त्रीजीले कसरी भन्नु हो, सायद चाहिँ प्रधानमन्त्रीजीले भन्न खोज्नु रहेको यो क्रस बोर्डिङ होल्डिङ बारेमा होला. तर ती बेग्ला बेग्लै कुराहरू हुन्.
2: प्रधानमन्त्रीले रोस्टममा उभिएर यो अभिव्यक्ति दिइरहँदाखेरि यसले कस्तो सन्देश प्रवाह गर्यो?
3: पहिलो कुरा त के बुझ्नुपर्छ भने भन्दाखेरि काला पानी रिपुलेखबारे समस्या समाधान गर्नको निम्ति दुई देशका बिचमा कुराकानी गर्ने भनेर त पहिलेबाटै सहमति भएको छ. यदि नेपालले मिचिया भएपछि नेपालको मिचियाबारे पनि त्यहाँ त्यहाँ गरौँ भन्ने हुन्थ्यो होला नि त. त्यसैले यो चाहिँ त्यस्तो छैन. अनि तर के भयो भने त्यो संयन्त्र त बनाइयो, संयन्त्रको बैठक चाहिँ बसाउने काम गरिएन, समस्या त्यहाँनिर भयो. अनि यहाँ चाहिँ दुईटा बेग्ला बेग्लै चरित्रका कुरालाई ठ्यासमुस पारेर चाहिने यो भ्रम सिर्जना भएको हो. यसले चाहिँ समस्या समाधान गर्नुभन्दा पनि समस्यालाई जटिल पार्न सक्दछ, होसियार हुनुपर्छ, संवेदनशील विषयमा राम्रो तयारी गरेर प्रष्ट हुने गरी मात्रै बोल्नुपर्छ जस्तो लाग्छ. प्रधानमन्त्रीजीले छोटो भन्दाखेरि यो चाहिँ यस्तो भएको हुनसक्छ. अलिकति लामो व्याख्या गर्नु हो भने प्रष्टिएर आउला भन्नु मलाई लाग्दछ.
2: लामो समयपछि संसदमा उपस्थित हुनुभयो, संसदमा प्रतिपक्षीहरूले उहाँको उपस्थिति खोज्नु पनि भएको थियो. आज संसदमा हेर्दै गर्दाखेरि पनि सभामुखलाई पनि जानकारी नभएको जस्तो हात उठाएर रोस्टममा जाँदै गर्दाखेरि यी अभिव्यक्तिहरूले नेपालको सार्वभौमिकतामाथि, दुई देशको सम्बन्धहरूमाथि, अझ भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भ्रमणको पूर्व सन्ध्यामा दिइएको अभिव्यक्तिले निकै ठुलो असर गर्छ राष्ट्रियतामा भनेर यहाँ आलोचनाहरू पनि त भइरहेछन् नि।
3: जहाँसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमण छ, त्यो भारत भ्रमण हुनु राम्रो हो, किनभने यो चाहिँ उच्च राजनीतिक स्तरको नै भ्रमण यो हुनेछ। यसले दुई देशका बीचको चाहिने हार्दिकतालाई बलियो पार्न र हाम्रा चाहिने समस्याहरू भएकालाई चाहिने समाधानको बाटो खोज्न मद्दत पुर्याउनेछ भने जहाँ जहाँ घनिष्ठ सहयोग भएछन् त्यसलाई आदर्श दिन पार्न विस्तार गर्न मद्दत गर्नेछ र सरकारी तहका भ्रमणको आदान प्रदानलाई पनि यसले चाहिने बाटो खोल्न मद्दत गर्नेछ भन्ने लाग्छ। त्यसैले यो
2: उहाँको भ्रमणलाई जोडेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले त्यस्तो असर नपार्ला आचार्यजी?
3: कुरा चर्चा त आइहाल्छ तर त्यसले उहाँको भ्रमणलाई चाहिने असरै पारिहाल्छ भन्ने मलाई लाग्दैन।
2: अब यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भ्रमण तर प्रधानमन्त्रीलाई निम्तो छैन, प्रधानमन्त्रीको भ्रमण चाहिँ भएन, त्योभन्दा अगाडि पार्टीकै सभापतिको भ्रमणलाई चाहिँ कसरी हेर्न सकिन्छ?
3: मैले भनिहालेँ, यो भ्रमणलाई मैले सकारात्मक रूपमा लिएको छु। अनि सत्तामा रहेको त्यो पनि चाहिने बलियो बहुमत साथ सत्तामा रहेको पार्टीको सभापतिको भ्रमण चाहिने त स्वाभाविक रूपले चाहिने महत्वपूर्ण भ्रमण हुन जान्छ।
2: नेपालको आजको सम्बन्ध अलिकति चिसिएको चिडिएको, यो दुईटै नजिकको सरकार आइसके पछाडि पारस्परिक सम्बन्ध हुन नसकेको, कूटनीतिक हिसाबले पनि नेपालको प्रधानमन्त्रीले कस्तो खालको प्रोटोकल निभाउने हो वा अन्यलता रहेको जस्तो स्थिति थियो यो बीचमा?
3: किन भन्दाखेरि हामीले के अपेक्षा गरेका थियौँ भन्दाखेरि उच्च स्तरको त्यसमा पनि चाहिने भारतको विदेश सचिवको भ्रमण हुने भन्ने चाहिने तिथि मिति पनि चाहिने संचार माध्यममा आइसकेको अवस्थामा त्यो भ्रमण स्थगित हुँदाखेरि के भयो, केही चाहिन्छ अलिकति किसिमा गयो कि भन्ने चाहिने आभास परेको थियो। तर हामी दुई देशका बीचको सम्बन्ध चाहिने एक दुईवटा घटनाले नै किसिमले चाहिने असर पर्ने अलिकति चाहिने न्यानोपन कम होला पर्ने भन्ने मलाई लाग्दैन। अब अहिले चाहिने सभापति रवि लामिछानेको भ्रमणले केही चिसिमा गएकोलाई पनि त्यसलाई चाहिने न्यानो पार्न मद्दत गर्ला।
2: यहाँ त लामो समयलाई थाहा छ, अब यो नेपाली बहस लाखौं जनताले यतिखेर सुनिराख्नु भएको छ। नेपाल भारत नेपालबाट के चाहन्छ र नेपालको भारतसँगको उपस्थिति कस्तो रहनुपर्छ कूटनीतिक हिसाबले?
3: हामी दुईटा घनिष्ठ मित्र हौं। नेपालको सीमा चाहिने भारततिर चाहिने बढी खुलेको छ, बढी सहज छ। जनस्तरमा जति व्यापक सम्बन्ध भारतसँग हाम्रो छ त्यति कसैसित पनि रहेको छैन र राज्य स्तरमा पनि हाम्रा सम्बन्धहरू एकदमै बहुआयामिक बहुपाटाका छन्। जीवनका हरेक क्षेत्रमा दुई देशका बीच चाहिने साझेदारी छ, सहकार्य छ। हाम्रो जलवायु पनि एकअर्कालाई असर पार्ने रहेको छ अनि वर्षा आइरहेको छ, वर्षाले चाहिने एकातिर बाढी होला, अर्कोतिर हामीतिर डुबान चाहिने आउला, साझा समस्या छन्। रोग व्याधि आयो भनेपछि पनि एकातिर आयो भने अर्कोतिर चाहिने सर्वा रोगहरू सर्ने सम्भावना रहेका छन्। त्यसैले जलवायुले पनि हामीलाई जोडेको छ, संस्कृतिले पनि जोडेको छ, आर्थिक सम्बन्धले पनि जोडेको छ, इतिहासले पनि जोडेको छ। दुई देशका बीचको सम्बन्ध हाम्रो चाहिने धेरै क्षेत्रमा रहेको छ तर केही समस्याहरू छन्, इतिहासले चाहिने हामीलाई दिएका समस्याहरू, थाँतिरहेका समस्या, त्यसलाई समाधान गर्न अल्छी गर्नु अलमल गर्नु अलि राम्रो हुँदैन। किन भन्दाखेरि ती समस्याले पनि हाम्रो गाढा सम्बन्धमा चाहिने अलिकता नकारात्मक अलिकता चिसोपन ल्याइदिन सक्छन्, यो देख्नुपर्छ।
2: लिपुले कालापानी र लिम्पियाजुराको विषयमा नेपालको स्ट्यान्ड जुन तरिकाले रहनुपर्ने थियो, अस्ति भर्खरै मात्र चीन र भारतले एकलौटी रूपमा सम्झौता गरेर कैलाश मानसरोवर जाने ट्र्याकहरूको बीचमा चाहिँ सहमति भयो, नेपालले कूटनीतिक नोट पठायो, यो आजको मात्रै समस्या होइन, यो लामो समयदेखिको समस्या हो। भारतले नेपालसँग कुरा गर्न किन चाहन्न, वान टु वान वार्ता गर्न किन चाहन्न, शक्तिशाली अर्को देश चीनले समेत यसमा किन नजरअन्दाज गर्दै बसेको छ, यसमा कसरी चाहिँ जान सकिन्छ? जानुदै
3: हामीले कुराकानी गर्नुपर्छ, केही कुरा त राजनीतिक तहमा नखोल्दासम्म प्राविधिक तहमा अथवा अझ चाहिँ परराष्ट्र मन्त्री तहमा पनि खोल्दैनन्। त्यसैले केही कुरा त उच्च स्तरमा प्रधानमन्त्री स्तरमै चाहिँ खोल्नुपर्छ, वार्ताहरू होस्, यसमा हामी के गर्न सकिन्छ भन्ने चाहिने जिम्मेवारी दिनुपर्छ जसलाई दिने हो. त्यसैले हाम्रा भ्रमणहरू भेटघाटहरू हुनुपर्छ. यताबाट उता जाने उताबाट यता आउने भन्नेको अर्थ चाहिने के भनेपछि ए भारतप्रति चाहिने नै जाने भयो, भारतसँग नै विशेष सम्बन्ध हो भन्ने होइन. जहाँ चाहिने आवश्यकता पर्छ त्यहाँ जाने हो. त्यसैले हाम्रा चाहिने यो घनिष्ठतालाई हेरेर थाकिभएका विषयहरूमा वार्ताद्वारा समाधान गर्नु हो, संवादद्वारा समाधान गर्नु हो. हामी त मित्रहरूका बिचका चाहिने समस्यालाई एक किसिमले समाधान गरिन्छन्, अमित्रहरूका बिचका समस्यालाई एक किसिमले हेरिन्छन्. त्यसैले हामीले चाहिने मित्र हरूका बीचको समस्या समाधान गर्न जानुपर्छ.
2: यहाँको महत्वपूर्ण समय र सुझावका लागि यहाँलाई धेरै धेरै धन्यवाद. नमस्कार.
3: धन्यवाद छ. नमस्कार.
2: उहाँ हुनुहुन्थ्यो भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य. आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ. खिम्बम बिदा चाहन्छु. नमस्कार.

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
7: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 9860248443
7: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनएमई बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
6: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
6: होइन, के भन्छ, कसरी नि?
7: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
6: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
8: मैले गहना लिएर थिएँ।
9: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन? अनि कहाँबाट लिएर आनी गहना?
8: नीलकण्ठ नगरपालिका तीन बिस बजार धादिङ बेसमा रहेको आरके सुनसादी पसलबाट।
9: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छेयो।
10: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
8: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841639953।
10: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
11: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
12: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
11: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
12: जनरल मेडिसिन सेवा,
11: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
12: बाल रोग सम्बन्धी सेवा,
11: स्त्री रोग सम्बन्धी सेवा,
12: मुटुको इको र भिडियो एक्सरे सेवा,
11: ल्याब टेस्ट,
12: भिटामिन डी,
11: भिटामिन B12,
12: आइरन प्रोफाइल
11: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
12: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
11: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
12: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 0105220283 र 0105250563।
12: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका तीन, धादिङ बेसी, धादिङ।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: आहा, अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, निलकण्ठ 8 सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9510638002 9510638002।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, Vivo को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
1: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटतर्फ, ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564649, 9841564649।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
2: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तो बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
3: 9851878882, गोल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843662616 र 9810323754।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
7: बाबा बाबा म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
12: काठमाडौँ जाने बाटोपट्टि।
11: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
12: 9861975447। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
13: होइन सर, के सोचिरहनु भएको छ?
12: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
13: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
14: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9908887878।
1: सिद्धलेक गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ।
15: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
6: होइन के भयो किन एक्लै गनगन गरिरहे
5: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
5: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9861002611 र 010-520-542
7: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
8: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
7: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
9: धादिङ व्यक्ति सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
7: 9851887882 गोल्छी बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
8: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 9860-2458-43
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
7: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त
2: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि हात आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी एल्युमिनियम का झाल ढोका बनाने का साथ ही फलाम स्टील संबंधी संपूर्ण काम गरिन्छ नि। यूपीबीसी र एल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्य में पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
8: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीबीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनएमई बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल, जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: औषधि हालेको
5: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन बी 12,
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
8: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
13: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
13: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, धादिङ, एमाले चोकबाट 6 घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
13: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
14: 98167045 47।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रघाती रहेको नेकपाको ठहर, विपक्षी दलहरू छलफलमा जुट्दै।
0: प्रतिनिधि सभा बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण।
1: पाँच दिने भ्रमणको लागि रासपा सभापति लामिछानी दिल्ली जाँदै भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीसँग पनि भेट गर्ने तयारी।
0: म्यानमारमा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा शक्तिशाली विस्फोट, 55 जनाको मृत्यु, कैयौं मानिस घाइते भएको आशंका।
1: र गुजरातलाई हराउँदै बेंगलुरू लगातार दोस्रो पटक आईपीएलको च्याम्पियन।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ।
3: एकदम ठिक छ, कुरा मिला।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
4: जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर गरेको छ। पार्टी प्रवक्ता प्रकाश ज्वालाले आज विज्ञप्ति जारी गरी प्रधानमन्त्रीबाट नेपाल भारत सीमा सम्बन्धमा व्यक्त धारणा राष्ट्रघाती अभिव्यक्ति भएको भन्दै सच्याउन माग गरिएको छ। प्रधानमन्त्रीका अभिव्यक्ति गैर जिम्मेवार, राष्ट्रिय सार्वभौम सत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्य विपरीत रहेको नेकपाको ठहर छ। भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पिया, दुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको आक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड़ गरी नेपालले समेत भारतको जमीन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो, विज्ञप्तिमा भनिएको छ। नेकपाले प्रधानमन्त्रीको धारणा तत्काल सच्याउन, संसदको रेकर्डबाट हटाउन तथा राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक सम्वाद अघि बढ़ाउन माग पनि गरेको छ। नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहलाई तत्काल राजीनामा दिन माग गर्नुभएको छ। यसैबीच प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विद्यार्थी संगठनहरूले विरोध प्रदर्शनको तयारी गरेका छन्। विभिन्न दल निकट विद्यार्थी संगठनले दिउँसो 2 बजे माइतीगर मण्डलामा विरोध प्रदर्शन गर्ने तयारी गरेका छनृ
1: संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक आज बस्दैछ। अहिले केबीरमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक बस्न लागेको कांग्रेसका प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो। आजको बैठकमा हिजो प्रतिनिधि सभामा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति, विवादास्पद अभिव्यक्ति र सभामुख डोल प्रसाद अर्यालले गैराती विपक्षी दलहरूले ओयल घेराउका बीच प्रतिनिधि सभा नियमले पारित गरेपछि अब कसरी अगाडि बढ़ने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो।
0: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बोलाइएको छ। राष्ट्रिय सभा 1 बजे शुरू हुनेछ। प्रतिनिधि सभामा आज गत शुक्रबार अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले प्रस्तुत गर्नुभएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ। बजेट प्रस्तुत गरेपछि बसेको पहिलो बैठकमा हिजो प्रतिनिधि सभा नियमावली 2083 पारित गरिएको छ। यो नियमावली आजदेखि लागू हुनेछ। यस्तै बैठकले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरेको थियो। संशोधनको छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गर्दा विधेयक बहुमतले स्वीकृत भएको थियो। राष्ट्रिय सभामा आज अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ। बजेट प्रस्तुत गरेपछि बसेको पहिलो बैठकमा हिजो प्रतिनिधि सभा नियमावली 2083 पारित गरिएको छ। यो नियमावली आजदेखि लागू हुने

0: सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल शुरू हुँदैछ। प्रदेश सभाको आज दिउँसो 1 बजे बैठक बोलाइएको छ। बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। यी जेठ 12 गते बसेको बागमती प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याट फिर्ता नहुने स्पष्ट पार्नु भएको छ। नेपाल आर्थिक पत्रकार संघको एक कार्यक्रममा वाग्लेले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमा 50 युनिटभन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ। अर्थमन्त्री वाग्लेले बिजुलीमा भ्याट सरकारले ठूलो आँटका साथ लगाएको पनि जिकिर गर्नुभयो। यस्तै वाग्लेले 50 लाख सम्मका गाड़ीमा मूल्य घट्ने दावी पनि गर्नुभएको छ। विलासी गाड़ीमा मात्र कर बढ़ेको बताउँदै वहाँले केही वर्ष अघिसम्म विद्युतीय गाड़ीको पेनिट्रेशन बढ़ाउन धेरै छूट दिए पनि अहिले आवश्यकता अनुसार कर लागेको बताउनु भएको हो। व्यवसायीहरू किलोवाटका आधारमा गाड़ी भित्राउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताउँदै किलोवाटको सट्टा मूल्यका आधारमा लगाउँदा अटो व्यवसायीहरू समेत राहत महसुस गर्ने बताउनुभयो। उहाँले विद्युतीय गाड़ी पूर्ण रूपमा स्वच्छ ऊर्जा नभई ब्याट्री व्यवस्थापन गर्ने विषय पेचिलो रहेको पनि बताउनु भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने आज भारत भ्रमण जाँदै हुनुहुन्छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने नेतृत्वको प्रतिनिधि मण्डल दिउँसो 1 बजे भारत जान लागेको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार 5 दिनको यो भ्रमणमा नयाँ दिल्लीमा उच्चस्तरीय राजनैतिक तथा कूटनीतिक भेटघाट हुनेछ। भाजपाका शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ। भाजपाले पनि लामिछानेको भ्रमणबारे जानकारी गराएको थियो। दुवै विज्ञप्तिमा नअटाए पनि लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायत नेतासँग भेटवार्ता गर्ने तयारी छ। भेट्ने समय भने अहिलेसम्म तय भइसकेको छैन। भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द हुनु र परराष्ट्र मन्त्री शिशिर खनालको भ्रमण रोकिनु तथा प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको टुंगो नलागेको बेला भएको यो यात्रालाई महत्वका साथ हेरिएको छ। यसबीचमा लिपुलेक सीमा विवाद र नेपालले समेत भारतको भूमि मिचेको भन्दै प्रधानमन्त्री दिएको अभिव्यक्तिका बीच लामिछानेको भ्रमण भइरहेको हो। भाजपाका अनुसार रासपासँग पार्टी सहकारी शुरू गर्ने संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनैतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। टोलीमा लामिछानेसँगै पत्नी निकिता पौडेल तथा सांसदहरू विपिन कुमार आचार्य, दीपक बोहरा, प्रदीप आचार्य सहभागी हुनुहुनेछ। 22 गते उहाँहरू स्वदेश फर्कने तालिका छ।
1: काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनौट परीक्षाबाट 14,057 विद्यार्थी उत्तीर्ण भएका छन्। महानगरपालिकाले हिजो संचालित छात्रवृत्ति परीक्षा छनौट परीक्षामा 14,057 विद्यार्थी उत्तीर्ण भएका हुन्। छात्रवृत्ति परीक्षा समितिको निर्णय अनुसार न्यूनतम 40 अंक प्राप्त गर्ने विद्यार्थीको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरिएको छ। उक्त छात्रवृत्ति महानगरपालिका अन्तर्गत संचालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 अध्ययनका लागि भएको महानगरपालिकाले जनाएको छ। नतिजा अनलाइन फारम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड राखी हेर्न सकिने व्यवस्था गरिएको छ। महानगरका शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालले प्रारम्भिक नतिजा भएकाले नतिजामा चित्त नबुझे जेठ 20 गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सकिने बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट

0: सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आज 26औं विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजन गरी नेपालमा पनि मनाइँदैछ। दुग्ध क्षेत्रको दिगो विकास, पोषण, सुरक्षा र आर्थिक समृद्धिको आधार भन्ने नारासहित राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल डेयरी एसोसिएशन, डेयरी उद्योगको संघ लगायतले कार्यक्रम आयोजन गरेका छन्। राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको उपस्थितिमा पशु सेवा विभाग हरिहर भवन ललितपुरमा कार्यक्रम आयोजन गरिएको छ। विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवं जीविका उपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले सन् 2001 जून एकदेखि विश्व दूध दिवस मनाउन थालिएको हो। कृषिमा कुल गृहस्थ उत्पादनमा पशुपालन क्षेत्रको योगदान करिब 25% रहेको छ, जसमा दुग्ध मुख्य क्षेत्र हो। आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार नेपालमा वार्षिक 27,18,177 मेट्रिक टन दूध उत्पादन हुने गरेको तथ्याङ्क छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारमा विद्रोहीको नियन्त्रणमा रहेको एक क्षेत्रमा भएको भीषण विस्फोटमा 55 जनाको मृत्यु भएको छ, दर्जनौं मानिस घाइते भएका छन्। सान राज्यको नामखाम टाउनशीपमा भएको यस घटनामा 25 महिला र 30 पुरूषको मृत्यु भएको छ। केही अन्य रिपोर्टहरू भने फरक फरक तथ्याङ्क दिइएको छ। यस क्षेत्रमा नियन्त्रण कायम राखेको र सेना विरूद्ध लड़िरहेको समूह ताङ नेशनल लिबरेशन आर्मी टीएनएलएले खानी र ढुङ्गा फुटाउन प्रयोग गरिने विस्फोटक पदार्थ पड़किएका कारण यो दुर्घटना भएको बताएको छ। टीएनएलएको विज्ञप्ति अनुसार यो अन्जानमा भएको विस्फोट आइतबार दिउँसो 12 बजे भएको थियो। एक व्यक्तिले सामाजिक सञ्जालमा शुरूमा धेरै मानिसलाई यो हवाई आक्रमण हो जस्तो लागेको र पछि मात्र वास्तविकता थाहा पाएको उल्लेख गरेको बताएका छन्। ती व्यक्तिले आवासीय क्षेत्र नजिकै विस्फोटक पदार्थ राख्ने वा चलाउने अनुमति किन दिइयो भन्दै प्रश्न उठाएका छन्। एएफपीका अनुसार देशका धेरै विद्रोही समूहहरू आफ्ना गतिविधिहरू सञ्चालन गर्न बहुमूल्य खनिज खानीमा निर्भर रहने गर्छन्। सुरक्षाको फितलो व्यवस्थाका कारण खानी भत्कने र यस्ता दुर्घटनाहरू हुने गरेका छन्।
1: र अब खेल समाचार। गुजरात टाइटन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरू लगातार दोस्रो पटक इण्डियन प्रिमियर लीग आईपीएलको च्याम्पियन बनेको छ। अहमदाबादमा गैराती सम्पन्न फाइनल खेलमा बेंगलुरूले गुजरातलाई 5 विकेटले हराएको हो। गुजरातले दिएको 156 रनको लक्ष्य बेंगलुरूले 18 ओभरमा 5 विकेट गुमाएर पूरा गर्यो। बेंगलुरूका लागि विराट कोहलीले 42 बलमा 9 चौका र 3 छक्काको सहयोगमा अभिजित रहँदै सर्वाधिक 75 रनको अर्धशतकीय इनिङ्स खेले। वेंकटेश आर्य 16 बलमा 4 चौका र 2 छक्काको सहयोगमा 32 रन बनाउँदै पेभिलियन फर्किए। गुजरातको लागि रसिद खानले 2, कागिसो रबडा, मोहम्मद सिराज र अर्षद खानले समान 1 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 155 रनको मध्यम योगफल तयार गरेको थियो। गुजरातको लागि वाशिङटन सुन्दरले अभिजित सर्वाधिक 50 रनको अर्धशतकीय इनिङ खेले। निशान्त सिन्धु 20 तथा जोस बटलरले 19 रन जोड़े। बेंगलुरूका लागि रसिफ सलाम 3, जोस हेजवुड र भुवनेश्वर कुमारले समान 2 तथा कुणाल पाण्डेले 1 विकेट लिए। लीग चरणको खेलमा शीर्ष स्थानमा रहेको बेंगलुरूले पहिलो क्वालिफायरमा गुजरातलाई नै पराजित गरी फाइनलको यात्रा तय गरेको थियो। इलिमिनेटरमा सनराइजर्स हैदराबादलाई पराजित गरी आएको राजस्थान रोयल्सलाई दोस्रो क्वालिफायरमा पराजित गरी गुजरातले फाइनलसम्मको यात्रा तय गरेको हो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रघाती रहेको नेकपाको ठहर, विपक्षी दलहरू छलफलमा जुट्दै।
0: प्रतिनिधि सभा बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै राष्ट्रपतिद्वारा 2 विधेयक प्रमाणीकरण।
1: 5 दिने भ्रमणको लागि राष्ट्रपा सभापति लामिछाने दिल्ली जाँदै भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीसँग पनि भेट गर्ने तयारी।
0: म्यानमारमा विद्रोहीको नियन्त्रण रहेको क्षेत्रमा शक्तिशाली विस्फोट, 55 जनाको मृत्यु, कैयौं मानिस घाइते भएको आशंका।
1: र गुजरातलाई हराउँदै बेंगलुरू लगातार दोस्रो पटक आईपीएलको च्याम्पियन।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
3: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरीद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812252553, 9812252553।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर गुप्ता सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, पेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी छोरी,
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
9: ल दिन त। हेलो, भन्नुहोस् त।
7: हेलो हजुर,
9: हजुर,
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईलाई दिएर हामीलाई लुट्ने
8: ए नानी के भनेर छ के हो के भयो
9: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
8: ल ल ल किन दिन्थे
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
1: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
10: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
10: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 9860245843
10: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
10: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
10: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
11: बाबा म त आज स्कुल जान्न
12: म पनि स्कुल जान्न मम्मी
13: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
14: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
13: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
15: 9861705544
2: राष्ट्रको लागि बक्सिङ
10: स्वास्थ्यको लागि बक्सिङ
2: आत्मरक्षाको लागि बक्सिङ जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ
10: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटारतर्फ ओम शान्ति भवन नजिकै
2: समय बिहान र बेलुका
10: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर
16: 98145649 98145649
2: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त
17: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-55-754 98-41-55-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
4: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
3: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
4: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
3: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
4: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
5: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
6: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
5: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
6: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाटपुर्जा, घडी, रेडियो, टिभी, डिश होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
5: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
5: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
1: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98 43 097 437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 057 437।
8: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्, आलै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
8: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
15: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
2: 9851878882, गोल्छे बजारको लागि 0104131 र 9200 को लागि 9851209590। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ।
0: सलान मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिन एमाले चोकबाट छ घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861975547
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रोचना।

0: रेशमीमगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
7: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
7: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
0: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
9: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 जना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510 63802 98510 63802।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
2: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियम को झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दी स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अंकल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
2: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
3: ल टिप्नुहोस् प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 98340-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98340-057-437
4: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
5: छैन सर के सोचिरहनु भएको छ
4: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
5: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778
7: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी 12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थपो जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
8: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
9: एसईई परीक्षा

0: श्रीनगरी कक्षा एघारमा भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिकाधीन बिचबजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाइमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बिचबजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812225553, 9812225553।
2: बाबा बाबा, म त आज स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिन, एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454,
7: 9861975447।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
9: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
9: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोप्राइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
7: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
9: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको घरगहनाहरू बनाइन्छ नि।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
9: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार चोक, धादिङ। प्रोप्राइटर हरि कुमार श्रेष्ठ, सम्पर्क नम्बर 010-520-314 र 9860-5721-66।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बने जस्तै बन्या छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो फापर जुनेलो कागुनो लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश
2: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
2: ओहो हैन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घर आएसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19 तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808887778।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी,
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: राष्ट्रको लागि बक्सिङ,
11: स्वास्थ्यको लागि बक्सिङ,
10: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
11: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
10: समय बिहान र बेलुका।
11: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
10: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।

0: बुढा आज इन्टरभ्यू थियो के भयो त
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए
0: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
2: बाबा बाबा म त आज स्कुल जान्न
3: म पनि स्कुल जान्न मम्मी
4: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
5: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
4: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
6: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
7: 9861705544
6: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
0: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
6: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
0: न टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0957-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि
6: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-433
8: रेडियो बिहानी 97.6 मेगाहर्ज
9: सानो बुझे अहिले त दोहोरो हर्ला कहुँदैछ

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुनिने समस्याहरूको परीक्षण।
0: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-3429।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
9: 98-5-11-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
10: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
10: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
10: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
8: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, पेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-5-11-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: मैले गहना लिएर थिएँ।
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आउने गहना?
4: निलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, निलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
6: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन बी12,
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर,
9: कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
10: बाबा बाबा म त आज स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल
13: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
13: 98167045 47।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: च्याम्पियनशिपको सेमी फाइनल बुधबार नेपालले बंगलादेशको सामना गर्ने फिफा विश्वकपका लागि उरुग्वे र अल्जेरियाको टोली घोषणा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
1: रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्रीका अभिव्यक्तिमाथि प्रतिनिधि सभामा विपक्षीको प्रश्न सम्बन्धी खबरबाट प्रतिनिधि सभाको बैठक आज ढिला गरी शुरू भएको छ। दिउँसो एक बजेका लागि बोलाइएको बैठक ढिला मात्रै शुरू भएको हो। आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागलेले वक्तव्यसहित आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। तर प्रधानमन्त्रीको हिजोको अभिव्यक्तिलाई लिएर अहिले संसदमा विपक्षीले प्रश्न गरेपछि सभामुखले केही बेरका लागि बैठक स्थगित गर्नुभएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू छलफलमा छन्, यसकारण प्रतिनिधि सभाको आजको बैठक पनि ढिला शुरू भएको हो। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल भारतको सीमा कूटनैतिक छलफलबाट समाधान गर्ने बताउनु भएको थियो र त्यस क्रममा उहाँले भन्नुभएको थियो, तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि मात्रै थाहा पाए, भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको रहेछ। यस्तो अभिव्यक्तिका साथ उहाँले अब दुईवटै देशले अध्ययन गरेर छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताउनु भएको थियो। यसको विरोध गर्दै विपक्षी दलले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र सीमा बारेको प्रधानमन्त्री बालेनको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग हिजो प्रधानमन्त्री बोलिसकेपछि राखेका हुन्। यता नेपाली कांग्रेसका प्रमुख सचेतक निष्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग नेपालले भारतको जग्गा मिचिएको विषयमा हिसाब दिन माग गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै प्रमुख सचेतक राईले यस्तो बताउनु भएको हो, यता जसमा गर्वका साथ सत्तापक्षका सांसदले ताली पड्काएको पनि उहाँको भनाइ छ। उहाँहरूलाई मेरो प्रश्न छ, अलिकति आत्मग्लानी यहाँहरूलाई पनि हुनुपर्छ। सार्वभौम संसदमा उभिएर उहाँले दिएको अभिव्यक्तिको हाम्रो नोट अफ डिसेन्ट छ उहाँको भनाइ छ। यता नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले अभिव्यक्ति सच्याएर माफी माग्न आग चेतावनी दिनुभएको छ। यस्तै राष्ट्रिय सभा सदस्यले आज एक स्वरले प्रधानमन्त्री बालेन शाहको सीमा विवाद बारेको अभिव्यक्तिमा आपत्ति प्रकट गरेका छन्। सोमबार बैठक शुरू भए लगत्तै सबै दलका सांसद उठे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले आकस्मिक समयमा बोल्न दिनुभयो। त्यसपछि बोल्ने सबैले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि आज भारतको नयाँ दिल्ली जानु भएको छ। भारतको सत्ताधारी दल भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको औपचारिक निमन्त्रणमा उहाँ त्यसतर्फ जानु भएको हो। भ्रमण टोलीमा पार्टी सभापति लामिछाने सहित उहाँकी पत्नी निकिता पौडेल, सह महामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य रहनु भएको छ। भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनैतिक तथा कूटनैतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रासपा सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको हालैको सीमा सम्बन्धी अभिव्यक्तिले राजनैतिक वृत्त तातिरहेको अवस्थामा हुन लागेको रासपा सभापतिको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा तनाव शुरू भएको छ। नेपाली भूमिमा निर्माणाधीन तटबन्ध रोक्न भारतीय सशस्त्र सीमा बल एसएसबीका दर्जनौ सुरक्षाकर्मी नेपाली भूभागमा प्रवेश गरेपछि सीमा क्षेत्रमा त्रास र अन्योल बढ़ेको हो। सुस्ता गाउँपालिका 5 स्थित नारायणी नदी किनारामा बस्ती संरक्षण र कटान नियन्त्रणका लागि तटबन्ध निर्माण भइरहेको थियो, तर एकाएक भारतीय सशस्त्र सीमा बल एसएसबीका 40-50 जनाको टोली नेपाली भूमिमा प्रवेश गरेर काम दबाव दिएका छन्। गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार एसएसबीले आकस्मिक रूपमा पुगेर धम्कीपूर्ण शैलीमा दबाव दिएपछि अहिले तटबन्ध निर्माणको काम पूर्ण रूपमा प्रभावित भएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङमाथि लागेका आरोपबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदैछ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा गठित 3 सदस्यीय समितिले पूर्व गृहमन्त्री गुरूङसँग बयान लिने र सम्पत्ति विवरणको अध्ययन गर्ने लगायतका सम्पूर्ण काम पूरा गरी आज प्रतिवेदन बुझाउन लागेको हो। प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गुरूङ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको थुनामा रहेका व्यापारी दीपक भट्टसँगको व्यापारिक साझेदारी र स्टार माइक्रो इन्सुरेन्सको शेयर खरिद प्रकरणमा मुछिनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्ने, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अनुसन्धान गर्न सिफारिश गरेको छ। दाङको तुलसीपुरमा आज भएको सवारी दुर्घटनामा परि बाबु र छोराको मृत्यु भएको छ। तुलसीपुरको गुल्मचोकमा राय ख 2192 नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको रा 4P3390 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लम्भई नगरपालिका 5 का 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मीनराज नेपालीको मृत्यु भएको हो। सोही मोटरसाइकलमा सवार मृतक मनोजकी 34 वर्षीय श्रीमती अमृता नेपालीको शिक्षण अस्पतालको हरिपुरमा उपचार भइरहेको छ। देशका 6 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न 113 जना चिकित्सक तथा विज्ञले प्रतिस्पर्धा गर्ने भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट संकलित आवेदनमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सबैभन्दा बढ़ी र कर्णालीका लागि सबैभन्दा कम आकर्षण देखिएको छ। नेपाल प्रहरीले शान्ति भंग गर्न खोज्ने 25 जना युवालाई 21 थान मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ। सप्तरीको बलाहन बिहुल गाउँपालिकाका 12 जना सिराहा जिल्लाका विभिन्न स्थानका 13 जना गरी 25 जनालाई पक्राउ गरेको हो। उनीहरूले टिकटक फेसबुक सामाजिक सञ्जालमा विभिन्न ग्रुप र ग्याङको नाममा गाली गलौज र धम्कीयुक्त सामग्री पोस्ट गर्दै सार्वजनिक शान्ति भंग गर्ने ट्राफिक नियम उल्लंघन गर्ने एवं राजमार्गमा हो हल्ला गरी आतंक सिर्जना गरेको प्रहरीले जनाएको छ। यता गत भदौमा भएको जेएनजी प्रदर्शनको मौका छोपेर सुन्धारा कारागारबाट फरार भएका एक थुनुवा पुनः पक्राउ परेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। म्यानमारमा विद्रोही समूहले भण्डारण गरेर राखेको विस्फोटक पदार्थ विस्फोट हुँदा 55 जनाको मृत्यु भएको छ। म्यानमारको काउङ गाउँमा भएको उक्त शक्तिशाली विस्फोटमा पनि अन्य दर्जनौ मानिस घाइते भएका छन्। यता इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहोले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह विरूद्ध लेबनानभित्र सैन्य कार्यवाही अझ सशक्त बनाउन सेनालाई आदेश दिएका छन्। फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। प्रतियोगिताका दुवै सेमी फाइनल खेलहरू आउँदो बुधबार हुनेछन्। समूह एक विजेता बनेको नेपालले फाइनल प्रवेशका लागि बुधबार साविक विजेता बंगलादेशको सामना गर्नेछ। बुधबार नै हुने अर्को सेमी फाइनल खेलमा समूह बीको विजेता भारत र समूह एक उपविजेता भूटान बीच प्रतिस्पर्धा हुनेछ। यता फिफा विश्वकप 2026 का लागि उरुग्वे र अल्जेरियाले आफ्नो टोली घोषणा गरेका छन्। उरुग्वेका मुख्य प्रशिक्षक मार्सिलोले 26 सदस्यीय टोली घोषणा गरेका हुन्। नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्रश्न अभिव्यक्ति सचाएर माफी माग्न माग, अभिव्यक्ति आपत्तिजनक भएको भन्दै राष्ट्रिय सभामा पनि सांसदहरूको एकै स्वर। पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा तनाव शुरू।

म्यानमारमा शक्तिशाली विस्फोट 55 जनाको मृत्यु इजरायल र हिजबुल्ला बीचको संघर्ष उत्कर्षमा सैन्य कार्यवाही अझ सशक्त बनाउन आदेश र सात महिला च्याम्पियनशीपको सेमी फाइनल बुधबार नेपालले बंगलादेशको सामना गर्ने फिफा विश्वकपका लागि उरुगुवे र अल्जेरियाको टोली घोषणा अवस्थाका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
2: है मेज्यू। म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
2: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 98 60 24 58 43।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि हाम्रै

0: रिम्बिसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
2: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट छ घर तल
2: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
2: 9861975447।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्न न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखाको समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइल्स, फिसर, फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
6: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
7: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यताजाउँ आफै उताजाउँ आफै हैरानै भयो भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणको लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98511-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट
4: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिकाधीन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ
3: साथै आकर्षक डिजाइनका पार्टी सुज स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला प्रोप्राइटर दिनेश शाह सम्पर्क नम्बर 98455656 98280249215 ए पक्नुहोस् त अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ प्रोप्राइटर विनय शाह सम्पर्क नम्बर 98122553 98122553
0: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-057-437
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनचोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलो, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808888778।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको

0: चन्द्रेश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 0105204070
0: 9851878 गल्छे बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090 ओम चन्द्रेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चन्द्रेश्वर इन्टरप्राइजेस तपाईंकै सेवामा सधैं तत्पर
2: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
3: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: के त तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
6: 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
7: 9861-7045-47।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
11: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
1: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगम श्रेष्ठ, सम्पर्क नम्बर 9841564649, 9841564649।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदी बहिनी सुनसादी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई

0: फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 95-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोप्राइटर दिलबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल द्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: बुढा आज इन्टरभ्यू थियो के भयो त
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
3: मरेको के हो
4: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
4: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
4: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन सेवा
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
8: बाल रोग सम्बन्धी सेवा
7: स्त्री रोग सम्बन्धी सेवा
8: मुटुको इको र भिडियो एक्सरे सेवा
7: ल्याब टेस्ट
8: भिटामिन डी
7: भिटामिन बी 12
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
9: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नु पर्ने कहाँ गएर किन्ने होला
10: होइन सर के सोचिरहनु भएको छ
9: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
10: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808878778
12: रेडियो बिहानी 97.6 मेगाहर्ज

后妈咪头呢。Like, share, and subscribe, God, you know.

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशली हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, विगत केही दिनदेखिबाट चाहिँ हामीले हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा चाहिँ पुरानो करारको अयुबको पुस्तकबाट चाहिँ निरन्तर रूपमा हाम्रो यो अध्ययनलाई चाहिँ अगाडि बढ़ाइरहेका छौं। हामीले अयुब र उनका साथीहरू बीच भएका संवादहरू पनि हेर्दै आएका छौं जुन अत्यन्तै आशिषमय रहेको छ। अनि आजको अध्ययनमा चाहिँ हामी कुन विषयहरू अथवा कुन चाहिँ कुराहरूलाई लिएर चाहिँ यो अध्ययनलाई चाहिँ निरन्तर अगाडि बढ़ाउनेछौं?
3: भाइ, आजको अध्ययन वास्तवमै धेरै व्यवहारिक र आशिषमय छ। अघिल्ला दिनहरूमा हामीले अयुब र उनका साथीहरूको संवाद सुनिरहेका थियौं, तर आज हामी परमेश्वर आफैले अयुबसँग बोल्नु भएको र उहाँलाई सिकाउनु भएको कुराहरूलाई हेर्नेछौ।
2: दाइ, तपाईँले भन्नुभयो परमेश्वरले अयुबलाई सिकाउनु भयो। अघिल्लो अध्ययनमा हामीले आधी बेहिरी आएको घटना पनि देखेका थियौं कि आजको अध्ययनमा हामी परमेश्वरको उपस्थितिलाई अझ स्पष्ट रूपमा देख्नेछौं।
3: आजको अध्ययनमा हामी परमेश्वरको महानता र उहाँको सार्वभौमिकता देख्नेछौ। परमेश्वरले अयुबलाई उहाँ नै सम्पूर्ण सृष्टिका सृष्टिकर्ता हुनुहुन्छ भन्ने सत्यलाई प्रकट गर्नुहुन्छ।
2: त्यसो भए दाइ, अयुबको यो अध्ययनले केवल दुःख, विनाश र विपत्तिका कुरा मात्र होइन, तर आशा, भरोसा र असल परिवर्तन परमेश्वरमै पाइन्छ भन्ने शिक्षा पनि दिइने रहेछ जस्तो मलाई लाग्यो।
3: हो नि त भाइ, यो अध्ययनले परमेश्वरका कामहरू र उहाँको सृष्टि मानिसको सोचभन्दा धेरै फराकिलो र गहिरो छ भन्ने पाठ हामीलाई सिकाउनेछ।
2: साँच्चै दाइ, जति पनि तपाईँले यी कुराहरू बताउनुभयो यी कुराहरूलाई चाहिँ हाम्रो मस्तिष्कमा र हाम्रो हृदयमा राख्दै अब ढिला नगरिकन हाम्रो यो मुक्तिको मार्ग अध्ययनतर्फ चाहिँ अघि बढाउ।
4: आशा गर्दछु आज पनि मनको तयारीमा अनि प्रार्थनाको साथ बाइबल अध्ययनको निम्ति आइपुगिसक्नु भएको छ। अब आउनुहोस् प्रार्थना गरौं। स्वर्गीय पृथ्वीमा विराजमान हुनुहुने हाम्रो जीवित अनि सामर्थी परमेश्वर बुबा, हामी तपाईँको महान प्रेम असीम अनुग्रहको लागि धन्यवाद दिन चाहन्छौं, किनकि प्रभु कारण नै आज हामी जो छौ सो छौ। हामी त प्रभुजी एउटा नलायक तुच्छ व्यक्तिहरू थियौं, पापमा गुमेका निन्दित व्यक्तिहरू थियौं, नर्कतिर लागिरहेका असह्य पापीहरू थियौं, तर तपाईले आफ्नो अनुग्रह हामी प्रत्येकमाथि दर्शाउनुभयो। आफ्नो एकलौते पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनु भएर र उहाँ हाम्रो पापको निम्ति कलवारीको क्रुसमा मर्नुभयो र हामीलाई पापबाट उद्धार र मुक्ति दिनुभयो, किनकि प्रभु हामीले त्यस क्रुसको तपाईँको कार्यमा येशु प्रभुको कार्यमा विश्वास गर्यौं। र प्रभु आज तपाईँले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ, हामीलाई अनन्त जीवनको आश्वासन र निश्चयता दिनुभएको छ, धन्यवाद छ। अनि प्रभु तपाईँले हामीलाई त्यति मात्र होइन हरेक क्षेत्रमा आशिष दिनुभएको छ। तपाईँले हामीलाई यी हाम्रा महान श्रोताहरू दिनुभएको छ जसले आफ्नो समय हामीलाई यस वचन अध्ययनमा सँगै अध्ययन गर्ने काममा साथ दिइरहेका छन् र आफ्नो बहुमूल्य समय निकालेर यो वचन अध्ययनमा उनीहरू लागिरहेका छन्। तपाईँले यो हृदय, तपाईँको वचन सुन्ने अनि त्यसको अध्ययन गर्ने मन दिनुभएको लागि धन्यवाद दिन चाहन्छौ। धन्यवाद दिन चाहन्छौ तपाईँले उहाँहरूलाई आफ्नो वचनद्वारा आशिष दिनुभयो र आफूले उठाएका आशिषका कुराहरू हामीलाई पत्रद्वारा अवगत गराइरहेका छन्। हामी पनि उहाँहरूसँगै धेरै खुसी छौं र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। कति हाम्रा विश्वासी मित्रहरू, हाम्रा श्रोता मित्रहरू दुःखमा कष्टमा थिए, तर प्रभु तपाईँले उनीहरूलाई सहायता दिनुभयो। तपाईँले तिनीहरूलाई ती सबै समस्याबाट मुक्त गर्नुभयो, आफ्नो आनन्द आफ्नो शान्ति दिनुभयो, आफ्नो छुटकारा दिनुभयो। तपाईँलाई धन्यवाद दिन चाहन्छौ। र आज कतिजना समस्यामा होलान्, दुःखमा होलान्, कष्टमा होलान् मलाई थाहा छैन, तर प्रभु तपाईँलाई थाहा छ। प्रार्थना छ तपाईँ उनीहरूमाथि विशेष अनुग्रह गर्नुहोस्। यदि कोही आँसुमा छन् भने तिनीहरूको आँसु पुछिदिनुहोस्। यदि कोही दुःखमा छन् भने, कष्टमा छन् भने तिनीहरूलाई प्रभुजी आफ्नो त्यो दयालु हातको स्पर्श दिनुहोस् र प्रभु आफ्नो चङ्गाई, आफ्नो शान्ति, आनन्द दिनुहोस्। तिनीको टुटेको हृदयमा मलमपट्टी लगाइदिनुहोस्, किनकि प्रभु तपाईँ मात्र एक त्यस्तो स्थान हो जहाँ सबैले शरण पाउँछ अनि समस्याको समाधान पाउँछ, असहायले सहारा पाउँछ। कतिजनाले सायद विभिन्न परिस्थानी परिस्थितिको कारण आफ्नो आशा छोडिसकेका होलान्, त प्रभु तपाईँमा सबै कुरा सम्भव छ। म उनीहरूको जीवनलाई तपाईँको त्यो अनुग्रही हातमा राख्न चाहन्छु। तपाईँ उनीहरूलाई सम्भाल्नुहोस् प्रभु, तपाईँ लिनुहोस् प्रभु, र प्रभु तिनीहरूलाई त्यो उमङ्ग, त्यो शान्ति दिनुहोस् जुन तिनीहरूले अगाडिका दिनहरूमा आफ्नो जीवनमा अनुभव गरिरहेका थिए। प्रत्येक विद्यार्थी भाइ बहिनीहरूलाई, नानीहरूलाई तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, बुद्धि ज्ञान दिनुहोस्, ताकि प्रभु उनीहरूले आफ्नो अध्ययनमा सफलतापूर्वक पूरा गर्न सकुन्, राम्रो नतिजा, राम्रो परिणाम लिएर। अनि प्रत्येक व्यवसायीहरूलाई, व्यापारी श्रोताहरूलाई पनि तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, उनीहरूको पेसामा, उनीहरूको नोकरीमा, उनीहरूको परिवारमा, तमाम क्षेत्रमा तपाईँको आशिषको हात भएको होस् प्रभु। प्रभुजी, साथै म प्रार्थना गर्छु कि तपाईँ उनीहरूलाई सधैँ तपाईँको वचन अध्ययनमा लागिरहने, तपाईँसँगको प्रेममा रमिरहने र जोडिरहने हृदय र मन दिनुहोस्। धन्यवाद प्रभु तपाईँले हाम्रो प्रार्थना सुन्नुभएको लागि अनि उत्तर दिनुभएको लागि। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन अयुब 38 र 39 अध्यायबाट गर्न गइरहेका छौं। हामीले अघिल्लो दिनमा देख्यौं अयुबलाई एकलाई छोडिए, अहिले परमेश्वर यस मानिसको कमजोरीको देखाउनुहुन्छ। परमेश्वरले उसको अपर्याप्तको अवल्याउनुहुन्छ। परमेश्वर अति नै महान हुनुहुन्छ। अमित्र यहोवा अयुबसँग व्यवहार गर्न आरम्भ गर्नुहुन्छ। असल शिक्षकको चिनो यो हो कि उसले त्यस स्थानबाट आरम्भ गर्छन् जहाँ विद्यार्थीलाई छोडिएको थियो। उसले त्यहाँबाट सुरु गर्नेछ जहाँ विद्यार्थी छन् र त्यस स्थानसम्म लानुहुन्छ जहाँ उसले तिनलाई ल्याउन चाहन्छन्। परमेश्वर शिक्षा हुनुहुन्छ, परमेश्वर गुरु हुनुहुन्छ, शिक्षक हुनुहुन्छ। उहाँले अयुबलाई सिकाउनुहुनेछ। प्रभु येशु ख्रिस्ट पनि अति महान शिक्षक हुनुहुन्छ। आज उहाँ हामीलाई सिकाउन चाहनुहुन्छ। यो कुराको ध्यान दिनुहोस्, यहाँ परमेश्वरले अयुबलाई सिकाउँदाखेरि उहाँले त्यहाँबाट सुरु गर्नुहुन्छ जहाँ तिनीहरू छोडिएथे, अर्थात प्राकृतिमा। आँधी आइरहेको छ अनि परमेश्वर सृष्टिकर्ताको रूपमा देखा पर्नुहुन्छ र उहाँले यस मानिसलाई त्यस स्थानमा ल्याउनुहुनेछ जहाँ उहाँ तिनलाई ल्याउन चाहनुहुन्छ। प्रभु येशूले पनि त्यस तरिकामा सिकाउनुभयो। मलाई लाग्दैन कि प्रभु येशूका दृष्टान्तहरू कल्पना गरिएका थिए, अर्को शब्दमा खालि कल्पनाहरू मात्र थिए। उहाँ त्यस दिनका मानिसहरूको जीवनहरूको रोकिएर अवलोकन गर्थे, अध्ययन गर्थे र त्यही नै उहाँको दृष्टान्त हुन्थ्यो। तिनीहरू जहाँ हुन्थे
5: उहाँ तिनीहरूलाई त्यहाँ नै भेट्नुहुने थियो। उदाहरणको निम्ति मती 13:3-9 पदमा हेर्नुहोस्। त्यहाँ भनिएको छ, त्यहाँ उहाँ भन्नुहुन्छ, हेर किसान बिउ छर्न गए। पूरा पलिस्तिनभरि साना डाँडाहरू पहाड़हरू हुन्थ्यो र जहाँ जहाँ उहाँ जानुहुन्थ्यो उहाँले किसानहरूलाई बिउ छरेको देख्नुहुन्थ्यो। अनि मती 13:33 पदमा देख्छौं जहाँ प्रभु भन्नुहुन्छ, स्वर्गको राज्य खमीर जस्तो हो जो एउटी स्त्रीले टिप्छ, हेर किसान बिउ छर्न गए। पूरा पलिस्तिनभरि साना डाँडाहरू पहाड़हरू हुन्थ्यो

आफ्नो शिक्षा त्यस स्थानमा सुरु गर्नुभयो जहाँ मानिसहरू हुन्थे। त्यसपछि तिनीहरूलाई त्यस स्थानमा ल्याउनुहुन्थ्यो जहाँ उहाँ तिनीहरूलाई भएको चाहनुहुन्थ्यो। हामी यो शिक्षा दिने सिद्धान्त पूरा बाइबलभरि देख्छौ। जुन महान शिक्षा हो जुन मानिसहरू कहाँ उपलब्ध छ, यो त्यस स्थानबाट सुरु हुन्छ जहाँ हामी छौं र सिकाउँछ र त्यस स्थानमा हामीलाई ल्याउँछ जहाँ परमेश्वर हामीलाई भएको चाहनुहुन्छ। अहिले हामी पत्ता लगाउँछौ कि जहाँ अयुब छन् त्यस स्थानबाट उहाँ अयुबसँग व्यवहार गर्न आरम्भ गर्नुहुन्छ। 38 अध्याय 1 पदमा भनिएको छ, तब परमप्रभुले अयुबलाई आधी भेरीबाट यसरी जवाब दिनुभयो। परमेश्वरले अयुबलाई आधी भेरीबाट जवाब दिनुहुन्छ। परमेश्वर सृष्टिकर्ताको रूपमा उससँग बोलिरहनु भएको छ। यहाँ भनिएको छ, तब परमप्रभुले अयुबलाई आधी भेरीबाट यसरी जवाब दिनुभयो। कसरी? पद्धतिमा भनिएको छ, यो को हो जसले मूर्ख कुराहरू गरेर मेरो योजनालाई धमिल्याउन खोज्छ? हामी यो पत्ता लगाउनेछौ कि अन्तिममा अयुब यो भन्न इच्छुक हुनेछन् कि उसले बिना ज्ञान बिना सोच यस्ता व्यर्थका कुराहरू मुखबाट निकाले। मेरो मित्र, त्यो भएर पाप हो। परमेश्वर भन्नुहुन्छ, यो को हो जसले मूर्ख कुराहरू गरेर मेरो योजनालाई धमिल्याउन खोज्छ? आगे लगातार 3 र 4 पदमा उहाँ भन्नुहुन्छ, तेरो कम्मर कसेर मर्झै खडा हो, म तलाई सवाल गर्छु र तैले मलाई जवाब दे। पृथ्वीको जग मैले बसाल्दा त कहाँ थिइस्? तैले जान्दछस् र बुझ्दछस् भने मलाई बता। मित्र, यो नै पद हो जुनलाई म भूगर्भ शास्त्र सम्बन्धित हरेक पुस्तकको अगाडि राख्न चाहन्छु, तर तिनीहरू मलाई यो गर्न दिँदैनन्। पुस्तक चाहे क्रिस्चियनले लेखेको होस् या अक्रिस्चियनले लेखेको होस्, त्यसले कुनै भिन्नता बनाउँदैन। म सोच्दछु कि यसलाई त्यस्तो किसिमको पुस्तकमा राख्नुपर्छ। 4 पदमा भनिएको छ, पृथ्वीको जग मैले बसाल्दा त कहाँ थिइस्? तैले जान्दछस् र बुझ्दछस् भने मलाई बता। मित्र, यो असल प्रश्न हो। आज शून्यमा अन्तरिक्षमा कुन त्यो कुरो हो जुनले पृथ्वीलाई अडाएको छ स्थिर रूपमा? यसको मुनि यसलाई अड्याउने थाम्ने कुनै चीज छैन। किन यो कुनै दिशामा जान शुरू गर्दैन त? किन यो खाली वृत्तकारमा वरिपरि मात्र घुम्छ? के यो केले चाहिँ यसलाई वरिपरि निरन्तर रूपमा घुमाउँदछ? यो स्पष्ट छ कि हजारौं लाखौं वर्षदेखि भइरहेको छ। प्रश्न हो, पृथ्वीको जग बसाल्दा त कहाँ थिइस्? आज केही मानिसहरू केही पत्थरका टुक्राहरू हेरेर हजारौं लाखौं वर्ष पहिले के भएथ्यो, के घटेथ्यो, अरबौं वर्ष पहिले के भएथ्यो र पृथ्वीको सृष्टि कहिले भएथ्यो, सो कुराको जान्ने हुँ भनी देखा पर्दछन्। यहाँ परमेश्वर सोध्नुहुन्छ, पृथ्वीको जग मैले बसाल्दा त कहाँ थिइस्? तैले जान्दछस् र बुझ्दछस् भने मलाई बता। अनि आगे लगातार 5 र 6 भन्नुहुन्छ, त्यसको नाप कसले ठहरायो? तैले त जान्नुपर्ने। कसले त्यसमा नापेको यानी नापको डोरी टाँक्यो? त्यसलाई थाम्ने खामाहरू कहाँ अडाएका छन्? त्यसको जगको ढुङ्गा कसले बसाल्यो? यो स्पष्ट छ कि अयुबको पुस्तक कुनै शास्त्रको वचन लेखेको समय अवधि भन्दा पहिले नै बाट आएको छ। परमेश्वर अयुबसँग त्यस पोइन्टमा शुरू गर्नुहुन्छ जहाँ उहाँले त्यस विशेष समयमा सबै मानिसहरूसँग शुरू गर्नुभएको थियो, अर्थात सृष्टिको पोइन्टमा। पावल यो उही पोइन्टमा शुरू गरे जब उसले सम्पूर्ण मानव जाति कहाँ परमेश्वरको प्रकाशको बारेमा बात गरे। रोमी 1

0: 18 देखि 20 पदमा पावल भन्छन्, किनभने सत्यतालाई अधर्ममा दबाई राख्ने मानिसहरूका सारा भक्तिहीनता र अधर्मको विरूद्धमा स्वर्गीयबाट परमेश्वरको क्रोध प्रकट भएको छ, किनभने परमेश्वरको क्रोध प्रकट भएको छ, किनभने परमेश्वरको विषयमा जान्नुपर्ने कुरो तिनीहरूमा प्रकट भएको छ, किनकि परमेश्वरले तिनीहरूलाई प्रकट गरिदिनु भएको छ, किनकि उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनिएका कुराबाट थाहा पाएर उहाँको कामद्वारा छर्लङ्गै बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ र यिनीहरूलाई कुनै किसिमको भावना छैन। हाम्रो निम्ति यो कुरा देख्न सबै महत्वपूर्ण कुरा छ कि परमेश्वर त्यस दिनमा आफ्नो सृष्टिद्वारा आयुषसँग र सबै मानव जातिसँग बोलिरहनु भएको छ। त्यस समयमा कुनै नास्तिकवाद थिएन, बरु त्यस बेला अनेक देवताहरूमा आस्था र विश्वास गर्दथे। तिनीहरूले वास्तवमा सृष्टिकर्तालाई भन्दा उहाँको सृष्टिहरूलाई बनाएका कुराहरूलाई पूजा गरे। यही नै बारेमा पाउले निरन्तर रोमी 1:21-23 पदमा कुरा गर्छन्। म यस खण्डलाई यहाँ अझ विस्तृत वर्णन गर्न चाहन्न। यसले सृष्टिसँग सरोकार राख्दछ। आज तपाईँ र म रहने यो भौतिक विश्वसँग पृथ्वीसँग यसले सरोकार राख्दछ। अनि पाउल रोमी 1 अध्यायमा भन्छन् कि सृष्टिहरूले परमेश्वरको बारेमा कुरा गर्दछ, सृष्टिहरूले परमेश्वरको अस्तित्वको बारेमा प्रकट गर्दछ, अर्थात परमेश्वरको व्यक्तिको, परमेश्वरको शक्ति र परमेश्वरको बुद्धि ज्ञानको कुरा गर्दछ। सृष्टिले हाम्रा परमेश्वरको महानताको प्रकट गर्दछ। ओ तपाईँ कति महान भन्ने एउटा भजन छ, हाउ ग्रेट दौ आर्ट, तपाईँ कति महान। मित्र, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँले अति नै धेरै कुरा जान्नुहुन्छ जुन मानिसले जान्दैन। यो कुराको थाहा पाउन आवश्यक छ। भनिएको छ, पृथ्वीको जग मैले बसाल्दा त कहाँ थिएस, तैले जान्दछस् र बुझ्दछस् भने मलाई बता, त्यसको नाप कसले ठहरायो, तैले त जान्नुपर्ने, कसले त्यसमा नापको डोरी टाँग्यो। आगे 7 पदमा भन्नुहुन्छ, त्यस दिनको मिरमिरे उज्यालोमा तारहरूले एकसाथ गाए र स्वर्गीय जनहरू रमहाटले कराए। वास्तवमा मानिस यस परमेश्वरको संसारमा विश्वमा अति नै धेरै समय पछि बादमा आएको हो। मानिसलाई सृष्टि गर्नुभन्दा धेरै समय अघि त्यहाँ सृष्टिमा रमहाट थियो। मेरो मित्र, यदि तपाईँ उहाँको सन्तान हुनुहुन्छ भने तपाईँले आफ्नो जीवनमा आनन्द र रमहाट पाउनुहुनेछ। परमेश्वर तपाईँ रमहाटमा रहेको चाहनुहुन्छ, खुशी र शान्तिमा रहेको चाहनुहुन्छ, अनि उहाँ तपाईँ रमहाटमा हर्षमा भएको चाहनुहुन्छ। म आशा गर्दछु कि आज परमप्रभुको आनन्द नै तपाईँको आनन्दको भाग हो। अनि यहाँ केही चाखलाग्दा पदहरू छन् जुन म पढिदिन्छु। 22-23 पदमा भनिएको छ, के त हिउँको भण्डारमा पुगेको छस्, अथवा असिना थुपारेको स्थान तैले देखेको छस, जो मैले विपत्तिको दिनको, युद्ध र लड़ाईको घड़ीको निम्ति तयार पारिराखेको छु। मित्र, केही अनोखा अर्थ खोलाइहरू यस पदहरूबाट धेरैहरूले लिएको छ कि कसरी हिउँ र असिनालाई युद्धमा उहाँले प्रयोग गर्नुहुनेछ भनेर। अमित्र, म यस पदहरूमा चाहिँ यस कुरासँग सहायता सहमतमा छुइन। म जान्दछु र इतिहास साक्षी छ कि हिउँले नै नेपोलियनलाई हराएको थियो। अनि प्रकाश 8:7 पदले हामीलाई भन्छ, पृथ्वीको एक दण्डमा परमेश्वरले असिनाको प्रयोग गर्नुहुनेछ। तर यहाँ चाहिँ अयुबलाई परमेश्वरले खाली यही पोइन्ट मात्र, विषय मात्र बनाइरहनु भएको छ। उहाँका सृष्टि मानिसको बुझाई समझ भन्दा परको छ, बाहिरको छ। खालि परमेश्वरले मात्र यी कुराहरू जान्न सक्नुहुन्छ। उहाँ निरन्तर तारा जस्तो चम्कने आकाशहरूको बारेमा बोल्नुहुन्छ। 31-32 पदमा भन्नुहुन्छ, 38:31-32 के त किरकिट ताराको पुञ्जलाई बाँध्न सक्छस् अथवा निर्गशिराको पेटी फुकाल्न सक्छस् कि तैले राशि चक्रका चिन्हहरू तिनका ऋतु ऋतुमा निकाल्न सक्छस् अथवा सप्तर्षि तारा र तिनका दललाई डोर्याउन सक्छस्। आकाशहरूमा हुने ती महान ताराहरूको बारेमा हामी के जान्दछौ? म जान्दिन कि प्राचीन मानिसहरूले यसको बारेमा कति जान्दछन्, तर यो स्पष्ट छ कि हामीले भन्दा तिनीहरूले यसको बारेमा यिनीहरूको बारेमा धेरै जान्दथे। यो मेरो सोचाइ र बुझाइ हो कि मिश्रीहरू इजिप्सियनहरू सूर्यको दूरीको नापको ठिक तरिकामा नाप्न सके, त्यसकारण तिनीहरूसँग पर्याप्त ज्ञान बुद्धि थियो। के तपाईँले परमेश्वरलाई उहाँको सृष्टिद्वारा थाहा पाउनु भएको छ? के तपाईँ वास्तवमा परमेश्वरलाई सृष्टिद्वारा चार पाउनु भएको छ? म सोच्दछु कि परमेश्वरले अय्युबलाई यो कुरा स्पष्ट पारिरहनु भएको छ कि सृष्टिहरूले उहाँको महानताहरूको प्रकट गर्दछ। कसैले पनि परमेश्वरलाई उहाँको सृष्टिद्वारा जान्न सक्छन्, तर ती उहाँको सृष्टिहरूले मानिसलाई परमेश्वरको उद्धारको ज्ञानमा ल्याउँदैन। हामी त 38 अध्यायले परमेश्वरलाई उहाँको भूतपूर्व सृष्टिमा देखाएको छ, अनि अध्याय 39 परमेश्वरलाई प्राकृतिमा प्रकट गर्नेछ, अर्थात उहाँको आफ्नो सृष्टिको निरन्तर जारी राख्नेवाला वा थाम्नेवालाको रूपमा प्रकट गर्नेछ। यो नै यस वर्तमान दिनमा उहाँको सृष्टिद्वारा उहाँको आफ्नो प्रकाश हो। 39 अध्यायको एक पदमा भनिएको छ, घोरल कहिले जन्मन्छ के तैले जान्दछस्? हरिणीको प्रसव वेदनामा के तैले त्यसको हेरचाह गरेको छस्? परमेश्वर प्राकृतिको परमेश्वर हुनुहुन्छ। आज जे जति कुरा प्राकृतिमा घट्छ त्यो यस कारणले घट्छ किनभने परमेश्वरले तिनीहरूलाई घट्ने काम गराउनुहुन्छ। परमेश्वर बिगर प्राकृति मृत बेकार हुनेछ र केही पनि हुने छैन, कुनै पनि घटना घट्ने छैन। त्यहाँ वसन्त हुने छैन, त्यहाँ ऋतु हुने छैन, त्यहाँ शिशिर ऋतु हुने छैन, वर्षा हुने छैन, कुनै जाडो याम हुने छैन, कुनै आँधी तुफानहरू हुने छैन, यो विश्वमा कुनै हलचल गति हुने छैन परमेश्वर बेगर। यो सबै ठप्प हुने थियो यदि यसको पछाडि त्यहाँ सृष्टिकर्ता र यसलाई निरन्तर जारी राख्नेवाला नभए। त्यही नै पोइन्ट परमेश्वर यो मानिस अय्युबलाई बनाइरहनु भएको छ, उहाँले आफ्नो महानताको प्रकट गरिरहनु भएको छ। अर्को दिन हामी निरन्तर परमेश्वरले अय्युबसँग व्यक्तिगत रूपमा व्यवहार गर्नुभएको कुरा देख्नेछौ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउ।
1: आजको दिन पनि सधैँझै एकदमै धेरै आशिषमय र सचेत गराउने खालको रह्यो। यस अध्ययनले परमेश्वरको महानताको अगाडि हाम्रो सोच र आकलन केही पनि होइन रहेछ भन्ने चाहिँ हामीलाई बुझाएको छ। सम्पूर्ण ब्रह्माण्डका सृष्टिकर्ताले सबै कुरालाई ठिक र व्यवस्थित रूपमा चाहिँ सञ्चालन गर्नुभएको छ। उहाँको महानताको पूर्ण वर्णन हामी गर्न सक्दैनौ, तर उहाँलाई धन्यवाद र महिमा दिन भने अवश्य पनि सक्छौ।
2: हो नि त भाइ, तपाईँले बिल्कुलै सही कुरा गर्नुभयो। आजको अध्ययनले परमेश्वरले अय्युबलाई उनी जुन अवस्थामा थिए त्यही अवस्थाबाट सिकाउन र उठाउन काम गर्नुभएको तथ्यलाई स्पष्ट रूपमा हामीले थाहा गरेका छौं।
1: साँच्चै नै दाई, र अर्को कुरा, परमेश्वरको अगाडि हाम्रो ज्ञान र सोच चाहिँ अधुरो छ। उहाँले हामीलाई हाम्रो आफ्नै अवस्थाबाट सिकाउन र उठाउन चाहनुहुन्छ, त्यसैले हामीले उहाँमाथि भरोसा राख्न चाहिँ अत्यन्तै आवश्यक छ।
2: ठिक भन्नुभयो भाइ तपाईँले। परमेश्वर हामीलाई आनन्द, शान्ति र आशिषपूर्ण जीवनमा देख्न चाहनुहुन्छ। यसका लागि हामीले आफ्नो जीवन उहाँमा समर्पण गर्नु अत्यन्त आवश्यक छ।
1: अवश्य पनि दाई, र अर्को कुरा के पनि छ भने उहाँ सम्पूर्ण सृष्टिका मालिक र सृष्टिकर्ता पनि हुनुहुन्छ, त्यसैले उहाँलाई सृष्टिकर्ता र उद्धारकर्ताको रूपमा चिन्न अत्यन्तै आवश्यक छ।
2: हो भाइ, त्यसैले आदरणीय श्रोताहरू, के तपाईँहरूले पनि परमेश्वरलाई आफ्नो सृष्टिकर्ता र उद्धारकर्ताको रूपमा चिन्नु भएको छ? किनकि सम्पूर्ण सृष्टिले परमेश्वरको महानतालाई प्रकट गर्दछ। उहाँ नै सम्पूर्ण प्रकृतिका एकमात्र परिचालक हुनुहुन्छ।
1: साँच्चै नै आजको सम्पूर्ण अध्ययनबाट हामी एकदमै धेरै आशिषित भएका छौं भनिकन म आशा गर्दछु र आदरणीय श्रोताहरू म हजुरहरूलाई यही नै अनुरोध गर्न चाहन्छु कि आजको अध्ययनले तपाईँहरूको हृदय छोएको छ र मुक्तिको मार्ग अध्ययनको यात्राबाट चाहिँ आशिषित महसुस गर्नुभएको छ भने कृपया हामीसँग आफ्ना विचार र प्रार्थनाहरू साझा गर्नुहोस्। साथै यदि तपाईँका कुनै प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्झनुहोस्। हामी तपाईँहरूको निम्ति निरन्तर प्रार्थना गर्नेछौं। अन्तमा परमेश्वरले हामी सबैलाई चाहिँ प्रशस्त आशिष दिनुभएको होस् भन्दै अर्को अध्ययनमा हामी फेरि पनि भेट्नेछौ। आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको कामना हामी गर्दछौं र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौं र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

0: र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 9704209797।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
2: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष शुल्क व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

आफू भित्रै पो हुन्छ अरे नि गीतहरूको घर। गाएर म त जोड जोडले खोलालाई सुनाउनेछु, छाडिराख्छु ल यतै, जे जति छन् बारी, म त अब नयाँ हुन्छु। उडे है म त सरा आकाशैभरि, साथी चाहिँ हुन्छ मेरो गाजले।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीले अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभा बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले अवरोध कायमै राखेपछि सभामुख डोल प्रसाद अरियालले आजको दोस्रो बैठक पनि स्थगित गर्नुभएको हो। दोस्रो बैठक शुरू हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध शुरू गर्नुभएको थियो। त्यसपछि सभामुख अरियालले कानून निर्माण गर्ने महत्वपूर्ण थलो सदन सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। सभामुख अरियालले आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उभिएर निरन्तर विरोध जारी राखेपछि सभामुख अरियालले बैठक भोलिसम्मका लागि स्थगित गर्नुभएको हो। यसैबीच प्रतिनिधि सभाको हिजोको बैठकमा संसदमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा समिति गठन भएको छ। सभामुख डोल प्रसाद अरियालले आजको बैठकमा सात दिनभित्र प्रतिवेदन तयार गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको जानकारी गराउनुभयो। यसअघि आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको बैठकमा दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै बैठक अवरूद्ध गर्नुभएको थियो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले तथ्य प्रमाण र यथार्थमा आधारित भएर बोल्नुपर्ने भन्दै नेपालले भारतको सीमा मिचेको प्रमाण छ भने पेश गर्न माग गर्नुभयो। बैठकमा नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री शाहले संसदको रोस्ट्रममा उभिएर बोलेको विषयमा आफूहरूको नोट अफ डिसेन्ट रहेको भन्दै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको हो त्यो जानकारी दिनुपर्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले देशको प्रधानमन्त्री जिम्मेवार हुनुपर्नेमा बहुमतको बल र अनुभवको अभावमा संसदमा तथ्यहीन र त्रुटिपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले राष्ट्रियतासँग जोड़िएको गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजर स्थापित गरेको बताउँदै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदनको अवरोध जारी रहने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड़ दिँदै नेपालले भारतको सीमा मेचेको कुनै पनि प्रमाण छ भने पेश गर्न माग गर्नुभयो। सभामुख अरियालले हिजो प्रतिनिधि सभा बैठकको गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलहरूसँग पटक पटक सहमतिको प्रयास र संवाद गर्न खोजेको भए पनि प्रतिपक्षी दलहरूले चासो नदेखाएका कारण सदनको प्रक्रिया अगाडि बढ़ाएको बताउनुभयो। आज पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको तर विपक्षी दलका प्रतिनिधि छलफलमा नआएको जानकारी गराउँदै सभामुख अरियालले कानून बनाउन र राष्ट्र एवं राष्ट्रियताका सवालमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै सभामुखसँग प्रतिस्पर्धा नगर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। त्यसैगरी राष्ट्रिय सभा बैठकमा पनि सांसदहरूले हिजोको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्तिको विरोध जारी राखेपछि आजको बैठक स्थगित भएको छ। बैठकमा सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै सच्याउन माग गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न माध्यमबाट प्रधानमन्त्री शाहको ध्यान आकर्षण गरी समस्याको समाधान गर्ने भन्दै सभा सञ्चालनलाई निरन्तरता दिई आफ्नो दायित्व पूरा गर्न सांसदहरूलाई अनुरोध गर्नुभयो। सांसदहरूले प्रधानमन्त्रीले प्रतिनिधि सभामा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध जारी राखेपछि अध्यक्ष दाहालले सभाको दोस्रो पटक बसेको बैठक पनि स्थगित गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव र विदेश विभाग प्रमुखले स्वागत गर्नुभयो। भ्रमणका क्रममा सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेट गर्नुहुनेछ। सभापति लामिछानेको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ। दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चालक सहित 3 जनाको मृत्यु भएको छ। घटनामा 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट कालीकोट जाँदै गरेको जीप भैरवी गाउँपालिका 5 स्थित कालगौड़ामा दुर्घटना भएको थियो। दुर्घटनामा परि कालीकोट शुभकालिका गाउँपालिका 5 का 35 वर्षीय चालक कलबहादुर रोकाय, शुभकालिका गाउँपालिका 4 का 38 वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका 6 की 55 वर्षीय पुल्तीसरा विकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान गर्नका लागि प्रहरी प्रमुख श्रवण कुमार भिकको संयोजकत्वमा छानबिन समिति गठन गरी घटनाबारे अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ। दाङको तुलसीपुरमा टिपरको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका 5 निवासी 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिनुभयो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारीसँगै स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ। विकास र समृद्धिसँगै जनताका अपेक्षा सम्बोधन हुने गरी बजेट आउनु स्वागत योग्य रहेको कैलालीका सरकारवालाको भनाई छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
0: आगामी आर्थिक वर्ष 2083-84 का लागि प्रस्तुत बजेटको कैलालीवासीले स्वागत गरेका छन्। सरकारले आगामी बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारीसँगै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, जडीबुटी, सिंचाइ, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ। विकास र समृद्धिसँगै जनताका आशा अपेक्षा सम्बोधन हुने गरी बजेट आउनु स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ।
4: आशावादी बजेट छ, रूपान्तरणकारी बजेट छ, सुदूरपश्चिमका पनि महत्वपूर्ण योजनाहरू यसमा समेटिएका छन्। फाप्ला अन्तर्राष्ट्रिय रंगशाला समेटिएको छ, गेटा मेडिकल विश्वविद्यालय यही वर्षदेखि सञ्चालन हुने गरी बजेटमा समेटिएको छ।
5: किसान मजुरी खाने वर्गहरूलाई पनि के राम्रो कार्यक्रम ल्याएको छ लागेको छ।
6: सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू समेटेर पर्यटकीय चतुर्दिप भनेर एउटा घोषणा गरेको छ, त्यसले गर्दाखेरि केही आशावादी चाहिँ छौ हामी।
0: सरकारले निजी क्षेत्र मैत्री बजेट ल्याएको भन्दै उद्योगी व्यवसायहरू समेत बजेट प्रति उत्साहित देखिन्छन्। व्यवसायी केशव पाण्डे र ज्योति भट्ट
7: क्षेत्रबाट हेर्दा सायद नै छौ। यी क्षेत्रले उत्थान गरेका विषयवस्तुहरू समेटिएका छन्।
8: सहुलियत धर्म भन्सा छुट गर्ने कुराहरू, कच्चा पदार्थमा 360 वटा पदार्थमा अन्त छुट गर्ने कुराहरू, विदेश मैत्री सायद धेरै कुरा सम्बोधन भएको छ।
0: समग्रमा पूर्वाधार विकास, गरिबी निवारण, रोजगारी सृजना लगायतका क्षेत्रमा बजेट आशावादी देखिएको छ। त्यसका लागि बजेट कार्यान्वयन पक्ष महत्वपूर्ण रहनेछ। प्राध्यापक एसबी चन्द।
9: पूर्वाधारको विषयमा गरिबी न्यूनीकरण गर्ने बारेमा, रोजगार सृजना गर्ने बारेमा आशावादी हिसाबले चाहिँ योजनाहरू ल्याउन खोजेको छ। त्यसलाई कार्यान्वयन गर्न सकिएको अवस्थामा राम्रो होला। विगतको वर्षहरूमा बजेटको कार्यान्वयन पत्र हेर्दाखेरि स्थिति सन्तोषजनक छैन।
0: बजेटमा सुदूरपश्चिम प्रदेशका थुप्रै विकासका योजना तथा नव प्रवर्तन कार्यक्रम समेटिएको छ। नयाँ बजेटमा गेटा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन, चैनपुर सेती जलविद्युत परियोजना, दोधारा चाँदनी सुक्खा बन्दरगाह एकीकृत जाँच चौकी स्थापना, फाप्ला क्रिकेट मैदान, 2000 क्षमताको स्टेडियम, महाकाली सिंचाई कमान क्षेत्र तथा रानी जमरा कुलेरे सिंचाई आयोजना लम्की क्षेत्र को पूर्वाधार विकास बिलौरी टाउन बजार हल प्रशोधन केन्द्र निर्माण प्रादेशिक पर्यटकीय प्रबंधन कार्यक्रम संचालन गुणस्तरीय टेलिफोन सेवा बजेट में सुदूरपश्चिम प्रदेश का थुप्रै विकास का योजना तथा नव प्रवर्तन कार्यक्रम समेटिएको छ। नयाँ बजेट में गेटा राष्ट्रीय स्वास्थ्य विज्ञान विश्वविद्यालय में चिकित्सा शिक्षा कार्यक्रम संचालन चैनपुर सेती जल

0: भएको छ। भेटका क्रममा उपविदेश मन्त्री रोजर्सले सूचना तथा संचार क्षेत्रमा साझेदारी विस्तार एवं डिजिटल पूर्वाधार निर्माण गर्न तथा सूचना प्रविधि तथा दूरसंचार क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। उपविदेश मन्त्री रोजर्सले नेपालको सूचना प्रविधि र दूरसंचार क्षेत्रमा लगानी मैत्री वातावरण सुदृढ़ गर्न सकेमा अमेरिकी निजी क्षेत्र आकर्षित हुन सक्ने धारणा राख्नुभयो। सो अवसरमा सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालमा राजनीतिक स्थिरता कायम भएको तथा सुशासन, पारदर्शिता र संस्थागत सुधारप्रति सरकार प्रतिबद्ध रहेको र डिजिटल पूर्वाधार र सूचना प्रविधि एवं दूरसंचार लगायतका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी असार 7-9 गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारी तीव्र बनाएको छ। महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको महामन्त्री कविन्द्र बुरुलाकोटीले जानकारी दिनुभयो। मूल आयोजक समितिमा पार्टी उपसभापति एवं अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुरुलाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन कुमार आचार्य, कोषाध्यक्ष लीमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्ता मनिष झा, सचिवालय सदस्य विराज भक्त श्रेष्ठ र दीपक राज बोहरा रहनु भएको छ। यसैगरी समितिमा गणेश पराजुली, कानून मन्त्री सुविता गौतम, परराष्ट्र मन्त्री शिशिर खनाल, हरि ढकाल, सरिता गेवाली र सागर ढकाल हुनुहुन्छ। समितिको पूर्णताका लागि पार्टीका सबै केन्द्रीय सदस्य र साथै प्रदेशका प्रदेश सभापतिलाई पनि मूल आयोजक समितिमा समेटिएको महामन्त्री बुरलाकोटीले बताउनुभयो। झापाको शिव सताक्षी नगरपालिका 4 फूलचोक स्थित झापा इनर्जी प्लान्टमा आगलागी हुँदा करिब 6 करोड़ रूपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी टोली शिव सताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सेवाग्राहीको घर दैलोमै पुगेर राहदानी वितरण गर्ने कार्यको अछाममा कार्यान्वयन शुरू भएको छ। अछाम जिल्ला प्रशासन कार्यालय र जिल्ला हुला कार्यालय बीच सम्झौता भई राहदानीसँगै सवारी साधन चालक अनुमति पत्र, राष्ट्रिय परिचय पत्र लगायतका महत्वपूर्ण सरकारी कागजात हुलाक मार्फत नागरिकको घर आँगनमै पुर्याउन थालेपछि नागरिकहरूलाई निकै सहज भएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
1: जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला हुला कार्यालय अछाम बीच राहदानी सेवालाई नागरिकको घर दैलोसम्म पुर्याउन 2082 वैशाख 11 गते भएको सम्झौता बमोजिम जिल्ला हुला कार्यालयबाट विवरण संकलन गरी प्राप्त हुन आएका राहदानीहरूलाई हुलाक कार्यालय मार्फत सम्बन्धित सेवाग्राहीको घर दैलोसम्म पुर्याउने कार्यको शुरूआत भएको र हालसम्म 28 जना नागरिकको घरमै गएर राहदानी वितरण गरिसकेको बताउनुहुन्छ जिल्ला हुला कार्यालयका निमित्त हुलाक अधिकृत रघुवीर रोका।
2: सम्बन्धित व्यक्ति जिल्ला प्रशासन कार्यालयमा आएर तयार गर्नको लागि निवेदन पेश गर्दाखेरि तपाईँले घरमै राहदानी बुझ्न चाहनुहुन्छ कि जिल्ला प्रशासन कार्यालयमै आएर बुझ्न चाहनुहुन्छ भनेर एउटा हामीले फर्मेट तयार गरेका छौँ। यदि इच्छुक व्यक्तिले फर्मेट भरेर उक्त राहदानीलाई घरमा पुर्याउनु पर्ने रजिस्ट्रेसन शुल्क बुझाएर फर्म भरेको खण्डमा हामीले घरमै राहदानी पुर्याउने व्यवस्था गरेका छौँ र हालसम्म 2083/1/11 गतेदेखि यहाँसम्म 28 राहदानी हामीले जनताको घर दैलोमा पुर्याइसकेका छौँ।
1: सम्झौता भएको मितिदेखि हालसम्म 150 जनाले राहदानी घरमै प्राप्त गर्नका लागि फारम भरेको र 60 रूपियाँ तोकिएको शुल्क तिरेर घरमै राहदानी प्राप्त गर्न थालेपछि सदरमुकामसम्म आउँदा जाँदा लाग्ने खर्च बचत भएकोले नागरिक यो सुविधा प्रति सकारात्मक भएको बताउनुहुन्छ। जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा हुलाक प्रतिनिधिको रूपमा कार्यरत माधव रिमाल,
3: यहाँ आउनेहरूले घरबाट लानुहुन्छ कि यतै लानुहुन्छ भनेर सोच्छ, त्यही अनुसार चाहिँ उनीहरूलाई सहजीकरण गर्छ। सस्तोमा घर पुर्याइदिँदाखेरि एकदमै सकारात्मक छन् उनीहरू।
1: मेल्ले गाउँपालिका वडा नम्बर 4 कुसकोट राफाबाट जिल्ला प्रशासन कार्यालय अछाममा राहदानी बनाउन आउनुभएका सेवाग्राही युवराज साउद हुलाक सेवा मार्फत राहदानी घरमै बुझ्न पाउने भएपछि दोस्रो पटक जिल्ला प्रशासनमा आउनुपर्ने झन्झट हटेकोमा खुसी व्यक्त गर्नुहुन्छ।
4: हुलाकले गर्दा हामीलाई धेरै सेवा सुविधाहरू भइरहेको छ। हामी मिरलेकबाट यहाँ आउँदाखेरि कमसेकम 1,000-2,000 रुपियाँ खर्च हुन्छ भने चाहिँ हामीलाई 60 रुपियाँले घरै पुग्दाखेरि एकदमै खुसी छु।
1: सरकारले घर घरमै हुलाक सेवा पुर्याउने नीति लिए अनुरूप हुलाक सेवा मार्फत राहदानीसँगै सवारी

0: संचालकको अनुमति पत्र, लाइसेन्स, राष्ट्रिय परिचय पत्र लगायतका महत्वपूर्ण सरकारी कागजात नागरिकको घर आँगनमै सहज रूपमा पुर्याउने भएपछि हुलाक्स्याको क्षेत्र विस्तार सँगै यसको महत्व झन बढेको छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
1: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। म्यानमारको एक गाउँमा भएको विस्फोटमा पनि कम्तीमा 46 जनाको मृत्यु भएको छ। घटनामा करिब 74 जना घाइते भएका बताइएको छ। चीनसँग सीमा जोड़िएको नामखाम क्षेत्रमा विस्फोट भएको र घटनामा 6 बाल बालिका सहित कम्तीमा 46 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। विस्फोटका कारण 300 भन्दा बढ़ी घर क्षतिग्रस्त भएका छन्। मलेसियाले 16 वर्षभन्दा कम उमेरका बाल बालिकाको सामाजिक सञ्जाल प्रयोगमा कड़ाई गर्दै नयाँ कानूनी व्यवस्था लागू गरेको छ। आजबाट कार्यान्वयनमा आएको नियम अनुसार 16 वर्ष मुनिका बाल बालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। नयाँ व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै 16 वर्षभन्दा कम उमेरका बाल बालिकालाई खाता दर्ता गर्न नदिने तथा त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ। यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब लगायत लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुने जनाइएको छ। दक्षिण कोरियाको प्रमुख रक्षा तथा एयरोस्पेस कम्पनी हानवा एयरोस्पेसको प्लान्टमा भएको शक्तिशाली विस्फोटमा पनि कम्तीमा 5 जनाको मृत्यु भएको छ। सियोलबाट करिब 150 किलोमिटर दक्षिणमा रहेको डेजियोन स्थित हानवा एयरोस्पेस उन्नत हतियार प्रविधि र अन्तरिक्ष सम्बन्धी प्रणालीमा काम गर्ने संवेदनशील औद्योगिक केन्द्रमा आगलागी भएको हो। दुर्घटनाको कारण र मृतक घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। अब आर्थिक समाचार।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भइसक्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन 74 खर्ब 58 अर्ब बराबर पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले बजेटपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले 5 वर्षको समय अवधिलाई दृष्टिगत गरी बजेट ल्याइएकोले आगामी वर्ष करिब 16 खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो। उहाँले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन 74 खर्बका आधारमा 7% आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याटबाट सरकार पछाडि नहट्ने उल्लेख गर्नुहुँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले वैदेशिक मुद्रा संचितको आधार विप्रेषण रहेको उल्लेख गर्दै त्यसलाई दिगो बनाउन स्वदेशी वस्तु उत्पादन तथा निर्यातमा जोड़ दिनुपर्ने बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32 अर्ब 46 करोड़ रूपियाँ पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयार गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण गर्ने व्यवस्था मिलाउने गरी बजेट व्यवस्था गरिएको छ। बजेटले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि 2 अर्ब 7 करोड़ रकम विनियोजन गरेको छ। उपयोगविहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि ब्याङ्कको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्ने कार्यक्रम पनि आगामी बजेटले अघि सारेको छ। बजेटले सिरार 70 तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्ने, कर्णालीमा स्याउ ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिसियन केन्द्र स्थापना गर्ने कार्यक्रम पनि अघि सारेको छ। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज नाका हुँदै 4 अर्ब 2 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विद्युतीय सवारी साधनहरू नेपालमा आयात भएका छन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षमा मूल्यको आधारमा विद्युतीय सवारी साधनको आयात 2 अर्ब 37 करोड़ अर्थात 143.60% वृद्धि भएको छ। भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज नाका हुँदै चालू आर्थिक वर्षमा 15,271 विभिन्न थरीका विद्युतीय सवारी साधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेख्य रूपमा वृद्धि भएको जानकारी दिनुभयो। आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले 85 अर्ब 54 करोड़ रकम विनियोजन गरेको छ। जसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेशन निर्माण सम्पन्न गर्न मात्रै 70 अर्ब रकम विनियोजन भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मन्त्रालयले उल्लेख गरेको छ। आर्थिक वर्ष 2083-84 को बजेट मार्फत सरकारले आगामी एक वर्षभित्र कम्तीमा 10 प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य अघि सारेको छ। जस अनुसार सरकारले हेटौँडा ढल्केबार इनरुवा 400 केवी प्रसारण लाइन चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ। बजेटपछि खुलेको पहिलो दिन नेपाली धितोपत्र बजारको परिसूचक नेप्से 2 अंकले घटेको छ। सोमबार नेप्से परिसूचक 26.72 अंकले घटेर 2,755.37 को अंकमा सीमित भएको छ। यस दिन 349 कम्पनीहरूका 1,33,83,816 किता शेयरहरू 5,16,44,00,000 मूल्यमा किनबेच भएका छन्।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
4: नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको T20 अन्तर्राष्ट्रियको वरियतामा एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको पुरुषतर्फको T20 अन्तर्राष्ट्रिय क्रिकेटको पछिल्लो वरियतामा नेपालले एक स्थान सुधार गरेको हो। पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै नेपाली पुरुष क्रिकेट टोली 17 स्थानबाट 16 स्थानमा उक्लिएको छ। नामिबियालाई एक स्थान पछि पार्दै नेपालले आफ्नो वरियता सुधार गरेको हो। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को विश्व कीर्तिमान नजिक पुगेका छन्। केही साता अघि मात्र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा 150 विकेट पूरा गरेका सन्दीप T20 अन्तर्राष्ट्रियमा पनि उक्त कीर्तिमान आफ्नो नाममा बनाउँदैछन्। श्रीलंका लेग स्पिनर बानेन्दु हसरंगाले 90 खेलमा 150 विकेट पूराको कीर्तिमान बनाएका छन्। सन्दीप हसरंगाको उक्त कीर्तिमान तोड्न नजिक रहेका छन्। सन्दीपले अहिले 75 खेलमा 138 विकेट बनाएका छन्। अब 14 खेलमा 12 विकेट लिएमा T20 तर्फ पनि सर्वाधिक कम खेलमा 150 विकेट पूरा गर्ने कीर्तिमान सन्दीपको नाममा रहनेछ। झापाको बुद्ध शान्तिमा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। प्रतियोगिता साउन 19 गते बुद्ध शान्ति गाउँपालिकामा आयोजना हुने भएको हो। आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईका अनुसार एथलेटिक खेलाड़ीलाई प्रोत्साहन गर्ने उद्देश्यले बुद्ध शान्तिमै पहिलो पटक हाफ म्याराथन हुन लागेको हो। प्रतियोगिताको विजेताले 50,000 रुपियाँ, दोस्रोले 40,000, तेस्रोले 30,000, चौथोले 20,000, पाँचौंले 10,000 रुपियाँ र ट्रफी प्राप्त गर्नेछ। 21 किलोमिटर दूरीको सो प्रतियोगितामा नेपाल र भारतका गरी 400 जना धावकलाई सहभागी गराइने आयोजकको लक्ष्य रहेको छ।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस वर्षा फाटफुट। पोखराको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस वर्षा 7.5 मिलिमिटर र दिपायलको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीद्वारा संघीय संसदको दुवै सदनको बैठक अवरूद्ध। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न समिति गठन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा। दैलेखको भैरवी गाउँपालिकामा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु, 5 जना गम्भीर घाइते र म्यानमारको एक गाउँमा भएको विस्फोटमा पनि 46 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।
5: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
6: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेसनल स्कुल जापान उज्जवल भविष्यको बलियो आधार।
7: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
8: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
7: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
8: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाती पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
7: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3-20 बजार धादिङ।
8: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: प्रोपाइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42 98-61-02-66-11 र 010-520-542।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
9: भिटामिन डी,
6: भिटामिन बी12,
9: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
9: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
6: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न विशेष समिति गठन, सात दिनभित्र प्रतिवेदन आउने, संसद फेरि अवरूद्ध, हिजोको अमर्यादित गतिविधिको अध्ययन गर्न समिति गठन।
1: नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बेहोरा जानकारी गराउँछु।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीको विवाद चर्कियो, विपक्षी दल सर्वोच्च अदालत जाने तयारीमा। सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, सड़क, पर्यटन, शिक्षा र स्वास्थ्यमा विशेष जोड़।
2: सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीमा विवाद चर्कियो, भेप सुन प्रकरणमा कृष्ण बहादुर महरा 1,00,000 धरोटीमा रिहा हुने, किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने कृषि मन्त्रीको चेतावनी। र टी20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। यसले गर्ने हानिका विषयमा नेपालमा पनि व्यापक छलफल गर्न ढिलो गर्नुहुँदैन। अभिभावकहरू नै सामाजिक सञ्जालको लतमा परेपछि बालबालिका त पर्ने नै भए, त्यसैले अभिभावक आफू सचेत हुने र बालबालिकालाई यसको नकारात्मक असरबाट जोगाउन लाग्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। समितिको संयोजकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ। समितिले बैठकका क्रममा भएका गतिविधि, आचरण र नियम उल्लंघनका विषयमा अध्ययन गरी निष्कर्षसहित प्रतिवेदन पेश गर्नेछ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा केही सांसदहरूको व्यवहार संसदको मर्यादा र नियम अनुकूल नभएको भन्दै व्यापक चर्चा भएको थियो। संसद लोकतान्त्रिक बहसको सर्वोच्च थलो भएकाले त्यहाँ हुने गतिविधिले जनतामा प्रत्यक्ष सन्देश दिने भएकाले सांसदहरूको व्यवहारबारे उठेका प्रश्नको निष्पक्ष छानबिन आवश्यक ठहर गर्दै समिति गठन गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो।
1: बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुलका समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 को नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बेहोरा जानकारी गराउँछु।
4: सभामुख अर्यालका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 को व्यवस्था अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइनेछ। यदि कुनै सांसदले नियम उल्लंघन गरेको पुष्टि भएमा चेतावनीदेखि अन्य संसदीय कार्यवाही हुन सक्ने बताइएको छ। यसैबीच नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलहरूबीच विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। विपक्षी दलका सांसदहरूको निरन्तर विरोधपछि आज बसेको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको छ। बैठक शुरू हुने बित्तिकै विपक्षी सांसदहरूले आआफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। संसद सञ्चालनको वातावरण बनाउन सभामुख डोलप्रसाद अर्यालले बारम्बार सरकार आग्रह गरे पनि विपक्षी दल आफ्नो अडानबाट पसिन हटेपछि बैठक प्रभावित भएको हो। नेपाल भारत सीमा जस्तो संवेदनशील राष्ट्रिय विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर शुरू भएको विवादले संसदको काम कार्यवाही नै अवरूद्ध बनाएको छ। विपक्षी दलले प्रधानमन्त्रीको स्पष्ट जवाब र धारणा माग गरिरहेको छन् भने सत्ता पक्ष संसद सञ्चालनलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिएको छ। राजनैतिक विवादका कारण संसद नियमित कार्यसूचीतर्फ अघि बढ़न नसक्दा कानून निर्माण र जनसरोकारका विषय पुनः ओझेलमा परेका छन्। लगातारको अवरोधका कारण विधेयक नीति तथा कार्यक्रम र जनसरोकारका महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन। संसदको अबको विकास निकास र प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनका लागि प्रक्रिया वा विकल्प के हुन सक्लान्? संविधानविद निलाम्बर आचार्यले सीआईएनसँग बताउनुभयो।
5: प्रधानमन्त्रीले बोल्नुभयो, त्यो विवाद भयो। अब प्रधानमन्त्री त स्पष्ट पार्नु भयो नि, उहाँ आफ्नो चाहिने भनाइमा अडिग रहनुहुन्छ कि त्यो भनाइलाई सच्याउनुहुन्छ कि अनि किन यस्तो भन्न पुग्नुभयो भनेर त उहाँले त चाहिँ त्यो स्पष्टीकरण त दिनु पर्यो नि। उहाँको अभिव्यक्तिलाई सच्याउने कुरै छैन, फिर्ताइ लिनुपर्छ नि त, यो त गलत हो।
6: संसद अवरोध चलिराख्दाखेरि यसको दुवैतर्फले सोचेर विचार गरेर कसरी यसलाई अगाडि बढाउनु पर्छ त? गल्ती भएको छ भने
5: गल्ती भयो भएन, अब प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै राकछोप गर्न खोजेबाट नै देखियो कि चाहिने योसँग यो सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अड्नुहुन्न भनी यसै देखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि।
6: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको हो?
5: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिने उसले आफ्नै किसिमले ढाकछोप गरेर चाहिने अलिकति चाहिने जसलाई भन्छौ नि चाहिने बचाउ गर्न ढाकचोप गर्न अलिकति सुधार्न खोजिया छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
5: रवि लामी छानेजीको चाहिने भारत भ्रमण चाहिने हुनुपर्ने थियो भयो, किन भनेपछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो दुई देशका बीचमा सम्बन्ध सुधार्न र भएका सम्बन्धहरूलाई अरू विकसित गर्न केही चाहिने थाँचिरहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिने मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
6: प्रधानमन्त्री बालेनको अभिव्यक्ति पछि कतिपयले अब सीमा विवाद टुङ्गाउने बारेमा बहस गहिरिन्छ र निकास पनि पाउँछ भनेर सकारात्मक सूची राख्या पाइन्छ नि।
5: प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादलाई चाहिँ हल्का रूपमा दिएको देखियो, यसलाई सच्याउनु पर्दछ। हाम्रो काला पानी निम्पिया डुलाको चाहिँ जो अतिक्रमण छ त्यो अतिक्रमणलाई साधारण रूपमा लिए जस्तो चाहिने वक्तव्य आयो, उहाँको भनाइ आयो, त्यो ठिक होइन। किन भन्दाखेरि हामीले कहीँ पनि चाहिँ हामीले पनि चाहिने भारतको चाहिँ भूमि कब्जा गरेका छौँ, भारतले पनि कब्जा गरेका छ भनेर त हल्का कुसुमले लिएको जस्तो देखियो, जबकि चाहिँ हामीले कहीँ आफ्ना सैनिक पठाएर कहीँ चाहिने कब्जा गरेका छैनौँ। भारतले चाहिँ काला पानी एरियामा दशकौं वर्षदेखि चाहिने आफ्नो सैनिक चाहिने राखिराखेको छ। तसर्थ यसले चाहिने जटिलता चाहिँ उत्पन्न गर्छ, अर्को जटिलता चाहिने उहाँले चाहिँ यो युनाइटेड किङडमलाई पनि चाहिने पाल्न त्यसमा समावेश गराउन खोज्नुभयो तीन देश भन्ने कुरालाई। भारत र नेपालको विवाद भारत र नेपालले नै चाहिने मिट्टबद्ध वार्ताद्वारा समाधान गर्नुपर्छ।
4: प्रतिनिधि सभाको नयाँ नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संसदभित्रको राजनैतिक विवाद अब अदालतसम्म पुग्ने संकेत देखिएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूले विरोध र नाराबाजीकै बीच नियमावली पारित भएको घोषणा गरेपछि विपक्षी दलहरू कानूनी उपचार खोज्ने बताएका हुन्। पूर्वाधार पर्यटक शिक्षा स्वास्थ्य र गरीबी न्यूनीकरणलाई केन्द्रमा राखेर सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नजीर मियाले प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रलाई सड़क सञ्जालसँग जोड्ने प्रदेश गौरवको आयोजना सम्पन्न गर्ने तथा युवालाई रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने योजना समेटिएको छ। साथै उत्पादन उद्यमशीलता र सीप विकासमा जोड़ दिँदै युवा पलायन रोक्न विशेष पहल गरिने उहाँले बताउनुभयो।
2: प्रदेश सड़क सञ्जाल योजना अन्तर्गत निर्माण सम्पन्न भएका कालोपत्रे सड़कहरूमा 12 महिना सहज आवागमनका लागि सड़क मर्मत सम्भार समूह मार्फत नियमित मर्मत गर्ने र यसमा समावेश भएका सड़कहरूको क्षति र सड़क अवरूद्धको सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
4: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आगामी पुरूष टी20 विश्वकपका लागि नयाँ संरचनामा आधारित ग्लोबल क्वालिफायर विश्वव्यापी छनौट प्रणाली लागू गर्ने भएको छ। भारतको अहमदाबादमा सम्पन्न आईसीसी बोर्ड बैठकले 16 टोली सहभागी हुने गरी विश्व छनौट प्रतियोगिता सञ्चालन गर्ने प्रारम्भिक निर्णय गरेको हो। नयाँ प्रणाली अनुसार महादेशीय छनौट पार गरेका टोलीहरू अब विश्व स्तरको छनौट चरणमा प्रतिस्पर्धा गर्नेछन्, जसबाट विश्वकपमा पुग्ने अन्तिम टोली तय हुनेछ।
0: कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हिमुलाको सिमकोटको बजारमा चहल पहल।
7: अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ। व्यापार त
0: 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल व्यस्त। रिपोर्टसँगै प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याउन कानूनविदको भनाई, विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
9: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
10: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
11: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
9: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
9: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अब चेस त मेरो धन रहेछ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायीहरूलाई किसानको बक्यौता रकम समयमै भुक्तानी नदिए सरकारले कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ललितपुरमा आयोजित 6ठौं राष्ट्रिय दुग्ध दिवस कार्यक्रममा बोल्दै मन्त्री चौधरीले निजी क्षेत्रलाई किसानको रकम समयमै फर्च्युट गर्न आग्रह गर्नुभयो।
12: सहजीकरण गर्नको लागि दुग्ध व्यवसाय संलग्न विभिन्न क्षेत्रका व्यवसायहरूले पनि किसानलाई नियमित रूपमा समयमै भुक्तानी गरेर सरकारलाई सहयोग पुर्याउनुहुनेछ भन्ने मैले अपेक्षा गर्छु। सबैभन्दा पहिले त हामीले श्रीमन्तले पनि भन्नुभयो, हामीले अनुरोधै गर्न तपाईँहरूलाई राज्यले सहजीकरणको लागि अनुरोध गर्ने निर्देशन गर्ने काम हो।
0: मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल भइरहेको बताउँदै किसान र व्यवसायी दुवै पक्षको सहकार्यमा मात्रै समस्या समाधान सम्भव भएको उल्लेख गर्नुभयो। बहुचर्चित भेप सुन तस्करी प्रकरणमा विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरामाथि लागेको भ्रष्टाचार मुद्दाको प्रारम्भिक सुनवाईपछि धरोटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 चैत्र 26 गते महरा र महराका छोरा राहुल महरा सहित 29 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको विद्युतीय चुरोट भेपभित्र लुकाइएको सुन तस्करीमा महराले सहयोग गरेको आरोप लगाएको छ। अदालतको आदेशसँगै महरा धरोटी बुझाएर रिहा हुन सक्ने भए पनि मुद्दाको अन्तिम टुंगो भने अझै लागिसकेको छैन। अब सुनवाई प्रक्रिया अगाडि बढ़दै जानेछ। कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हुम्लाको सिमकोट बजारमा चहलपहल बढ़ेको छ। सिमकोट हुँदै कैलाश मानसरोवर जाने भारतीय मूलका धार्मिक पर्यटकहरूको आवागमन शुरू भएपछि प्राय सुनसान हुने सिमकोटका होटलहरू अहिले भरिभराउ छन्। नेपालगंजदेखि हवाई जहाजबाट सिमकोट आउने धार्मिक तीर्थालु सिमकोटदेखि चीनको सीमाना हिल्सासम्म सानो हेलिकप्टरबाट जाने आउने गरेपछि दिनको 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल देखिन्छ।
13: हुम्लाको सिमकोट विमानस्थलमा हिजो आज प्राय हेलिकप्टरको बाख्रै आउजारो यात्रुको ओहोरदोहोर हुने गरेको छ। कैलाश मानसरोवर जाने भारत र तेस्रो देशका नागरिकहरू गएको वैशाख 30 गतेदेखि सिमकोट आउने क्रम बढ़ेको छ। यसका कारण सिमकोट विमानस्थल र बजुवार क्षेत्रको चहलपहल बढ़ेको छ। पहिलो पटक सिमकोट आउनुभएका भारतीय पर्यटक चेतेन्द्र
14: शाह
13: निकै तातो स्थानबाट हवाई जहाजमा आउने पर्यटकहरूका लागि सिमकोट निकै मोहम्मक लाग्ने गरेको छ। सिमकोटमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ़ेपछि स्थानीय भरियालाई पनि भ्याइ नभ्याइरहेको छ। सिमकोट छ कि स्थानीय पाउसरी रोकाया
15: दिनभरि पायापै बोक्छौ, तर अब त गाडी ट्र्याक्टर चले कहिले 400 500 600 हुँदैछ।
13: दैनिक 100 हाराहारीमा मानसरोवर कैलाश जाने धार्मिक पर्यटकको आगमन हुन थालेपछि होटेल व्यवसायीहरू पनि खुशी भएका छन्। सिमकोटमा होटेल व्यवसाय गर्दै आउनुभएका रेबिना खनाल,
16: अब भर्खर स्टार्टिङ हुँदैछ, अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ, व्यापार त ठिकै भइरहेछ।
13: 2072 सालको महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय मूलका धार्मिक पर्यटकहरू सिमकोटको बाटो हुँदै आउन शुरू गरेका थिए। पछि कोरोना महामारीका कारण चीनले एकतर्फी हिल्सा नाका बन्द गरेपछि पर्यटक आउन पनि बन्द भएको थियो। गत वर्ष चीनले उक्त नाकाबाट भारतीय पर्यटकहरूलाई कैलाश मानसरोवरको यात्रा गर्न अनुमति दिएपछि सिमकोट हुँदै जाने यात्रुको संख्या पनि बढ़ेको हो। भुवनेश्वरी स्वाई, सीआईएन, रेडियो कर्णाली आवाज, सिमकोट, हुम्ला।
0: साझा खबरमा अब हेलो सीआईएन।
17: मेरो नाम दत्त महतारा, म समिकाती खापर गाउँपाले वडा नम्बर 3 बोलिरहेको छु। यो उत्तरी बेल्डको जगन्नाथ बुढीनन्दा हिमाली र चाहिँ समिकाती खापर गाउँपालिकामा नेट सेवा एकदमै न्यून चलिरहेको छ। अहिलेको जमाना नेटको पहुँचमा रहनुपर्छ। सूचना पर्वा हरेक कुराहरू चाहिँ नेटबाटै हुने भएकाले यहाँ चाहिँ हामीले दिनको एकपल्ट झ्यापझी मात्र चाहिँ नेट सेवा सुविधा चाहिँ चलिरहेको छ। यसका लागि 24 घण्टा चल्नको लागि यसको समस्याको समाधान कहिले हुन्छ?
18: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंह।
19: त्यो हिमाली गाउँपालिकामा त्यो माथि बिच्छा कुवाडीतिर चाहिँ अलि टावर चाहिँ राख्ने प्लानमा छौँ। अब चाहिँ सायद एक हप्तामा जोड्छौँ होला त्यतातिर नयाँ टावरहरू। हिमाली गाउँपालिकामा टावर नै थिएन त्यहाँ पहिला, होइन? त्यही भएर त्यहाँ पहिल्यैदेखि समस्या थियो क्या। एउटा टावर चाहिँ अस्ति बिच्छामा एउटा जोडेर आएको हो, होइन? त्यही भएर त्यो ठाउँमा चाहिँ टावर नभएको भएर समस्या भएको।
20: शङ्कर थापा, अब वन्यजन्तु बाँदरको लागि चाहिँ सरकारले अब यो समयमा पनि केही गरिदिएन भने अथवा सांसदको भनाइ सुन्दाखेरि चाहिँ किसानको दुःख त बुझ्नु पर्यो नि लगभग कमसे कम पनि। अब सांसदहरूले बाँदर मार्नु हुँदैन के गर्नु हुँदैन मार्नु हुँदैन भने तिनीहरूलाई व्यवस्थापन कसरी गर्ने होइन के गर्ने भन्ने कुरा सबै कुरा पनि त व्यवस्थापन गर्छ. किसान चाहिँ मर्नु हुने बाँदर मर्नु नहुने जस्तो कुरा सुनिन्छ. यो किसानको दुःखदायी कुरा हो.
18: यो प्रश्न संसदमा पनि सांसदहरूले उठाइरहेको विषय हो. यस विषयमा व्यवस्थापन गर्न अध्ययन अनुसन्धान भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनुभयो. तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ. हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ.
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस नेपालमा पनि
14: प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्.
0: प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति चलाउन कानूनविदको सुझाव विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
21: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. साझा खबरमा अब बाँकी खबर. विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ काम गरेका र हाल तैनात रहेका शान्ति सैनिकहरूको योगदानको सम्मानमा हरेक वर्ष मे 29 तारीकमा अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस मनाउने गरिएको छ. नेपाली सेनाले आज उक्त दिवसको अवसरमा विशेष कार्यक्रम गरी मिशन इलाकामा वीरगति प्राप्त गर्ने दुई सैनिकका परिवारलाई सम्मान पत्र र शान्ति स्थापनार्थ खटी उत्कृष्ट काम गर्ने 5 जना सैनिकहरूलाई कदर पत्र प्रदान गरेको छ.
23: कंगोको माकुमो नाम गरेको गाउँ जहाँ स्वास्थ्य चौकी अरू सहायता प्राप्त गर्ने ठाउँ लगायत स्थानीयवासीको घर र भवनमा 81 गोला बारूद हुन्छ. एकैछिनमा धुवाको मुस्लो र गोलाबारीको आवाजका बीच बख्तरबन्द गाड़ीमा नेपाली शान्ति सैनिक घटनास्थल पुग्छन् र स्थिति नियन्त्रणमा लिन थाल्छन्. अशान्त अवस्थालाई शान्त पार्न नेपाली शान्ति सैनिकले गर्ने हरेक चरणको गतिविधि र पूरा गर्ने प्रक्रियालाई नजिकबाट निहाल्नेहरू खुशीले ताली बजाउन थाल्छन्. त्यहाँ खटिएका सैनिक एक ठाउँमा भेला भएर खिच्छन् फोटो. काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रभित्र शिखरपुरको फेदपट्टिको भागलाई माकुमो गाउँ ठानेर नेपाली सेनाले शान्ति स्थापनाका लागि खटिनु पर्दा सहनुपर्ने चुनौती र गरिने कामका बारेमा जानकारी दिन प्रदर्शन गरिँदाको दृश्य हो यो. संयुक्त राष्ट्रसंघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4,179 शान्ति सैनिक कार्यरत छन्. नमूना अभ्यास अघि आयोजित विशेष समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्रसंघबाट प्राप्त शान्ति स्थापनाको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो.
24: अन्त्यमा म पुनः दोहोर्याउन चाहन्छु कि नेपाली सेना शान्तिको महान उद्देश्यप्रति प्रतिबद्ध छ र नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र संघ सुरक्षा परिषदबाट प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्.
23: विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 सैनिकहरू घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ. संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा छ. लील प्रकाश चन्द, सीआईएन, पाँचखाल, काभ्रे.
0: साझा खबरमा अब सेनापछि माछापालक किसानको कुरा. सर्लाहीको ईश्वरपुर नगरपालिका तीन माछा पालनका लागि प्रख्यात छ। नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्र मध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछापालक किसान यो पेसाबाट पलायन हुन थालेका छन्। विद्युत महसुल महँगो हुँदा माछा पालनमा टिकिरहन समस्या भएको किसानको गुनासो छ।
1: सर्लाहीको ईश्वरपुर नगरपालिका तीन भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ। स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 जना भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन्। यसमा लगानी अनुसारको आमदानी मात्रै छैन, भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुसी हुनुहुन्छ।
2: उत्पादन पनि राम्रो छ, बिजुलीबाट अलिक परेशान छौँ हामीले, पानीको समस्या होइन, तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो। अब हाम्रो एक बिघा खेत पोखरी छ आफ्नो, त्यसमा वर्षको तपाईँको झन्डै भनौँ न सबै 3 लाख रुपियाँ 4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर।
1: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो, तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ। त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल। भक्तिपुरका माछा पालक राजकिशोर शाह:
2: विद्युतमा तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर, त्यो 12 रुपियाँ युनिट परिरहेको छ हाम्रो युनिटको एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेको छ।
1: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर चाहिँ महसुल कायम गरेपछि किसान मारमा छन्। कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाव समेत दोब्बर बढेको, तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ।
2: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ, महँगो पर्छ हामीलाई। बिजुलीमा अलिकति अब त्यही हो, पैसा सहुलियत भने ऋण कर्जा होइन, अब कृषि खेती हो, कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो, त्यही त नि हामीलाई किसानलाई के चाहिने।
1: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्। यहाँका किसानले बिघेड, रहु, नैनी लगायत 7 जातका माछा पालन गर्छन्। दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य:
5: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौं, धेरै किसिमका कुराहरू अगाडि बढायौं र धेरै किसिमको महँगो बिजुली प्रतिको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा राम्रोसँग किसान सँगसँगै यिनीहरू गहुँ मकै धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चीकै हामी माछामा निर्भर हुने थियौँ। र ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ, त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ।
1: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्। जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
0: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षी दलबीचको विवाद चर्किता प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। भेपसुन प्रकरणमा महरालाई 1 लाख धरोटीमा रिहा गर्न आदेश जारी भएको छ। किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने मन्त्री चौधरीले चेतावनी दिनुभएको छ। र टी20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने भएको छ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656, अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र

0: कटन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204708 98511 87882 गल्छी बजारको लागि 0104131 16 र 920 बजारको लागि 9851249090 ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
1: बाबा बाबा म त आज स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
3: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
5: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छ घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98617045454
5: 98617045454।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 물이 에러다? 라우.
1: 아하, 코티 라므로 뭔가 수트라? 까바도 라고.
0: 까바도 오노니? 멀리 디디바니 순사리 거르거나 우드욕 바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ रूप राइडर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
4: ओ मेज्यू नमस्कार है।
5: नमस्कार नमस्कार मेज्यू नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
4: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
4: किन आउने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
5: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
4: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
7: त्यो त फाटिस दिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
8: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ बस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा,
10: सम्पर्क मोबाइल 97-41-031-429।
11: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
12: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
11: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
12: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
11: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
10: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
11: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
10: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
11: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
10: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062686 र 9810323754।
11: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
13: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
14: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
13: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
14: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
15: राष्ट्रको लागि बक्सिङ,
16: स्वास्थ्यको लागि बक्सिङ,
15: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
16: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटार तर्फ ओम शान्ति भवन नजिकै।
15: समय बिहान र बेलुका।
16: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841065649 9841065649।
15: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
17: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
1: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
2: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
4: भिटामिन डी,
1: भिटामिन बी 12,
4: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
4: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता सब लगाइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोभाइडर।
1: कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी।

0: होइन, आज भोलि मलाई यस्तो के भा होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा,
2: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
1: बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ।
1: हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
2: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: 6.9 को शानदार डिस्प्ले AI पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
2: कहाँ हुनु नि सर, हाम्रै दार्जिलिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
2: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
4: तपाईँ रेडियो बिहानी 97.6

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी च्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
2: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 9741031439।